0: केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: विश्वास केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हो, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: विश्वास केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।
3: ओहो, बत्ती गयो। पहिले पुरानो मसिन बन्द हुन्थ्यो,
4: तर अब यो समस्या छैन। नयाँ कुनाइट बनेको छ, यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको दुई घन्टा पछिसम्म।
3: नयाँ फर्मुला भएको नयाँ गुड नाइट लिक्विड।
2: हे भगवान्, मेरो सेतो कपाल घुरिराख्नु भएको छ।
5: चौबिस
2: चौबिस एउटा सेतो कपाल,
5: चौबिस फ्लोर
6: सेतो कपालको चिन्ता छोड्नुहोस् र रोजरेस एक्सपर्ट विथ क्रिमले कलर गर्नुहोस्। यसमा छ एलोभेरा।
7: आइएन यो जसले जुडिसियलको स्वतन्त्रताको नाममा हाम्रो जुडिसियलको स्वतन्त्रतापछि हस्तक्षेप गरेको छ त्यसलाई रोक्नै पर्छ। सरकारले यसको बारेमा पुरा खण्डन गर्नै पर्छ, किनभने आउने या नआउने कुरा चाहिँ कसैलाई थाहा छैन। तपाईँलाई थाहा छ मलाई अनुमानको भन्ने कुरा बोल्दिने
8: होइन। आन्तरिक रूपमा त्यसको तयारी गरिरहेको र प्रेसर आइरहेको विषय त व्यापक आइसक्यो नि त। एमएनएसटीदेखि लिएर सिआइजीले त
7: सर महाभियोगको प्रस्ताव राखिसकेपछि या त यो महाभियोगको प्रस्ताव भन्ने चिजले राख्नु हुँदैन। यसले स्वतन्त्रता न्यायपालिका स्वतन्त्रता यदि हनन हुन्थ्यो भने किन त धारा 101 राखियो र यही हाम्रै सांसदजीले राखेको यही संविधानमा राखेको संविधानमा आउँदाखेरि यसको के अरे संविधानिक च्यालेन्ज पनि गरिएको छैन, यसलाई मान्यता दिएकै छ। एकातिर महाभियोगको प्रस्ताव
8: मतलब डाक्टर साहब अब तपाईँले के भन्नु खोज्नुभयो भने महाभियोग ल्याउने बेला भयो होइन?
7: कहीँ त त्यो भनिन मैले।
8: प्रस्ताव ल्याउने बेला भयो, प्रस्ताव गर्ने बेला भयो, महाभियोग लगाउने बेला भयो, अब होइन अराजकता भयो
7: होइन? थाहा छैन, मैले भने नि महाभियोग लगाउनको लागि इच्छा होइन। तपाईँले लायो यो मेरो चाहिँ मेरो सरकारको इच्छा अनुसार निर्णय भएन, सरकार अनुसार काम गरेन भनेर स्वतन्त्र न्यायपालिका केही महाभियोग ल्याउने नि। महाभियोग ल्याउनलाई संविधानको धारा 101 उपधारा जो स्पष्ट बुझ्नुहोस्, कुनै पनि चाहिँ प्रधान न्यायाधीश न्यायाधीशलाई महाभियोग ल्याउन उसले कानुनको उल्लङ्घन गरेको हुनुपर्ने, उसमा कार्यक्षमताको अभाव हुनुपर्ने, उसले खराब आचरण गरेको हुनुपर्ने, वा उसले आफ्नो कतै कर्तव्यको पालन नगरेको वा आचार संहिता उल्लङ्घन गरेको आधार हुनुपर्छ। आधार र कारण पुष्टि पनि हुनुपर्दछ। त्यसै हुनाले तपाईँले के बुझ्नु पर्यो खेमजी भने हामी यो शक्ति पितृको सिद्धान्त अनुसार न्यायपालिकालाई स्वतन्त्र चाहिँ राख्ने भन्ने पनि न्यायपालिकाले जे पनि
8: पछिल्लो समय चाहिँ जति पनि सरकारले आफ्ना कदमहरू एक्सनहरू गरिरहेछ न्यायपालिकाबाट गइसकेपछि उल्टिरहेका छन् सबै होइन, बन्द भइरहेको बन्धकमा परिरहेका छन् सबै निर्णयहरू। हुन त अब त्यो अधिकारको विषय छ, सार्वभौमिकताको विषय छ, शक्ति पृथकीकरणको विषय छ, तर सरकारलाई लागेको हुनसक्छ हामीले जे जे निर्णय गर्दैछौँ त्यो कुरा न्यायालयबाट रोकिँदैछ।
7: अहिले त कुष्टी हुनुपर्छ, निर्णय गर्दैमा सरकारले काम गर्दै गर्दा त्यसमा बन्देज लागेको कारणै महाभियोग प्रस्ताव ल्याउने आधार होइन। महाप्रस्ताव त्यो निर्णय बद्धपूर्वक गरिएको छ कि त्यो चाहिँ यो आफ्नो पद्य आचरण अनुसार गरिएको छैन कि अब के अरे कार्यक्षमता नभएर गरेको छ एउटै निर्णय कुनै बेला एउटा गर्ने त्यही विषयमा अर्को गरेर भनेको कार्यक्षमता अभाव हो भन्ने त्यो यस्ता धेरै कुराहरूलाई हेरेर कुनै मान्छेले महाभियोग प्रस्ताव आउनु पनि पर्छ। त्यो गर्यो भने न्यायाधीशप्रति भएको असत्यता म एउटा उदाहरण लिन्छु, म नामै दिएर भन्न चाहन्छु, म एकदम राम्रो न्यायाधीश हो आनन्द मोहन भट्टराईजीको बेन्चमा आजभन्दा मैले उहाँ रिटायर हुन अगाडि मैले बहस गर्दै जाँदा उहाँले एउटा तर्क राखेँ, श्रीमान यो भएन अहिले तपाईँले भन्नुहुन्थ्यो अहिले यो तपाईँले व्याख्या गर्नुहुन्थ्यो कानुन यो छँदा होइन म न्यायाधीश हो मैले आज बुझिसकेँ तपाईँ रोक्नुहोस् भन्नुहुन्छ त्यो मैले उहाँले मैले बहस दिनुभन्दा अगाडि नै उहाँ आदेश दिने तपाईँ रोक्नुहोस् भनेको त्यो आगमन थियो नि उहाँ जानेर गरेको कि होइन त्यो किसिमको परिस्थिति थियो। हिजोका दिनमा न्यायाधीशलाई नियुक्त गरेपछि यति घमण्ड थियो कि राजनीतिक पार्टीको नजिक भयो भने जे पनि गर्न सक्ने त्यो आडम्बर थियो नि त्यसलाई रोकिनुपर्छ भनेको। मैले आनन्द मन्दिरमा व्यक्तिगतमा उहाँ मेरो साथी पनि हो तर उहाँले जाने नजाने एउटा मुद्दामा बहसर गरेँ त्यो साथै मैले केही अरू पनि न्यायाधीशहरू हामी जाँदा जो स्वतन्त्र भएर जाने न्यायाधीशले अगाडि जाँदाखेरि हामी स्वतन्त्र न्यायपालिकामा हामीले स्वतन्त्र रूपमा बहस गर्दा एउटा आचरण पोलिटिकल पार्टी र एउटा समूहसितको व्यक्तिहरूको अनुवाद देखाउँदाखेरि उनीहरूले गर्ने आचरण जुन फरक छ त्यो भनेको कार्यक्षमताको अभाव हो, त्यो भनेको बन्दियत हो। अब ती चिज बिस्तार हट्दै गएका छन्।
8: सरकार कस्तो छ भाइले, सरकार राम्रै गतिमा छ होइन, सरकारको कूटनीतिक सम्बन्ध राम्रो छ
7: होइन? हामी गुण अनि दोषको आधारमा गर्छौँ किनभने हिजोको दिनमा यो व्यक्तित्वलाई हटाउनुको लागि यत्रो ठुलो चाङ उठाएको छ। बालिन सरकारका केही कमजोरी पनि छन्, हाम्रा पक्ष पनि छन्। कमजोरीको रूपमा जुन उनले सल्लाहकारप्रति जुन विरोध भयो त्यसको खोली हिजो माधव खनाल भन्नेलाई भने निष्कासन गर्नुभयो नि त, हटाउनु भयो। यो एउटा जनताको चाहना हुनसक्छ भने सल्लाहकार राम्रो काम गर्ने अरू हटाउनुहुन्छ, केही कमजोरी छन् तर त्यो कमजोरी भन्नेमा सरकार सिद्धिसकेको छ। नियत राम्रो छ, नियत पनि राम्रो राम्रो राम्रो काम भविष्यमा गर्न सकिन्छ नि सरकारको विरोध त हुन्छ केही न केही रूपबाट सरकारप्रति र काम गर्ने शैलीमा जनताको अलिक चाहिँ खबरदारी बढेकै छ यो खबरदारीप्रति जनता यो सरकार सचेत भएर जनताको चाहना र आकाङ्क्षा अनुसार एउटा दृढ भएर अगाडि बढ्छ मेरो चाहिँ अहिलेको बाध्य सरकारलाई त्यो विनम्र अनुरोध के छ भने यो देश समग्र रूपबाट निर्माण गर्नको लागि अरू पोलिटिकल पार्टी पनि सहनशीलता बढाउँ उनीहरूसित हातेमाल गरी परिपाटी नै अगाडि बढाउँ केही हदसम्म रवि लामी खाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षले गर्नुभएकै छ र त्यसलाई चाहिँ अझै मलजल गर्ने काम चाहिँ बागेन सरकारले गरिदियो भने अझै राम्रो हुन्थ्यो भन्ने मेरो
8: हस् डाक्टर साहब यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
7: हस् धन्यवाद
8: वरिष्ठ अधिवक्ता एवं राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित दादाले श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छ विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछ
5: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
9: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
10: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
11: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान
10: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401 मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601
12: किसानहरूका लागि खुसीको खबर
13: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिक्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एकपटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
12: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान फोन नम्बर 082-460-002 र मोबाइल नम्बर 98-578-23-971
14: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज
8: नागरिकहरूका चाहिँ सुखका दिनहरू सुरु हुन्छन् किनभने स्थानीय सरकार भनेको एउटा अभिभावक जस्तो सरकार हो तर सरकारले काम गर्न सक्यो कि सकेन सरकार जनमैत्री बन्यो कि बनेन सरकार नजिकको सरकार एउटा अभिभावक त उसले ग्रहण गर्न सके कि सकेन यी प्रश्नहरू आउने गर्दछन् स्थानीय तहलाई पनि काम कर्तव्य र अधिकारका हिसाबले धेरै अधिकारहरू प्रत्यायोजित गरेको छ हाम्रो संघीयताले स्थानीय तहलाई बलियो बनाउनुपर्छ भन्ने ढङ्गले व्याख्या गरेको छ परिभाषा गरेको छ परिभाषित गरेको छ तर स्थानीय तहहरू बलियो बन्न सके कि सकेनन् स्थानीय तहका जनप्रतिनिधिहरू काम गर्न कतिको सक्षम भए आज हामी तपाईँलाई लैजान चाहन्छौँ गैंडाकोटका नगर प्रमुख मेयर मदन भक्त अधिकारीजीसँग अधिकारीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ अधिकारीजी सुन्दै हुनुहुन्छ नमस्कार गुड मर्निङ सुन्दै हुनुहुन्छ मलाई सुन्दै हुनुहुन्छ अहिले सुन्नुभयो मदनजी सुन्दै हुनुहुन्छ अहिले ठिक छ अहिले आवाज हाम्रो
15: एकदम स्यानो आवाज छ
8: कुरा बुझिरहनु भएको छ मैले भनेको के छ स्थानीय तहमा अब 8-10 महिना बाँकी छ होइन कतिको राम्रो काम गर्न सक्नुभयो गैंडाकोटलाई चिनाउन सक्नुभयो विश्वभरि गैंडाकोटलाई विश्वभरि चिनाउन सक्नुभयो राम्रो काम गर्नु भएको छ आफ्नो कार्यकालमा तपाईँले गरेका राम्रा कामहरू बताउनुहोस् यतिखेर जनतालाई
15: मैले अब मेरो कार्यकालमा काम चाहिँ मैले राम्रै गरेको छु जस्तो मलाई लागेको छ तर मलाई भन्दाखेरि के अरे जनतामा गएर चाहिँ तपाईँहरूले सोध्नुभयो भने अन्त हुन्छ मैले त के अरे राम्रो काम नगरे नै गरेको छु भनेर भन्छु मैले त्यस कारणले गर्दाखेरि यो मलाई भन्दा
8: गैंडाकोट एउटा राम्रो ठाउँ हो होइन पर्यटकीय ठाउँ पनि हो एउटा बिजनेस हब पनि हो व्यापारिक ठाउँ पनि हो होइन त्यसमा चाहिँ अब एउटा कुरा के छ भने स्थानीय तह आइसकेपछि जनताहरूले सुख पाउनु पर्यो नजिकको सरकार भएको अनुभूति गर्न पाउनु पर्यो हाम्रो घर आँगनको सरकार हो राम्रो अभिभावकत्व ग्रहण गरेको छ भनेर जनताहरू चाहिँ कतिको खुसी छन् तपाईँले मूल्याङ्कन गर्नु भएको छैन अब जाने बेला भइसक्यो
15: होइन मैले त मेरो मैले जनताहरू खुसी नै बनाएको छु मैले अहिलेसम्म मैले गरेको कामहरू ले चाहिँ बैल गरेर कामहरू देखेर जनताहरू खुसी नै भएको छन्।
8: आफ्नो कार्यकालभित्र यति अहिलेसम्म
15: मैले अब काम त मैले अब मेरो चाहिँ ऊ के अरे शिक्षा र स्वास्थ्यमा मैले चाहिँ धेरै फर्को पारेको छु।
8: जस्तै
15: के अरे स्वास्थ्यमा दुईटा हस्पिटल बनाइदिन्छु, नगर हस्पिटलमा चाहिँ सामुदायिक के अरे आधारभूत सामुदायिक हस्पिटल, यहाँ यो दुईटा हस्पिटलले चाहिँ निकै जनताहरूलाई चाहिँ सेवा दिएको छ। र शिक्षामा मैले 8 क्लाससम्म निशुल्क गरेको छु, अब दौडो 10, 11, 12 निशुल्क गर्ने मेरो चाहिँ चाहना थियो, तर त्यसमा चाहिँ म मेरो चाहिँ केही कारणले गर्दाखेरि मैले चाहिँ त्यो गराउन सकिनँ। सायद अब आउने मेयरले चाहिँ त्यही गराउनु हुन्छ भन्ने मलाई लागेको छ। सिँचाइ र खानेबारीमा मैले चाहिँ प्रशस्त मात्रा काम गरेको छु। सिँचाइमा मैले चाहिँ के अरे डिप बोरिङहरू राखिदिएर अहिले जतासुकै धान खेतीहरू चाहिँ के अरे फस्टाएका छन्। हिउँदे धान पनि के अरे हाम्रो यहाँ राम्रो भइरहेको छ, र अरू धानहरू पनि चाहिँ राम्रो भइरहेको छ। हामीले चाहिँ त्यो सिँचाइ राम्रो भएको हुनाले हाम्रो 11 र 12 नम्बरमा धान जाउनु भनेर चाहिँ हामीले चाहिँ राखेका छौँ। त्यहाँ के अरे कृषकहरूले हाम्रो चाहिँ धान जोड भनेर राखेका छौँ, मकै जोड भनेको छौँ, हाम्रो चाहिँ कोदो जोड भनेका छौँ। त्यसरी हामीले चाहिँ के अरे कृषिमा चाहिँ हामीले चाहिँ धेरै फड्को बारेका छौँ।
8: अब स्थानीय तह को विषयमा धेरै विषयहरू जोडिएर आउँछन्। अहिले त अब नेपाल सरकारको प्रधानमन्त्री पनि स्थानीय तहबाटै गएको बालेन्द्र शाहजी होइन, काठमाडौँ महानगरबाट चाहिँ हिजो उहाँको कार्यकाल काठमाडौँ महानगरमा पनि प्रशंसा नै हुन्थ्यो, अब त प्रधानमन्त्री बन्नु भएको छ। समन्वयका हिसाबले चाहिँ सङ्घसँगको तपाईँहरूको प्रदेशसँगको समन्वय चाहिँ कतिको राम्रो बन्दै गयो, वा हिजो कस्तो थियो र आज चाहिँ झनै राम्रो भयो होला नि त होइन? सङ्घसँग प्रदेशसँगको तपाईँको समन्वय कस्तो छ यतिखेर मदनजी?
15: अहिले हाम्रो प्रदेशसँग सम्बन्ध त हाम्रो अब राम्रै हुनुपर्छ, राम्रै गरेका छौँ। किनभने अब हाम्रो चाहिँ के अरे स्थानीय तह प्रदेश सङ्घ चाहिँ एक आपसमा चाहिँ नमिलिकन त हुँदैन, त्यस कारणले हाम्रो राम्रै सम्बन्ध छ हाम्रो।
8: प्रधानमन्त्री बालेन्द्र शाह आइसकेपछि भेटघाट गर्नुभयो, तपाईँ त नजिकै हुनुहुन्छ नि त होइन काठमाडौँबाट?
15: भेटघाट गरेर काठमाडौँ सांसदहरूले त पाउँदैन, पहिले एउटा बिहेर काड भेटघाट गरेर पाउँछु र भेटघाट गर्ने
8: होइन। अब हिजो स्थानीय तहमै हुँदाखेरिको अब एउटा सारथी भएपछि तपाईँहरूसँग त झन् कोलाबोरेसन हुनुपर्ने हो नि त, उहाँको छैन त्यस्तो?
15: अब त्यो अब के छ उहाँको छ होइन, हामीले त राम्रै भन्छ के अरे
8: होइन। यो सरकार आइसकेपछि के आशा पलाएको छ होइन स्थानीय तहमा पनि? त्यसो भए उहाँले त दलबिहीन बनाउँछौ भन्दैछ नि त उहाँहरूको पार्टीको त अब स्थानीय तह।
15: हजुर हजुर,
8: उहाँको पार्टीले त अब दलविहीन बनाउँछौ भनिरहेको छ क्या स्थानीय तहलाई, राष्ट्रपति दलभन्दा दलविहीन बनाउँदा राम्रो हुन्छ, विकास हुन्छ भन्ने छ क्या?
15: त्यो पछि उहाँले बनाइसकेपछि भविष्यले देखाउँछ, अब दलविहीन बनाउनु छ कि दलीय व्यवस्था गर्नुहुन्छ त्यो अब भविष्यले उहाँहरूले भविष्यले देखाउँछ। अब अहिलेसम्म त थाहा छैन के अरे के दलविहीन बनाउने नबनाउने अहिलेसम्म थाहा छैन, पछि के गर्नुहुन्छ उहाँको गभर्मेन्टले गर्ने कुरो हो
8: होइन। समानीकरणका विषयहरू अनि अनुदानका विषय त्यसै गरी केन्द्रले पठाउने बजेटमा चाहिँ कस्तो छ अहिलेको बजेटमा, राम्रै प्रतिनिधित्व गरेको छ स्थानीय तहलाई?
15: पहिला पहिला पोहोर प्रहार जस्तो चाहिँ अब चाहिँ बजेट चाहिँ छैन, अहिले चाहिँ बढी चाहिँ कटाएर पठाएको छ। अब त्यसैमा हामीले त्यसैमा हामीले चाहिँ के अरे विकास निर्माणका काम गर्दै हामीले त्यसैमा चाहिँ

0: अब हाम्रो बाटो घाटो सब त्यही के अरे त्यही के अरे बनिरहेको छ. अब जति आवश्यकता हो आवश्यकता अनुसार बाटोघाटो बनिरहेको छ त हुन्छ. तर अब अहिले अब धेरै चाहिँ के अरे यो के अरे विकास निर्माणको कामहरू गर्दाखेरि अलिकति केही त्रुटिहरू त हुन्छ. त्यसमा चाहिँ विरोधीहरू पनि केही निस्किन्छ भन्ने चाहिँ अब हुन्छ. अब अब जनसङ्ख्या बढी वृद्धि भइरहेको छ. बाटोघाटो जति बनाए पनि जनसङ्ख्या वृद्धि भएको कारणले गर्दाखेरि धेरै किसिमको बाटोहरू खोलिरहेका हुन्छन्. त्यसमा चाहिँ गर्नलाई चाहिँ हामीले गर्न कोसिस त गरिरहेका छौँ. तर मलाई लाग्छ त पर्याप्त मात्रामा बाटोहरू चाहिँ निर्माण त भइरहेका छन्. तर अब नयाँ खोल्ने बाटोहरूको चाहिँ अब त्यसलाई गर्नुपर्ने कालो पत्रहरू पिचहरू चाहिँ बाँकी नै छन्.
1: जनसङ्ख्याको हिसाबले गैंडाकोटमा धेरै छ होइन पब्लिसिटी पपुलेसन
0: हजुर
1: जनसङ्ख्या धेरै छ. जनसङ्ख्यालाई व्यवस्थापन गर्न नगरलाई हम्मेहम्मे परेको छ होइन.
0: त्यो त अब जनसङ्ख्या वृद्धि भइरहेछ. त्यो के अरे त्यसलाई चाहिँ हामीले चाहिँ त्यो सहयोग गर्नलाई चाहिँ अलिक केही चाहिँ कठिनाइहरू परिरहेछ.
1: अब घर घरमा सिंहदरबार आयो भनिन्छ होइन स्थानीय तहलाई. तर कतिपय ठाउँमा त सिंह जन्मिए भन्ने पनि आरोप लाग्छ. तपाईँ सिंह बन्नुभयो कि सेवक बन्नुभयो? तपाईँ जनताको पक्षमा सिंह बन्नु भएको छ कि सेवक बन्नु भएको छ?
0: अनि
1: स्थानीय तहमा जनप्रतिनिधि आइसके पछाडि नगरमा गाउँपालिकामा जनप्रतिनिधि आउँदै गर्दाखेरि सेवक बनेर आउनु भएको कतिपय ठाउँका उदाहरणहरू छन् होइन. कतिपय ठाउँमा सिंह बनेर आए भन्छन् क्या.
0: सुन्नुभएन?
1: अब जाँदा जाँदै यो आफ्नो कार्यकालमा चाहिँ के छ तपाईँको लक्ष्य आगामी दिनमा? म के गरेर जाउँ गैंडाकोटलाई? अब अधुरा केही कामहरू त्यस्तो छन् जनतालाई गर्नै पर्ने कामहरू.
0: मेरो अब के प्रश्न
1: होइन होइन अब कार्यकाल पनि अन्तिम चरणमा छ होइन. अधुरा कामहरू के छन्? अब म यस्तो गर्न सकौँ है मैले यो गरेर जान्छु है भन्ने खालको के छ?
0: होइन मैले मेरो अधुरा कामहरू त मेरो जाँदा अधुरा कामहरू त मैले होइन भरिसकेँ. मैले चाहिँ के अरे शिक्षामा 9, 10, 11, 12 चाहिँ स्कुल गर्ने मेरो चाहिँ आकाङ्क्षा थियो. त्यो चाहिँ पुरा भएको छैन. त्यसलाई त्यो नै अब चाहिँ पुरा गरी चाहिँ उसमा मन लागेको थिएँ. अब त्यो चाहिँ पुरा भएन. अब अरू कामहरू त प्रशस्त मात्रामा छन्. अब मैले जति सकेर विकास निर्माण कामहरू चाहिँ गरेर सकिएर त्यसो भएर चाहिँ मेरो आकाङ्क्षाहरू त थुप्रै छन् विकास निर्माणमा. तर के गर्ने म अब मेरो अब अवधि सकिलो लाग्छ. जति सके मैले गरेको छु. मैले अहिले भनिसकेँ मैले गरेको कामहरू मसँग सोध्नुभन्दा चाहिँ जनतासँग गएर सोध्नुभयो भने यो चाहिँ अझ प्रश्न हुन्छ. उहाँहरूले भन्नुहुन्छ मैले गरेको कामहरू कुनै चाहिँ सफल छन् कति असफल छन्. त्यो चाहिँ जनतामा गएर सोध्नुभयो भने थाहा हुन्छ.
1: हस् मदन भक्तजी, हामीले जनतालाई सोधेर फेरि हामी तपाईँलाई पनि सोध्दैछौँ. धन्यवाद सबैका लागि. उहाँ गैंडाकोटका मेयर मदन भक्त अधिकारी आजले श्रोता नेपाली बहसमा. पालिका बहसको समय पनि सकिएको छ. खेमबम बिदा हुन्छु. नमस्कार.
2: सबै रोगको उपचार अब एकै ठाउँमा. नेशनल बाथरोग सेन्टर तुलसीपुर दाङ. हाम्रा सेवाहरू:
3: बाथ तथा नसा रोग, महिला तथा प्रसूति सेवा, नवजात शिशु तथा बाल रोग, नाक कान घाँटी, मुटु, मृगौला, कलेजो, सुगर, थाइराइड लगायत सम्पूर्ण स्वास्थ्य सेवाका साथै अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला परीक्षण, फार्मेसी, परिवार नियोजन तथा विशेष छुटका साथ होल बडी चेकअप सेवा समेत प्रदान गरिन्छ.
2: बिरामी जाँच हुने समय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म. थप जानकारीका लागि नेसनल बाथ रोग सेन्टर तुलसीपुर 5 लाइन बिपी चोक दान. फोन नम्बर 082-520-103 र मोबाइल नम्बर 98-577-80-103.
3: नेशनल बाथरोग सेन्टर. स्वास्थ्य तपाईँको सेवा हाम्रो.

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

0: टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्गका रूपमा लिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपाल स्थित जापानी राजदूत मायादा तोरू, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङ मार्गको उद्घाटन गर्न लागि हो। उद्घाटनपछि निर्माण पक्षले सुरुङ मार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। आज बिहान 10:25 बजे सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रम अनुसार मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र गाड़ी चलाएर सवारी आवागमनको उद्घाटन गर्नुहुनेछ। एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सवारी साधनलाई पहिलो चरणमा सुरुङमा प्रवेश दिइनेछ। केही दिनदेखि सुरुङ मार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारी साधनलाई सञ्चालन हुन दिइनेछ। सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरी अन्य सवारी साधनलाई सञ्चालन हुन दिइनेछ। परीक्षण अवधिभर सुरुङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन। कुल 2688 मिटर लामो सुरुङ मार्गमा सवारी साधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्नेछ। सड़क विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रदा 65 रुपियाँ र बाहिरिँदा 60 रुपियाँ शुल्क तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिप्परले काठमाडौँतर्फ आउँदा 115 र बाहिरिँदा 80 रुपियाँ शुल्क बुझाउनु पर्नेछ। यस्तै ट्रकले काठमाडौँ आउँदा 260 रुपियाँ र बाहिरिँदा 200 रुपियाँ शुल्क तिर्नुपर्नेछ। पैदल यात्री, दुई पाङ्रे, तीन पाङ्रे सवारीले सुरुङ मार्गमा प्रवेश पाउने छैनन्। डिजेल, पेट्रोल, ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेको सवारी साधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङ मार्गमा प्रवेश निषेध गरिएको छ। सो आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङ मार्गको व्यवस्था गरिएको छ। मुख्य सुरुङमा सवारी साधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङको प्रयोग हुनेछ। सुरुङ मार्गको निर्माण जापानको हाजमा एन्डो कर्पोरेसनले गरेको हो। आयोजनाको परामर्शदात्री संस्था निप्पन कोइकाका इन्जिनियर रमेश प्रसाद कोइरालाका अनुसार सुरुङ मार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि दमकल, आकस्मिक उद्धार, सीसीटीभी क्यामेरा, संचार र सुरक्षा संयन्त्र उपलब्ध छ। त्यस्तै अक्सिजनको निरन्तर प्रवाह र अन्य अत्यावश्यक सेवा उपलब्ध गराइएको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका एक दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङ मार्ग पश्चिमतर्फ धादिङको धोनीबेसी नगरपालिकाको सिस्ने खोलामा टुङ्गिनेछ। हाल सञ्चालनमा रहेको राजमार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका हिसाबले इन्धन र सड़क उपभोक्ताको झण्डै एक घण्टा समय बचत हुने अपेक्षा गरिएको छ। अनसनरत डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोली बीच आज पुनः वार्ता हुने भएको छ। आइतबार दिउँसोबाट सुरु भएको द्विपक्षीय वार्ता हिजो रातिसम्म चलेको थियो। आज बिहान पुनः वार्तामा बस्ने गरी हिजो छलफल सकिएको बताइएको छ। सेती प्रादेशिक अस्पतालको प्रशासनिक भवनमा सरकारी टोली र डाक्टर केसी पक्षबीच भएको वार्तामा डाक्टर केसीका मागबारे वृहत छलफल भएको थियो। वार्ता सकारात्मक र सहमति नजिक पुगेको बताइएको छ। वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल, सांसद पुकार बम, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल र डाक्टर केसीका तर्फबाट डाक्टर अमृत जैसी, पवन थापा सहभागी रहनु भएको थियो। साउन 7 गते धनगढीको श्रीकृष्ण मन्दिर धर्मशालामा अनसन सुरु गर्नुभएका डाक्टर केसीलाई स्वास्थ्य अवस्था कमजोर देखिएपछि शनिबार सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको छ। डाक्टर केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको नियुक्ति खारेजी लगायतका 5 बुँदे माग राख्नु भएको छ। कर्णाली प्रदेशका प्रदेश प्रमुख एघेराज जोशीले नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश सभा सदस्यलाई आह्वान गर्नुभएको छ। मुख्यमन्त्री यमलाल कणेलले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्दै नेपालको संविधानको धारा 168 को उपधारा 2 बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न उहाँले आह्वान गर्नुभएको हो। प्रदेश प्रमुख जोशीले बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई यही साउन 12 गते साँझ 5 बजेभित्र मुख्यमन्त्री पदमा नियुक्ति समितिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। 40 सदस्यीय प्रदेशसभामा नेपाली कंग्रेसका 15, नेपाली कम्युनिष्ट पार्टी नेकपाका 13, सभामुख सहित नेकपा एमालेका 10, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र अन्य 1-1 जना सदस्य छन्। प्रदेशमा सरकार गठनका लागि 21 जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। यसैबीच कर्णाली प्रदेशसभाको बैठक यही साउन 14 गते बिहिबार दिउँसो 3 बजे बस्ने भएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फ एमबीबीएस प्रथम सेमेस्टरको अर्गनाइजेसनल बिहेभियर विषयको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन्। यही साउन 8 गते परीक्षा सुरु भए लगत्तै उक्त विषयको प्रश्नपत्र विभिन्न व्हाट्सएप समूहमा सेयर गरी प्रश्नपत्रको गोपनीयता भंग गरेको कसुरमा कैलालीको घोडाघोडी नगरपालिका 11 घर भइहाल भक्तपुर बस्ने 33 वर्षका सन्दीप सिंह पक्राउ परेका हुन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सिंहलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका 1 पक्राउ गरेको हो। उनीमाथि अनुसन्धान जारी रहेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभयो। त्यसअघि प्रहरीले अनुसन्धानका क्रममा अन्य केही व्यक्तिलाई समेत नियन्त्रणमा लिएको थियो। एमबीबीएस प्रथम सेमेस्टरको अन्य विषयका परीक्षा बाँकी नै रहेको अवस्थामा उक्त परीक्षामा गैर कानूनी क्रियाकलाप नगर्न समेत ब्युरोले सचेत गराएको छ। नेपाल र भारत सीमा सहजीकरण तथा सीमा इलाकामा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालले सीमा संवाद समूह परिचालन गरेको छ। झापाको काँकडभिट्टा, विराटनगरको रानी, पर्साको वीरगंज, रूपन्देहीको डण्डा, नेपालगंजको जमुना, कञ्चनपुरको गड्डा चौकी र कैलालीको गौरीफन्टामा सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रत्येक नाकामा 14 जनाको टोली हिजोदेखि परिचालन गरिएको हो। सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्ममा तैनाथ रही सीमाको मुख्य नाकामा परिचालन हुने सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले हिजो रूपन्देहीको डण्डास्थित सीमा सुरक्षा गुल्मबाट सो टोली परिचालनको शुभारम्भ गर्नुभएको हो। हिजै अन्य नाकामा समेत सम्बन्धित बाहिनीका बाहिनीपतिले टोली परिचालनको शुभारम्भ गर्नुभएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको ज्यान गएको छ। 10 घाइते भएका छन्। देवानगंज गाउँपालिका 3 कप्तानगंजका 24 वर्षीय ओमप्रकाश मेहताको प्रहरीको गोली लागि ज्यान गएको हो। गोली लागि गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा राति चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदा हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। अन्य घाइतेहरूको विराटनगर स्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, नोबल मेडिकल कलेज तथा अन्य अस्पतालमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ। घाइते मध्ये 22 वर्षीय मिथिलेश यादव, 18 वर्षका अमलेश मेहता, 25 वर्षका मिथिलेश मेहता र 20 वर्षीय अमित कुमार यादव रहेका छन्। यस्तै विराटनगर नर्सिङ होममा उपचाररत घाइतेहरूमा 21 वर्षीय रविन्द्र मेहता, 18 वर्षीय अमित कुमार यादव, 25 वर्षीय सुनिल कुमार मेहता र 26 वर्षका सुनिल कुमार मेहता रहेको प्रहरीले जनाएको छ। झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राई सहित 8 सुरक्षाकर्मी घाइते भएका छन्। राईको टाउकोमा चोट लागेर 5 टाँका लगाइएको छ। साथै प्रहरी नायब निरीक्षक गणेश नारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवलदार अमरलाल यादव, प्रहरी रामबहादुर राई, विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव शाह र प्रहरी जवान निवेश यादव घाइते भएका छन्। उनीहरूमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। युवाहरूको एक समूह डिजे बजाउँदै साउने सोमबारको बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। सोही क्रममा अर्को समूहले रातिको समयमा हो हल्ला भएको भन्दै अवरोध गर्न खोजेपछि दुई पक्षबीच विवाद सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले वर्षातका कारण क्षति पुगेको पुष्पलाल मार्ग तथा लामा साँगु जिरी सड़कको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँहरूले मुढे चरीकोट सड़क, खिम्ती आयोजना स्थलमा तामाकोशी नदीले कटान गरेको पुष्पलाल मार्गको अवस्था, कालीदहको पहिरो, तामाकोशीको पुल, जिरी खरी ढुङ्गा स्थित ओरिएन्ट म्याग्निसाइट लगायतको स्थलगत अनुगमन गर्नुभएको हो। हिजो चरीकोटमा भएको छलफलका क्रममा पूर्वाधार सुधार विकास मन्त्री लम्सालले मुडे चरीकोट सड़क स्तर उन्नतिका लागि निर्माण व्यवसायीले पाएको थप समय समेत सकिएकाले अब कानून अनुसार कारवाही प्रक्रिया अघि बढाउने र सड़क स्तर उन्नतिका लागि नयाँ ढंगले अघि बढ्ने बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले निर्माण व्यवसायहरूको माग अनुसार खरिद ऐन संशोधन गरी निर्माण व्यवसाय मैत्री बनाइएकाले काम नभए कानून अनुसार कारवाही हुने बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन थापाले पार्टी एकता सहमति उन्मुख रहेको बताउनु भएको छ। पार्टी एकताका लागि दबाव दिन स्थानीय तहका जनप्रतिनिधिसँग हिजो काठमाडौँमा भएको भेटमा सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेकाले एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गर्नुभयो। सभापति थापाले पार्टी एकताका लागि दबाव अभियानले यही साउन 16 आयोजना गर्न लागेको राष्ट्रिय भेला समेत स्थगित गर्न आग्रह गर्नुभयो। उहाँले असन्तुष्ट नेताहरूसँग कार्यदल बनाएर सूक्ष्म रूपले सहमतिको खाका बनाउन दुईजना सदस्यको नाम मागिएको र 4 सदस्यीय कार्यदल एक दुई दिनभित्र बन्ने जानकारी पनि दिनुभयो। भेटमा स्थानीय तहका जनप्रतिनिधिले तत्काल पार्टी एकता गरेर आम जनतामा विश्वासको वातावरण बनाउनु पर्ने र पार्टीको साख फर्काउन नसकिने बताउनु भएको थियो। मध्य प्रदेशका जिल्लाहरूमा पर्याप्त वर्षा नभएकाले अपेक्षा अनुसार धान रोपाई हुन सकेको छैन। पर्याप्त सिंचाई सुविधा नभएकाले मधेसका 50% किसान अहिले पनि आकाशे पानीको भरमा खेती गर्न बाध्य छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
3: वर्षे नहीं तो यहाँ पानी का जो बोर्डिंग में तो आज आधी है चलती तब ना सुख रहती लोग के अरे तो दुखे दुख है जो समस्या है।
4: वहाँ हनुमत महोत्तरी का सोनमा गांव पालिका का अगुआ किसान राम किशोर यादव मध्य प्रदेश का जिला इस पटक पर्याप्त मात्रा में वर्षा न भएका कारणले अपेक्षा अनुसार को धान रोपाई हुन सकेको छैन। धान उत्पादन को दृष्टिकोण ले मध्य प्रदेश अग्रणी प्रदेश भए पनि अहिले पनि 50% भन्दा बढी किसानहरू आकाशे पानी को भर में खेती गर्नका लागि विवश रहेका छन्। वर्ष पर्याप्त पानी नपरेका कारणले खेती गर्नमा निकै समस्या भइरहेको बताउँदै धनुषाको नगराइन नगरपालिकाका किसान रामनाथ महतो।
3: बोरिङमा पानी हालेपछि 10 मिनट मात्रै पानी टिक्छ। खेती गर्नको लागि धेरै परेशानी छ। जोत्नको लागि ट्रेक्टरमा फसिसक्यो, पानी छैन, बसे छ।
4: अर्का किसान महेन्द्र मल्ल खतवेले वर्षा पर्याप्त नभएको र खेतमा विद्युतीकरण नभएका कारणले खेतीमा निकै समस्या भएको बताउनु
5: भयो। लाइन के चलते हम सब बिजली के चलते गिरफ्तार से 500 लीटर मट्टी तेल भेटे सके मल भी टाइम पे नहीं भेटी है। किसान एहन कमजोर खेती है के। तो लोग 4 किलो 5 किलो कठा किसान खाए छिटे।
4: गत वर्ष मधेश प्रदेश में धान रोपाई में समस्या भएका कारणले 13,53,968.5 मेट्रिक टन धान मात्र उत्पादन भएको थियो। मधेश प्रदेश का जिल्लाहरूमा धान खेती हुने 3,82,433 हेक्टर मध्ये यस वर्ष बिहीबार सम्ममा 3,580.35 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। मधेस प्रदेशका कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादव।
6: प्राप्त तथ्याङ्क हेर्दाखेरि लगभग 78% जति रोपाई भइसकेको अवस्था छ। मधेस प्रदेशको पश्चिम जिल्लाहरू बारापसा रोटरतिर रोपाई पनि राम्रै भएको छ। पानी पनि पर्या हो। महोत्तरी धनुषातिर अलिकति पानी कम परेको हिसाबले रोपाई पनि कम भएको छ।
4: वर्षभरि राम्रो सिँचाइ भएको खण्डमा मधेस प्रदेशमा धानको उत्पादन 3 गुणाले वृद्धि गर्न सक्ने विज्ञहरूले जानकारी दिँदै आउनु भएको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
2: जल तथा मौसम विज्ञान विभागले मकवानपुर जिल्लाको जुरेली बजार आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेकाले लाल बकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागले सूचना मार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई आज बिहानसम्म सतर्क रहन आग्रह गरेको छ। यस्तै लमजुङको घरेडुङ र आसपासका क्षेत्रमा पनि भारी वर्षा भइरहेको तथा थप वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ। ससाना खोलाहरूमा आकस्मिक बाह बढ्न सक्ने र बाढी र पहिरोको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन समेत विभागले आग्रह गरेको छ। धनकुटाको सदरमुकाम स्थित तल्लो टुडीखेल खेल मैदान लामो समयदेखि प्रयोगविहीन बनेपछि मैदानको सरसफाई लगायत सुधारका काम सुरु गरिएको बताउँछन् हाम्रा धनकुटा स्थित संवाददाता ईश्वर थापा।
7: धनकुटा टोडीखेलमा स्थानीय जिल्ला प्रदेश तथा राष्ट्रिय स्तरका विभिन्न खेलका प्रतियोगिता सञ्चालन हुँदै आएका थिए। यस्तै दैनिक रूपमा खेलाडीहरूले नियमित अभ्यास पनि गर्दै आएका थिए। तर मर्मत सम्भार संरक्षण र स्तरोन्नतिका लागि भन्दै करिब डेढ महिना यता मैदान प्रवेश पूर्ण रूपमा बन्द गरिएपछि विभिन्न खेलका प्रतियोगिता र अभ्यास प्रभावित बनेका छन्। मैदानलाई दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित बनाउन केही समयका लागि बन्द गर्नु परेको हो। बन्द गरेपछि झार पलाएर भरिएको मैदानको सरसफाई सुरु गरिएको छ। सबै व्यवस्थापन पूरा गरेपछि मैदान खेल गतिविधिका लागि खुल्ला गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईले बताउनु भयो।
8: हिजोको दिनमा मेलाहरू लागेर अनेको कार्यक्रम भएर टुली खेल जीर्ण अवस्थामा थियो। टुली खेल संरक्षण समिति गठन गरेर संरक्षण गर्दैछौँ। सरकारबाट पैसा छुटिएको छैन, केही छैन। यहीँकै स्थानीयहरू हामी भएर संरक्षण गर्ने, यसलाई निर्माण गर्ने, फेरि खेल्न र प्रतियोगिताहरूको लागि योग्य बनाउन भनेर स्थानीय बासी।
7: धनकुटा टुली खेलमा वर्षौंदेखि फुटबल, भलिबल, क्रिकेट लगायतका विभिन्न खेलका प्रतियोगिता सञ्चालन हुँदै आएका थिए। जिल्लाका अधिकांश खेलाडीको नियमित अभ्यास स्थल पनि यही मैदान रहेको छ। तर संरक्षणका लागि लामो समयसम्म मैदान बन्द हुँदा प्रतियोगिता आयोजना गर्न कठिनाई भएको छ भने खेलाडीहरूको नियमित प्रशिक्षण समेत प्रभावित बनेको छ। केही समय बन्द रहे पनि सरसफाई गरेर खेल गतिविधि बढाउने योजनामा रहेको खेल मैदान संरक्षण समितिका सदस्य गोविन्द राईले बताउनु भयो।
9: बन्द गरेर झारहरू उमार्ने र यसलाई एउटा स्ट्यान्डर्ड मेन्टेन गर्ने भनेर हामीले बन्द गरेको थियौँ। यो बन्दको प्रभाव आम खेलाडीहरूलाई पर्न रहेको छ। तर त्यही बावजुद पनि हाम्रो लक्ष्य भनेको ग्राउन्डलाई हरियो बनाएर अलिकता स्ट्यान्डर्ड बनाएर उहाँहरूलाई प्रशिक्षणको लागि नै हस्तान्तरण गर्ने लक्ष्य सहित ग्राउन्डलाई ट्रेन गर्दैछौँ र केही दिनमा हामी यहाँ प्रशिक्षण पनि सुरु गर्छौँ।
7: त्यसो त धनकुटा टोडी खेलको भौतिक अवस्था पनि सुधार गर्नुपर्ने देखिएको छ। खेल मैदानको सतह असमान र जीर्ण बन्दै गएको छ। दर्शक बस्ने प्याराफिट दिन प्रतिदिन जीर्ण अवस्थामा पुगेको छ भने मैदान वरपर सुरक्षाका लागि लगाइएका बार र पर्खाल पनि भत्किने अवस्थामा छन्। सरसफाईको अवस्था पनि सन्तोषजनक छैन। त्यसैले मैदानको संरक्षण, मर्मत र स्तरोन्नति अपरिहार्य रहेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
2: सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा दुई समूह बीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु भएपछि स्थानीय प्रशासनले त्यहाँ कर्फ्यू आदेश जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभए

0: एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरकारी अवधारणा अघि सारेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले गैर आवासीय नेपालीहरूले त्यसमा लगानी गरी लाभ लिन समेत आग्रह गर्नुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले धान चामलको आयातलाई प्रतिस्थापन गर्नका लागि चैत्य धानको उत्पादनमा जोड दिनु आवश्यक भएको बताउनु भएको छ। कृषि मन्त्री चौधरीले धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा रहेको राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हर्दीनाथमा आयोजना गरिएको कार्यक्रममा धानको उत्पादन बढाउनका लागि कम पानीमा अत्यधिक उत्पादन हुने चैत्य धानको नयाँ जातको अनुसन्धानमा जोड दिन कृषि वैज्ञानिकहरूलाई आग्रह गर्नुभयो। कृषि मन्त्री चौधरीले जलवायु परिवर्तनका कारणले वर्षा कम हुने गरेको र मधेसमा सिंचाईको अभाव देखिएकोले सुक्खामा समेत अधिक फल्ने धानको जातको विकासमा कृषि वैज्ञानिकहरूले थप मेहनत गर्नु आवश्यक भएको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हर्दिनाका निमित्त कार्यालय प्रमुख कृषि वैज्ञानिक डाक्टर काशीनाथ चिलुवालले कम स्रोत र साधनका बीचमा धान बाली अनुसन्धान केन्द्रले नयाँ नयाँ जातको धानको अनुसन्धान गरिरहेको उल्लेख गर्नुभयो। बाँकीको नेपालगञ्जमा शेयर बजारमा लगानी गर्न आकर्षण बढ्दै जाँदा करिब 45,000 लगानीकर्ताले अनलाइन कारोबार प्रणालीमा टीएमएस खाता खोलेका छन्। प्रविधिमा आधारित कारोबार प्रणालीको विस्तार सँगै नयाँ लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा बढेको छ। इम्पेरियल सेक्युरिटी कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख उदय अधिकारीले नेपालगञ्जमा टीएमएस प्रयोगकर्ता बढेको बताउनुभयो। बाँकीमा हालसम्म 62,796 जनाले हितग्राही डिमाट खाता खोलेका छन्। नेपालगञ्जमा हाल 3 ब्रोकर कम्पनीहरू मार्फत शेयरको किनबेचको कारोबार हुँदै आएको छ। यही साउन 15 गतेदेखि डिमाट खाताको वार्षिक शुल्क नबुझाएमा डिमाट खाता रोक्का हुने भएको छ। सिडिएसएन क्लियरिङ लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै साउन 15 गते भित्र वार्षिक शुल्क नबुझाएका डिमाट खाता 16 गतेदेखि रोक्का राख्ने व्यवस्था गरिएको उल्लेख गरेको छ। हरेक वर्षको असार मसान्तभित्र बुझाइसक्नु पर्ने त्यस्तो वार्षिक शुल्क यसपटक साउनको मध्यसम्म थप गरिएको हो। हाल डिमाट खाताको संख्या 80,09,623 सकेको सिडिएससी एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ। सिडिएससीका अनुसार हाल मेरो सेयर प्रयोगकर्ताको संख्या भने 51,48,894 रहेको छ।
1: भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
2: पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा च्याम्पियनसिपमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना सकिएको छ। आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग 3-2 सेटमा पराजित भयो। नेपाल बङ्गलादेशसँग 25-18, 19-25, 25-21, 23-25, 11-15 पराजित भएको हो। नेपाल यसअघि पहिलो खेलमा कजाकिस्तान, दोस्रो खेलमा श्रीलंका र तेस्रो खेलमा आयोजक पाकिस्तानसँग हारेको थियो। जुलाई 29 हुने च्याम्पियनसिपमा पाकिस्तान सहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गरिरहेका छन्। राउन्ड रोबिन लीगका आधारमा हुने च्याम्पियनसिपमा शीर्ष 4 टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत वैशाखमा आयोजना गरेको 10 रारा पोखरा स्पोर्ट्स अवार्डबाट 34,75,000 रुपियाँ आमदानी गर्न सफल भएको छ। मञ्चले आइतबार पोखरामा आयोजना गरेको आयव्यय सार्वजनिक तथा समीक्षात्मक छलफल कार्यक्रममा अवार्ड सम्पन्न गर्न उक्त रकम आमदानी हुँदा 7,71,000 रुपियाँ बचत भएको मञ्चले जनाएको छ। गत वैशाख 31 सम्पन्न 10 पोखरा स्पोर्ट्स अवार्ड सम्पन्न गर्न विभिन्न शीर्षकमा गरी 27,04,500 रुपियाँ खर्च भएको मञ्चका कोषाध्यक्ष विमल तिवारीले बताउनुभयो। रारा तयारी चौचौले उक्त अवार्डको मुख्य प्रायोजन गरेको थियो। फिफा विश्वकप 2026 उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका केप भर्डेका अनुभवी गोलकिपर भोजिना चिलीको कोलो कोलोमा आबद्ध हुने भएका छन्। 40 भोजिना पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको सम्झौता सकिएपछि कुनै पनि क्लब बिनै विश्वकप खेल्न गएका थिए। तर उनले विश्वकपमा गरेको प्रभावशाली प्रदर्शनले सबैको ध्यान खिचेको थियो।
1: रमेश टमाटा खेल समाचारका साथमा अब मौसम। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा कोशी मधेस बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.8 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:17 भयो भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदै सुन

नगरीको देवानगंजमा दुई समूह बीचको विवाद नियन्त्रणमा लिने क्रममा एकजनाको मृत्यु भएपछि अवांछित गतिविधि रोक्न केही स्थानमा स्थानीय प्रशासनद्वारा कर्फ्यू जारी। कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि भोलि साँझ 5 बजेभित्र दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान। कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आज फेरि वार्ता हुँदै नेपाल भारत सीमा क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालको सीमा सम्वाद समूह परिचालन र डडेलोका कारण फ्रान्समा 2,50,000 भन्दा बढी मानिस प्रभावित। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न *14# ## डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार। रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनेट प्रसारण हुन्छ। नेपालमा सूचना प्रविधिको विकासका लागि दूरसञ्चार सेवाको भूमिका निकै महत्त्वपूर्ण छ। 4G नेटवर्कको विस्तारसँगै उच्च गतिको इन्टरनेट मार्फत अनलाइन सेवाहरूको प्रयोग बढेको छ। अब भने 5G नेटवर्कको प्रयोग पनि जरुरी भएको हो। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौँ। अनि सूचना तथा प्रसारण विभागका पछिल्ला कार्य प्रगतिहरूका सम्बन्धमा महानिर्देशक छविन्द्र पराजुलीसँग कुराकानी गर्नेछौँ। कार्यक्रमको पुरै समय अवधिभर हामी सँगै रहनुहोला।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाई बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
3: बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौं, बाँचौं, बचाऊ।
1: नेपालमा 4G मोबाइल नेटवर्कको सफल कार्यान्वयनसँगै अब थप उच्च गतिको इन्टरनेट प्रयोगका लागि 5G नेटवर्क विस्तार हुनुपर्ने माग भएको छ। यसका लागि परीक्षण सेवा पनि सुरु भएको छ। अब हामी यस सम्बन्धमा तयार पारिएको रिपोर्ट प्रस्तुत गर्छौँ।
4: मोबाइल टेक्नोलोजीमा विगतमा दक्षिण एसियामा नै पहिलो हुने नेपाल 5G भने पछि परेको छ। अन्य दक्षिण एसियाली मुलुकहरूले 5G प्रविधि भित्राएर मोबाइल प्रविधिमा फड्को मारिसक्दा पनि नेपालमा यसको सेवा सुरु हुन सकेको छैन। विश्व बजारमा परीक्षणमा रहेको 5G भित्राउन सक्ने वातावरण बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न तयारी गरे पनि यसको काम भने खासै अगाडि बढेको देखिँदैन। नेपालमा हाल 2G, 3G र 4G प्रविधि प्रयोगमा छन्। 4G सेवा प्रदायकले अरबौं लगानी गरेका छन्। त्यो लगानीलाई पनि बचाउने गरी 5G सम्बन्धी नीति ल्याउने सरकारी योजना भने हालसम्म योजनामा नै सीमित हुन पुगेको देखिन्छ। नेपालमा 4G सेवा झण्डै सबै जिल्लामा पुगेको छ भने विभिन्न जिल्लाका ग्रामीण भेगहरूमा पनि 4G सेवा उपलब्ध छ। 4G सेवालाई थप गुणस्तरीय रूपमा अगाडि बढाउन यसका टावरहरू थप गर्नुपर्ने देखिन्छ भने पछिल्लो प्रविधिको विकास अनुसार नेपालले पनि अब 5G सेवा अपनाउन जरुरी रहेको विज्ञहरूको भनाइ छ। भविष्यमा नवीनतम प्रविधिमा जोड दिनका लागि पनि नेपालले अब 5G विकासका लागि ढिलो गर्न नहुने बताउनुहुन्छ सूचना प्रविधि विज्ञ इन्जिनियर डाक्टर शालिग्राम पराजुली।
5: नेपालको कस्तो छ भन्दा एकदमै नोटेबल प्रोग्रेस भन्छु मैले, मेन्सनेबल प्रोग्रेस छ 4G कभरेजमा। जस्तै ओभर 95% अफ द पपुलेसन दे आर अलरेडी बिन कभरेज भनेको मोस्ट अफ द डिस्ट्रिक्टहरू अब 4G कभरेजमा आइसकेको छ भने मेजर अपरेटर जस्तै नेपाल टेलिकम, एयरटेल जस्ता मेजर अपरेटरहरूले चाहिँ आफ्नो सर्भिसहरूलाई 4G सर्भिसलाई चाहिँ रुरल सेक्टर सम्म लगाएको छ र नेपाल टेलिकमले चाहिँ इभन हिल्ली र हिमालयन रिजनसम्म लगाएको छ। र एभरेजमा चाहिँ 4G स्पिडको नेपालमा चाहिँ 10-25 MBPS हामी भन्छौँ, जुन चाहिँ बेसिक हामी ब्राउजिङ गर्नको निम्ति, भिडियो स्ट्रिमिङहरू गर्नको निम्ति, अनलाइन लर्निङ गर्नको निम्ति सफिसियन्ट छ। तथापि कहिलेकाहीँ चाहिँ हाम्रो स्पिडमा अलिकति इन्कन्सिस्टेन्ट हुने, केही कल ड्रपहरू हुने, नेटवर्कमा केही समय कन्जेक्सनहरू हुने भनेको चाहिँ अहिले चाहिँ कमन छ। यो एकदमै हाई डेन्सिटी एरियामा चाहिँ यस्तो खालको इस्यु चाहिँ कमन देखिन्छ र यसलाई अझै बढीभन्दा बढी रिडन्डेन्ट बनाएर लैजाँदछ र अझै पनि ब्याकअप इन्फ्रास्ट्रक्चरमा म्यासिभ इम्प्रुभ गरेर जान जरुरी छ। स्पेक्ट्रमको युटिलाइजलाई बढावा दिने, टावरहरूलाई अझै धेरै डेन्सिफाई गर्ने, अझै थप टावरहरू दिएर अहिलेको 4G नेटवर्कलाई चाहिँ अझै हाई क्वालिटीमा बढाउन सकिन्छ र ग्लोबल स्ट्यान्डर्डको 4G नेटवर्क चाहिँ नेपालमा कायम गर्न सकिन्छ, जसले बेटर पर्फर्मेन्स दिन सक्छ, बेटर कभरेज दिन सक्छ र अहिलेको केही कुनै कुनै ठाउँमा कम्प्लेन आए अनुसारको बिलो एभरेजको सर्भिसलाई चाहिँ हामीले इम्प्रुभ गरेर जान सक्छौँ 4G क्वालिटी अफ नेटवर्कको सन्दर्भमा। वाट अबाउट द 5G भनिरहँदाखेरि यो 5G भनेको चाहिँ चाहिँ अब यसको 5G को इम्प्लिमेन्टेसन गर्ने टाइम अब नेपालको लागि पनि भइसक्यो, किनकि वर्ल्डमा धेरै कन्ट्रीहरूले 5G एडप्ट गरिसकेको अवस्था छ भने नेपालले पनि यसलाई अब छिटो भन्दा छिटो टेक्नोलोजीको पेस डेभलपमेन्ट अनुसार चाहिँ यसलाई अक्वायर गर्नुपर्छ, आफ्नो जनशक्तिलाई पनि टेक्नोलोजीमा इनलाइन गरेर डेभलप गरेर जानुपर्छ। यसले गर्दाखेरि अरू मल्टिपल एभेन्यूज अफ द रेभेन्यूको अरू धेरै एभेन्यूजहरू 5G नेटवर्कको डिप्लोयमेन्ट पछि चाहिँ यसले ओपन अप गर्छ। त्यसैले गर्दाखेरि 5G को डिप्लोयमेन्टलाई अब ढिला गर्न हुँदैन। 5G नेटवर्क भन्ने बित्तिकै यसले चाहिँ म्यासिभ इन्टरनेटको ब्यान्डविड्थलाई चाहिँ फास्टर गर्ने हो, मतलब इन्टरनेटको स्पिडलाई फास्टर गर्ने हो। त्यसले गर्दाखेरि के हुन्छ भन्दा भोलिको लागि इनोभेसन, फ्युचर इनोभेसनको लागि एउटा फाउन्डेसन तयार गर्छ। जस्तै हामी भन्छौँ नि स्मार्ट सिटी बनाउने भनिरहेको छौँ, 5G पछि पोसिबल छ। IoT, आर्टिफिसियल इन्टेलिजेन्स, टेलिमेडिसिन, AR/VR, रोबोटिक्स जस्तो सर्भिसहरू जे हामीले परिकल्पना गरिरहेको छौँ अथवा अहिलेको पिपुलहरूको निड छ यसलाई एड्रेस गर्नको निम्ति पनि हामीलाई फास्टर इन्टरनेट भएको सर्भिस चाहियो, द्याट इज 5G।
4: विज्ञ मार्फत 5G प्रविधि, लगानी, सम्भावित प्रयोगको सम्भावना, प्रतिफल, व्यापार, पूर्वाधार नियमन लगायतका पक्षमा अध्ययन गरिएको छ भने विश्व बजारको 5G प्रचलन नेपालमा ल्याउन सकिने वातावरण समेत तयार भइसकेको दूरसञ्चार प्राधिकरणले जनाएको छ। आगामी दिनमा नेपालमा डिजिटल अर्थव्यवस्थाका सम्भावित बाटाहरू खोल्नुका साथै नयाँ रोजगारीका अवसरहरू सृजना गर्ने कार्यका लागि पनि अब 5G अपरिहार्य देखिएको छ। भोलिको दिनमा मुख्य शहरहरूमा IT पार्क निर्माण गर्ने सरकारको लक्ष्य अनुसार सबै उच्च माग भएका शहरी क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट सेवा प्रयोग गर्नका लागि पनि 5G आवश्यक रहेको विज्ञहरूको धारणा छ। नेपालका लागि भविष्यमा नवीनतम प्रविधिको मुख्य जग नै 5G भएकाले अब यसलाई ढुक्क भएर अपनाउनु पर्ने भन्दै राष्ट्रको विकासका लागि र विश्वव्यापी प्रतिस्पर्धा सृजनाका लागि पनि 5G अब आधारभूत आवश्यकता जस्तै रहेको बताउनुहुन्छ सूचना प्रविधि विज्ञ इन्जिनियर डाक्टर पराजुली।
5: भोलिको दिनमा रिमोट सर्जरी, रियल टाइम डायग्नोसिस, टेलिहेल्थ जस्ता हाई ब्यान्डविड्थ चाहिने, अल्ट्रा लो ल्याटेन्सिस ब्यान्डविड्थहरू चाहिने खालको सर्भिसहरूको लागि पनि अब 5G अपरिहार्य भइसक्यो। त्यसैले अब भोलिको लागि स्मार्ट एग्रिकल्चर, ट्रान्सपोर्टेसन सिस्टमलाई अटोनोमस गर्न, इन्डस्ट्री अटोनोमस गर्न र एउटा चाहिँ इमर्सिभ एजुकेसन सिस्टम र VR बेस्ड लर्निङ सिस्टमहरू इम्पावर गर्ने र त्यसलाई चाहिँ रुरल सेक्टरसम्म पुर्याउने हो भने अब 5G ढिला गर्नु हुँदैन। 5G नेटवर्कले चाहिँ नेपालको होल डिजिटल इकोनोमीको पोटेन्सियललाई अनलक गरिदिन्छ, नयाँ जब अपर्च्युनिटी क्रिएट गर्छ, धेरै स्टार्टअपहरू चाहिँ खुल्न सक्छन्। भोलिका दिनमा हामीले सोचेको मेजर सिटी सेन्टरहरू, त्यो पनि ठुल्ठुलो बिजनेस हबहरू जस्तै काठमाडौँ, पोखरा यस्ता ठाउँहरूको निम्ति पनि जहाँ चाहिँ हामीले भनिरहेको छौँ IT पार्कहरू बनाउने, थाउजन्ड्स अफ पिपुलहरूलाई त्यहाँ एउटै विन्डोभित्र, एउटै बिल्डिङभित्र, एउटै कम्पाउन्डभित्र राखेर काम गराउने भनिरहेको छौँ। यी सबै हाई डिमान्ड भएको अर्बन एरियाहरूको लागि पनि 5G चाहिँ एकदम अपरिहार्य छ भने अर्को चाहिँ अब ई गभर्नेन्स र क्रिटिकल नेसनल इन्फ्रास्ट्रक्चरको हकमा पनि 5G नेटवर्कको म्यानेज गर्ने र यसको इम्प्लिमेन्टेसन गर्न जरुरी छ। त्यसैले म के भन्न चाहन्छु भन्दाखेरि जति सक्दो छिटो अब भइरहेको एक्जिस्टिङ 4G नेटवर्कलाई अप्टिमाइज गर्ने, अपग्रेड गर्ने र एकदमै बोल्ड भएर विदाउट कन्फ्युजन 5G को लागि चाहिँ बोल्डली तयारी भएर अगाडि जाने र अबको फ्युचर भनेकै नेपालको इनोभेसन इकोसिस्टमको मेन फाउन्डेसन भनेकै अबको 5G हो। हाई स्पिड सर्भिस दिने भनेको 5G टेक्नोलोजीले हो। 5G अब लग्जरी भएन, 5G भनेको स्ट्राटेजिक नेसेसिटी, एउटा नेसनल प्रोग्रेसको निम्ति, ग्लोबल कम्पिटेटिभनेस क्रिएट गर्नको निम्ति अब 5G लग्जरी सर्भिस होइन, 5G त स्ट्राटेजिक निडको, बेसिक निडको सब्जेक्ट बन्न थाल्यो। त्यसैले लेट्स वर्क टुगेदर, यसमा चाहिँ पब्लिक सेक्टर, प्राइभेट सेक्टरले कोलाबोरेट गरेर अब 5G को एउटा रोडम्याप तयार गर्ने, नेपालमा इम्प्लिमेन्टेसन गर्ने, यसबाट धेरैभन्दा धेरै युथहरूलाई चाहिँ नेपालमै इम्प्लोयमेन्टमा, इनोभेसनमा चाहिँ लगाएर युथहरूलाई चाहिँ यो मेन स्ट्रिमिङमा चाहिँ लिएर आउने र यो डेभलपमेन्ट टेक्नोलोजीको युज गरेर नेपाल क्यान लिड द डिजिटल लिप इन द साउथ एसिया भन्न चाहन्छु।
4: डिजिटल नेपालको अवधारणालाई प्रभावकारी कार्यान्वयनका लागि र मुलुकले लिएको सूचना प्रविधिको विकासको लक्ष्य पूरा गर्नका लागि पनि अब नेपालमा उच्च गतिको इन्टरनेट आवश्यक देखिन्छ। त्यसका लागि 5G को प्रयोग आवश्यक छ। 5G का विभिन्न सम्भावनासँगै चुनौतीहरू पनि रहेका छन्, तर ती चुनौतीहरूलाई आत्मसात गर्दै अवसरका रूपमा 5G अगाडि बढाउनु पर्नेमा जोड दिनुहुन्छ सूचना प्रविधि विज्ञ इन्जिनियर डाक्टर शालिग्राम पराजुली।
5: जति पनि हामीले स्मार्ट सिटीहरू बनाउने परिकल्पना गराइरहेछौँ, मेगा इन्फ्रास्ट्रक्चरहरू बनाउने परिकल्पना गरिरहेछौँ, स्मार्ट इन्डस्ट्री, स्मार्ट एग्रिकल्चर, जति पनि धेरै हामी इनोभेसनलाई बुस्ट गर्न खोजिरहेछौँ, इमर्सिभ एजुकेसन सिस्टम लगाउने, AR/VR बेस्ड लर्निङ सिस्टमहरू लगाउने, ग्लोबल टाइपको चाहिँ क्लासरुमको एक्सपिरियन्सहरू स्टुडेन्टलाई गराउने, हेल्थ केयर सेक्टरमा हामी रिभोल्युसन गरेर जाने, डिजिटल इकोनोमीमा यसमा भएको पोटेन्सियलहरू सबै ओपन अप गर्ने र फिनटेक सेक्टरबाट डिजिटल सर्भिसलाई बढाउने र थाउजन्ड्स अफ न्यू जब क्रिएट गर्ने भन्ने जुन हाम्रो सपना छ, यसको निम्ति हाम्रो लागि हाई ब्यान्डविड्थ सर्भिसै चाहिन्छ। त्यो हाई ब्यान्डविड्थ दिने 5G नै हो। त्यसैले 5G को प्रशस्तै सम्भावना छ, तर सँगसँगै यो सँगसँगै केही सर्टन 5G का च्यालेन्जेसहरू पनि सँगै आएको छ। यसको पोसिबिलिटीहरू छ भने त्यसलाई हामीले ध्यान दिएर त्यसको डिप्लोयमेन्ट गर्नुपर्छ। यसको मतलब च्यालेन्जेस छ भनेर हामीले त्यसलाई एक्सेप्ट नगर्ने भने होइन कि त्यसलाई चाहिँ हामीले यो च्यालेन्जेसहरूलाई ओभरकम गर्दै यसलाई अपर्च्युनिटीमा चेन्ज गर्न सक्छौँ। जस्तै यसको हाई इन्फ्रास्ट्रक्चर कस्ट मेसिभ इन्भेस्टमेन्ट हुन्छ सुरुमै, त्यो इन्भेस्टमेन्टलाई त्यसको नम्बर अफ सेल पनि फोर जीको भन्दा धेरै संख्यामा चाहिन्छ, कभरेज सानो भएको कारणले गर्दा, ब्यान्डविड सर्भिस भएको कारणले गर्दा। त्यसैले गर्दाखेरि एउटा चाहिँ फाइभ जीको कस्ट अप्टिमाइजेसन, इन्फ्रास्ट्रक्चर कस्ट हाई हुन्छ, मेसिभ इन्भेस्टमेन्ट गर्नुपर्छ, त्यसको निम्ति हामीले मोडालिटीहरू तय गर्नुपर्छ। भने अर्को चाहिँ हाम्रो डिफिकल्ट टेरेन, हाम्रो टेरेन यति धेरै डिफिकल्ट छ, जियोग्राफिकल कम्प्लेक्सिटीहरू कम्प्लिकेसनहरू छ कि टावर डिप्लोयमेन्टहरू ब्याकअल कनेक्टिभिटीहरू चाहिँ एकदमै कठिन छ, र त्यो खालको चिजहरू ब्याकअलको निम्ति टावरहरू नभइकन हामीले फाइभ जी डिप्लोयमेन्ट गर्न कठिन छ। त्यसको निम्ति चाहिँ हामीले सम्भव भएको ठाउँहरूमा अप्टिकल फाइबर नेटवर्कहरू डिप्लोय गरेर जाने, डाइरेक्ट बरिड केबलहरू जसलाई चाहिँ डिप्लोय गर्न सजिलो हुन्छ, त्यसपछि अरू वैकल्पिक टावर डिप्लोयमेन्ट र ब्याकअल कनेक्टिभिटीको लागि काम गर्नुपर्छ। अर्को सँगसँगै चाहिँ स्पेक्ट्रम म्यानेजमेन्टको कुरा, हामी सब फाइभ जीको लागि स्पेक्ट्रमको विषयमा चाहिँ क्लियर पोलिसी, अक्सरमा जाने कि नजाने, कसरी जाने भन्ने सन्दर्भमा क्लियर नभइसकेको उहाँहरूले नेपाल टेलिकम अथोरिटीले चाहिँ यसलाई यसमा वर्कआउट गरिरहेको छ। त्यसैले गर्दा यसलाई पनि एउटा च्यालेन्जको रूपमा लिन सकिन्छ भने हामीसँग अहिले नै फाइभ जीमा काम गर्ने स्किल ह्युमन रिसोर्स चाहिँ अहिलेको यसको फाइभ जीको प्लानिङ, यसको डिप्लोयमेन्ट, यसको सेक्युरिटी पर्सपेक्टिभहरू तत्काल काम गर्न सक्ने मान्छेको चाहिँ अलिकति लिमिटेड मान्छेहरू छन्। र सँगसँगै चाहिँ यसको पावर अप्टिकल फाइबर डिपेन्डेन्सीको विषयहरू पनि छ जुन नपुगेसम्म। र अर्को चाहिँ हाम्रो डिभाइसको रेडिनेस, फाइभ जीको लागि जुन कम्प्याटेबल स्मार्टफोनहरू लगायतको चिजहरूको चाहिँ अभाव छ, यी चिजहरूलाई अहिलेको हिसाबले च्यालेन्जको रूपमा चाहिँ हामीले गर्न सक्छौँ। र यो अलिकति फाइभ जी सर्भिस चाहिँ अलिकति महँगो सर्भिस पनि हो भनिन्छ, स्मार्टफोनहरू भयो फाइभ जी कम्प्याटेबल सेटहरू अलिकति महँगो भएको कारणले पनि यो चाहिँ अलिकति अफोर्डेबिलिटीको क्वेसन छ भन्ने खालको कुराहरू चाहिँ च्यालेन्जको रूपमा लिइन्छ।
4: दक्षिण एसियाका अन्य देशहरूले फाइभ जी सेवा सुरु गरी ठूलो ग्राहक संख्या बनाइसकेको अवस्थामा नेपालमा भने यसका लागि नीतिगत व्यवस्थाको नै अभाव देखिन्छ। त्यसतर्फ सरकार, टेलिकम अपरेटरहरू र टेलिकम नियामक निकायले समन्वय गरेर नेपालमा चाँडै फाइभ जी ल्याउने वातावरण बनाउन जरुरी रहेको छ। सम्भवतः नेपालमा पनि फाइभ जी प्रविधि आएमा धेरै अवसरहरू सृजना हुन सक्छ।

0: बर्खायाममा सजग बनाऊ, पूर्व तयारी गरौ, बाँचौ, बचाऊ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब सूचना तथा प्रसारण विभागले पछिल्लो समयमा गरिरहेका कार्य प्रगतिका सम्बन्धमा चर्चा गर्दैछौ। यसका लागि महानिर्देशक छविन्द्र पराजुलीसँग कुराकानी गर्छौ।
2: सूचना तथा प्रसारण विभागबाट के कस्ता कामहरू भइरहेका छन्, पछिल्लो गतिविधि के छ, जानकारी गराइदिनुहोस् न।
3: यो सूचना तथा प्रसारण विभागले मेजर तीनटा काम गर्छ। एउटा चाहिँ प्रकाशन सम्बन्धी काम गर्छ, यसमा चाहिँ नेपाल सरकारबाट भएका कामहरू, आर्थिक समृद्धिका कामहरू, नेपाल जर्नल भन्ने हरेक दुई महिनामा हामी निष्कासन गर्छौँ, त्यो एउटा भयो प्रकाशन सम्बन्धी मेजर। अर्को चाहिँ फोटोग्राफ सम्बन्धी काम पनि हुन्छ, मेजर इभेन्टहरूको यहाँबाट हामी फोटो क्यामराम्यानलाई पठाउँछौँ, मेजर इभेन्टहरूमा चाहिँ त्यो फोटोग्राफी अनि नेपालका प्राकृतिक सम्पदाहरूको पनि फोटोहरू है, प्राकृतिक सम्पदा त्यस पछाडि मूर्त अमूर्त धेरै खालका चाहिँ चाड पर्वहरू इभन अनि हामीसित भएका चाहिँ सबै कुराहरूको चाहिँ कल्चरल प्रमोसनल ती सम्बन्धी चाहिँ फोटोहरू सङ्कलन गर्छौँ। अर्को चाहिँ हामी प्रसारण सम्बन्धी इजाजत पत्र प्रदान गर्छौँ, रेडियो लाइसेन्सहरू, रेडियो यन्त्र उपकरणहरू आयात गर्न बिक्री वितरण गर्न अनुमति दिन्छौँ। अनि अर्को चाहिँ प्रेस प्रतिनिधि पास उपलब्ध गराउँछौँ, अनलाइन माध्यमको पनि सञ्चार माध्यमहरूको दर्ता गर्छौँ। यिनै कामहरू चाहिँ प्रसारण सूचना तथा प्रसारण विभागबाट हुन्छ।
2: हजुर, यो पछिल्लो समय त अनलाइनबाट पनि सञ्चार माध्यमहरूको नवीकरण हुन्छ होला होइन?
3: हजुर, कन्टिन्यू भइरहेछ। असार मसान्तसम्म नवीकरणको म्याद थियो, अब त्यसमा नवीकरण कन्टिन्यू। हाम्रो सिस्टम यो चाहिँ कस्तो बनाएको छ भने अहिले चाहिँ फेसलेस बनाइदिएको छ हामीले सिस्टम चाहिँ, जहाँबाट पनि नेपालभित्रबाट अनलाइन जहाँसुकैबाट अनलाइनबाट चाहिँ एप्लिकेसन गर्ने अनि अनलाइनबाटै सबै रिभिन्यूहरू पनि अनलाइनबाटै तिर्ने, त्यस पछाडि उहाँहरूकोमा आइरहनु पनि पर्दैन, त्यो रिन्यू भएको अटोमेटिक उहाँहरूकै मोबाइलमा उहाँहरूकै सिस्टममा चाहिँ हामी यहाँबाट प्रमाणपत्र रिन्यू भनेर पठाउँछौँ। त्यो किसिमको फेसलेस चाहिँ सिस्टम हामीले सुरु गरेका छौँ।
2: प्रेस प्रतिनिधि पासहरू कतिको नवीकरण हुने प्रक्रिया छ? अहिले त सजिलो भएको छ पत्रकारहरूलाई, के सजिलै लिनु भएको छ अथवा के छ उहाँहरूको प्रतिक्रिया, केही पाउनु भएको छ?
3: बागमती प्रदेश रजिस्ट्रार भयो, गण्डकी प्रदेश रजिस्ट्रार मधेस भयो, भर्खर चाहिँ कोशीमा पनि प्रेस रजिस्ट्रारको चाहिँ के नि त्यो सम्बन्धी अस्ति भर्खर चाहिँ कानुन पास भएर नियुक्तिहरू नयाँ सेटअप भएको जस्तो छ। अब उहाँहरूले चाहिँ यो सम्बन्धी कुनै समस्या छैन यहाँ आउनुहुन्छ। अझ हामीले के गर्न खोज्दैछौँ भने अब बिस्तारै त्यो जुन यहाँ कार्ड लिन आउनु पर्थ्यो नि, त्यो कार्डलाई पनि उहाँहरूकै उसमा चाहिँ मोबाइलमै जाने र उहाँहरूले आफै जहाँसुकै प्रिन्ट गर्ने, आफै सेभ गरेर आफै हो त्यो किसिमको बनाउन खोज्दैछौँ है। यहाँको अफिससम्म आएर कार्ड पनि लिनु नपर्ने कि, आफै उसमा मोबाइलमा जाने है, त्यस्तो किसिमको स्मार्ट पनि स्मार्ट कार्डै डेभलप गर्न खोज्दैछौँ। यसमा कुनै समस्या छैन अहिले। अहिले चाहिँ हाम्रोमा आउने जति पनि चाहिँ एकदम 100% सेटिस्फाइड हो। तर यसमा अलिकति चाहिँ यो नवीकरण यो अस्ति असारसम्म नगरेका नवीकरण गर्न सक्नु भएन, फेरि हाम्रो कस्तो छ भने खालि अन्तिममा मात्रै काम गर्ने बानी छ, त्यसले गर्दा चाहिँ एकदम अन्तिममा प्रेसर पर्ने, सिस्टममा चाप पर्ने, नवीकरण नहुने, कतिले नथा पाएर पनि क्या नवीकरण नगर्नु भएको पनि हुन सक्छ। अब उहाँहरूको लागि चाहिँ हामी यो कानुनमा कहाँ फेरि अहिले आयो भने त्यो डोमेन पनि नपाउने है, पुरानो नवीकरण अब साउन लागेपछि अर्को आर्थिक सालमा आइसकेपछि अब त्यसलाई कसरी कानुनी सहजता गर्ने भनेर त्यसमा पनि हामी छलफल गर्दैछौँ। अब यी पुराना कानुनहरूलाई चाहिँ पुरै चेन्ज गरेर नयाँ कानुन मन्त्रालयमा हामीले छलफल गरेर मन्त्रालय पनि लागिरहेको छ। नयाँ कानुन आउने बित्तिकै पुरा सिनलेस क्या, पुरा बेरियरलेस सिस्टम चाहिँ सर्भिस चाहिँ प्रोभाइड हुन्छ।
2: अब अघिल्लो आर्थिक वर्षमा के कस्ता योजनाहरू थिए, ती योजनाहरू सबै पुरा भए अथवा त्यसको कुनै निरन्तरता दिँदैछ, नयाँ आर्थिक वर्षमा कस्तो योजना बनाउनु भएको छ, के छ, कुन विषयलाई चाहिँ बढी प्राथमिकता दिनुहुँदैछ, यसको बारेमा पनि जानकारी गराइदिनुहोस् न।
3: नयाँ आर्थिक वर्षमा चाहिँ हामीले दुई तिनवटा कुरा के अलिकति चाहिँ एकाउन्टेबल जर्नलिजम छ नि, पत्रकारहरूलाई पनि एकाउन्टेबल जर्नलिजम बनाउने, सेल्फ गभर्नेन्समा उहाँहरूलाई पनि चल्न खोज्ने, त्यस पछाडि पत्रकारकै पनि क्यापासिटी चाहिँ अलिकति इन्हान्स गर्नुपर्ने, जर्नलिजम सेक्टरमा मास कम्युनिकेसन सेक्टरमा काम गर्ने हुनुहुन्छ उहाँहरूको क्षमता चाहिँ सेक्टर वाइज क्षमता के, जस्तै अब आर्थिक पत्रकार आर्थिक हुनुभयो भने उहाँहरूलाई आर्थिक किसिमकै चाहिँ किसिमको क्यापासिटी बनाउनु पर्यो, कोही चाहिँ हेल्थ सेक्टरमा काम गर्ने जर्नलिस्ट हुनुहुन्छ भने उहाँहरूलाई हेल्थ सेक्टरकै इस्युहरूको बारेमा कसरी चाहिँ रिपोर्टिङ गर्ने, कसरी कन्टेन्ट लेख्ने, कुन किसिमको फेक न्युजहरू नदिने होइन, त्यो फ्याक्ट कसरी टेस्ट गर्ने, सोर्स कसरी मेन्टेन गर्ने, आधिकारिक चाहिँ सूचनाहरू दिने, त्यो किसिमले उहाँहरूको सेक्टर वाइज क्यापासिटी इन्हान्समेन्ट गर्ने हामी प्रोग्रामहरू ल्याउँदैछौँ। अर्को चाहिँ जो पत्रकारहरू हुनुहुन्छ, पुरानो लामो समय काम गरिरहनु भएको पत्रकारहरू आफ्नो जीवनै यही पेसामा अर्पण गर्नुभएको छ भने उहाँहरूलाई पनि वेलफेयर स्किम केही ल्याउन सकिन्छ कि भन्ने हिसाबले, जस्तै यसपाल पनि हामीले चालु आवो पनि गरेका थियौँ क्या, पत्रकार दुर्घटना बिमाहरू कार्यक्रम, त्यस पछाडि चाहिँ क्याम्पसमा पनि हरेक क्याम्पस क्याम्पसमा चाहिँ मास कम्युनिकेसन जर्नलिजम पढ्ने स्टुडेन्टहरूको लागि चाहिँ त्यो अनुशिक्षण कार्यक्रमहरू सञ्चालन गऱ्यौँ, त्यसै गरी गऱ्यौँ। त्यस पछाडि निर्वाचन ताका पनि हामीले निर्वाचनमा त्यहाँ आचार संहिता पालना गर्नुपर्छ पत्रकारहरूले, आचार संहिता भनेर कोड अफ कन्डक्टको बारेमा राष्ट्रव्यापी अभियान चलायौँ। यी सबै कुराहरूले गर्दा चाहिँ हामीले एक किसिमको लेसन लर्न भयो क्या, अब पत्रकारहरूको पनि क्षमता चाहिँ काहीँ न काहीँ क्यापासिटी इन्हान्स गर्नुपर्ने, उहाँहरूलाई पनि कोड अफ इथिक्समा भाल्नुपर्ने, कतिपयलाई कोड अफ इथिक्समै थाहा नहुने, अनि सबै चाहिँ एभ्री वान जर्नलिस्ट हुने क्या, यो सोसियल मिडियाको माध्यमबाट अनिखेर चाहिँ सेयर गर्ने, जो जे न्युज आउँछ त्यो चाहिँ नगरिकन सेयर गर्ने, जति सेयर गर उति चाहिँ राम्रो हुन्छ भन्ने हिसाबले फेक न्युजहरू पनि भइरहेको, डिस्ट्रिब्युट भइरहेको, नागरिकहरूलाई चाहिँ अन्यल बनाएको स्थिति देखिसकेपछि हामीले यो चाहिँ क्षेत्रमा अलिकति क्यापासिटी इन्हान्स गर्ने, उहाँलाई जिम्मेवार बनाउने है, अनि त्यो हिसाबले काम गरिरहेका छौँ। त्यस्तै अर्को चाहिँ यो के छ भने प्रसारण सम्बन्धी पनि त्यस्तै किसिमको क्या अन्यलता, जो पाए तैले चाहिँ त्यो सञ्चार उपकरण रेडियो यन्त्र उपकरणहरू बोक्ने, वाकी टोकीहरू बोक्ने, त्यो किसिमले काम गरिराखेको देखियो, त्यसलाई चाहिँ एउटा नियमनभित्र ल्याउने, त्यसमा पनि कानुनी निकै त्रुटिहरू छन् कि, जस्तै अब एक वर्षमा चाहिँ नवीकरण गर्न सकेन भने त्यो सञ्चार उपकरण स्वतः चाहिँ खारेज हुने रहेछ है, लाइसेन्स अटोमेटिक खारेज हुने रहेछ, त्यो भएकोले गर्दा सबै विषयहरूलाई चाहिँ हामी हेरेर अहिले कानुनमै संशोधन गर्ने छ नि, नयाँ न्यू कानुनै बनाउनु पर्छ भनेर त्यसमा होमवर्क गरिरहेका छौँ,
2: यसले गर्दा व्यवस्थित हुन्छ होइन,
3: हुन्छ पुरै व्यवस्थित गभर्नेन्स, यो सञ्चार र ब्रोडकास्टिङ सेक्टरको चाहिँ फुल गभर्नेन्स कायम गर्ने गरी विभागले काम गरिरहेको छ।
2: हजुर, जस्तो यो पत्रकारहरूलाई क्षमता अभिवृद्धिका लागि कुनै केही त्यस्तो ट्रेनिङहरूको पनि व्यवस्था गरेको छ, यो
3: अब थिमेटिक रूपमै जाने क्या, हामी ट्रेडको इन्भेस्टमेन्टको पत्रकार छ भने उहाँहरूले त्यही किसिमको पनि त्यही किसिमको चाहिँ क्षमता विकास गर्ने, सञ्चार क्षेत्रमा अर्को चाहिँ उहाँहरू हेल्थ क्षेत्रमा काम गर्नुहुन्छ भने त्यही गर्ने, अघि मैले यहाँलाई भने नि शिक्षा क्षेत्रमा काम गर्नुहुन्छ भने शिक्षा पत्रकारहरूलाई यहाँ मैले बोलाएर चाहिँ आर्थिक पत्रकार सेजनको त्यस्तो सेक्टरल पत्रकारहरूको चाहिँ उहाँहरूको क्यापासिटी के छ भनेर निड एसिस्टेन्ट पनि गरिसकेँ है, त्यही किसिमले चाहिँ उहाँ त्यो भयो भने स्वच्छ समाचार यथार्थ समाचार चाहिँ नागरिकहरूकोमा जान्छ, अनि नागरिकहरू पनि इम्पावर्ड हुन्छन्, त्यही हिसाबले हामी काम गर्न खोजिरहेका छौँ।
1: उहाँ हुनुहुन्थ्यो सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुली।
2: सूचना तथा सञ्चारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
1: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा सञ्चार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौँ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौँ। नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ भक्तराज आचार्य र फतेमान राज भण्डारीको स्वरमा रहेको स्वदेश गान, दैवकी राज न्यौपानेको रचना अनि संगीत हो भक्तराज आचार्यकै।

0: स्वदेशकान सुनाउने क्रममा अब सुनाउँछौ जनार्दन समर कोइली देवीको स्वर, माधव प्रसाद घिमिरेको रचना अनि संगीत हो उस्ताद गोविन्द लालको।
1: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
2: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
1: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौ धर्मराज थापाको स्वर संकलन धर्मराज थापाकै। यसपछि यहाँले ठिक 8 बजी बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

जल बाँडी चुडी खान्छौँ, कोही काख कोही पाख हामी किन हुन्छौँ। तिमीलाई घुमाएर माथि माथि लान्छौँ, निधारमा चन्द्रमाको टिका लगाइदिन्छौँ। दुरु दुरु नरो आमा झुल्के घाम रेसमको खास्टो ओढाइदिन्छौँ, सात रङ्गे इन्द्रेणीको हार लगाइदिन्छौँ।

चोकोस गाज लगाइदिन्छौ, तराईको निलो रङ्गी सारी लगाइदिन्छौ, अधरमा हिमालको लाली लगाइदिन्छौ, कोरीबाटी नदी नाला चुल्टी

0: 빠지요.
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: सुन्न सक्नुहुन्छ। नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक दशक भएको छ। एक दशकको यो अवधिमा 1 करोड भन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भइसकेका छन्। तर नियमित नवीकरण गर्नेको संख्या झण्डै 60 लाख मात्रै छन्। पछिल्लो समय स्वास्थ्य बीमा नवीकरण नगर्नेको संख्या बढ्दो क्रममा देखिएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार झण्डै 40 लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण गरेका छैनन्। 5 वर्षभित्र सबै नागरिकलाई समेट्ने लक्ष्य सहित आर्थिक वर्ष 2071-72 स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको थियो। 2072 चैत 25 गते कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो। स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्याउनुका साथै आर्थिक कठिनाई बिना आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र सम्पूर्ण स्वास्थ्य सेवामा गुणस्तरको सुनिश्चितता कायम गर्ने स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य हो। तर पछिल्लो समय लक्ष्य अनुसार बीमितको संख्या बढाउन नसक्नु, भएका बीमितले पनि नियमित रूपमा बीमाको नवीकरण नगर्नु र आर्थिक कठिनाईका कारण यस बीमा कार्यक्रम निरन्तरतामा चुनौती थपिएको छ, जसले गर्दा कार्यक्रमको दिगोपनामा प्रश्न खडा हुने गरेको छ। आज हामी स्वास्थ्य बीमा कार्यक्रममा नवीकरण गर्नेको संख्या उत्साहजनक नहुनुको कारण, यसले बीमा कार्यक्रममा ल्याउने समस्या र समाधानका लागि भइरहेको प्रयासबारे स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँग कुराकानी गर्छौ।
4: नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
5: धन्यवाद।
4: थुप्रै खालका बिमा कार्यक्रम चाहिँ छन्, त्यसमध्ये चाहिँ सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम यो किन महत्त्वपूर्ण र फरक छ?
5: यो चाहिँ फरक किन छ भन्दा यो चाहिँ सामाजिक सुरक्षाको एउटा पाटो हो। यो बिमा भन्दाखेरि यो बिमा नाम मात्र भएको, हामी बिमा प्राधिकरणको अन्डरमा पनि छैनौँ। यो डाइरेक्ट सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षाको अवधारणा हो। यसको मतलब के हो भन्दाखेरि सक्नेले नसक्नेलाई केही न केही कन्ट्रिब्युसन गरेर उहाँहरूलाई आवश्यक परेको बेलामा चाहिँ आउट अफ पकेट एक्सपेन्डिचर हामी जुन भन्छौँ, आफ्नो थैलीमै नभएको अवस्थामा पनि कसैले ज्यान गुमाउन नपरोस्, रोगको उपचारबाट वञ्चित हुन नपरोस् भनेर ल्याएको चाहिँ अवधारणा हो। यो विशुद्ध बिमा भन्दा पनि सामाजिक सुरक्षाको अवधारणा र राज्यको दायित्वको चाहिँ अवधारणा हो। त्यही भएर अरू बिमाहरूभन्दा चाहिँ यो धेरै फरक कुरा हो। यसलाई बिमा भन्दाखेरि पनि हामीले सामाजिक सुरक्षाको एउटा कवच हो भनेर चाहिँ बुझ्दा हुन्छ।
4: नयाँ आर्थिक वर्ष पनि सुरु भयो होइन, विशेष गरेर स्वास्थ्य बिमा कार्यक्रममा नवीकरण गर्नेको अवस्था के छ यसपालि चाहिँ?
5: नवीकरण गर्नेको अवस्था भन्नुपर्दा यथावत नै छ। एज युजुअल हाम्रो जुन 72-73 जुन बिमा सुरु हुँदाको अवस्था थियो, अहिले हाल बढ्दो ट्रेन्डमा नै छ भन्नुपर्छ यसलाई।
4: स्वास्थ्य बिमा कार्यक्रम चाहिँ अहिले कुन अवस्थामा छ त?
5: अहिले राम्रै अवस्थामा छ, बिरामीले सेवा पाइरहनु भएकै देखिन्छ र हाम्रो क्लेम आइरहेकै अवस्था छ, एक्चुअल बिरामीहरूले सेवा पाइरहनु भएको जस्तो देखिन्छ।
4: अब नवीकरणको कुरा गर्दाखेरि चाहिँ विगतको वर्षको तुलनामा चाहिँ यसपालि नवीकरण बढ्दो ट्रेनमा छ कि घट्दो क्रममा छ?
5: विगतकै जस्तै सेम लेभलमै हुन आउँछ, ठ्याक्कै घटेको बढेको भनेर हाम्रो मापन गर्नको लागि चाहिँ यो चाहिँ हाम्रो कन्टिन्युस साइकल हुन्छ। प्रत्येक दिनमा चाहिँ अथवा चाहिँ प्रत्येक महिनामा चाहिँ रिन्यू गर्न मिल्छ, त्यही भएर यो चाहिँ हाम्रो टाइम लाइन हो। यही बेलामा बन्द गर्ने, यही बेलाको मेजरमेन्ट गर्ने भन्ने हुँदैन होइन। एभरेजमा भन्दाखेरि हामीले जसरी भन्थ्यौँ त्यही रेन्जमा नै भएको जस्तो म यहाँलाई जानकारी गराउन चाहन्छु।
4: बिमा गर्नेहरूको संख्या अहिले चाहिँ बिमा गर्ने संख्या र नवीकरण गर्नेको संख्याको अलिकति जानकारी गर्नु पर्दा चाहिँ के छ?
5: होइन, यो बिमा मात्र गर्ने संख्या भन्नु पऱ्यो भने हामीले क्युमुलेटिभ भन्छौँ होइन। क्युमुलेटिभ चाहिँ झन्नै हाम्रो 98 लाख भनेको 98 लाख पुगिसकेको छ। त्यो भनेको पहिल्यैदेखिको भनौँ न 72-73 अहिले भनौँ न 81-82 सम्मको यो डेटा थियो। यो भनेको क्युमुलेटिभ हो। सक्रिय बिमित भनेको हाम्रो 60 लाख भन्दा बेसी चाहिँ नागेको कन्डिसन छैन होइन, अहिले 57 लाख छ भनेपछि यो अब बल्ल आर्थिक वर्ष सुरु भएको छ, त्यही भएर चाहिँ यो खासै त्यस्तो धेरै घटेको त्यस्तो चाहिँ डाटाबाट देखिन्न जस्तो लाग्यो।
4: अब यसो हामीले भनौँ न करिब 60 लाख जतिले चाहिँ नवीकरण गरेको देखियो होइन, 40 लाख जति चाहिँ अलिकति सुसुप्त रूपमा रहेको हो, नवीकरण नगरेको जस्तो देखियो, करिब 40% भनौँ न होइन उनीहरूले चाहिँ नवीकरण नगरेको देख्यो, 40% भने त धेरै हुने होइन,
5: यो क्युमुलेटिभ हो, यो चाहिँ अगाडिको डाटादेखि नै हाम्रो 60 भन्दा बढी कटेको चाहिँ देखिन्न होइन, 60 लाखभन्दा अहिलेसम्म कटेको इभिडेन्स चाहिँ छैन, त्यही भएर यो अगाडिदेखि नै हाम्रो ट्रेन्ड के छ भन्दा मलाई चाहिँदा चाहिँ म बिमा गर्ने, अनि मेरो जस्तो रोगको उपचार सपोज मलाई एपेन्डिसाइटिस अथवा कोलिथाइसिस केहीको अपरेसन गर्नु पऱ्यो म बिमा गराउँछु, अनि पछि चाहिँ अब मेरो अपरेसन सक्यो अब म बिमा गराउँदिनँ, त्यसरी हाम्रो एडभर्स सेलेक्सन भन्छौँ हामी, आफूलाई चाहिँदा मात्र बिमा गर्ने, त्यही भएर हो यस्तो देखिएको। यो सबै चाहिँ हुनुपर्ने त कन्टिन्युस नै हो, तर व्यक्तिको ट्रेन्ड के छ भन्दाखेरि मलाई चाहिँदा बिमा गर्ने हो नि भन्ने भएकोले गर्दाखेरि चाहिँ यस्तो भएको हुनसक्छ।
4: भनेपछि खासमा बिमाको जुन कन्सेप्ट आएको थियो नि धारणा, त्यो धारणा अनुसार चाहिँ काम भइरहेको छैन, के हो खासमा हाम्रो बिमाको कन्सेप्ट चाहिँ के हो र त्यो अनुसार चाहिँ मानिसहरूले चाहिँ त्यसलाई रिन्यू नवीकरण नगरेको हो कि के हो खासमा?
5: हजुरले ठिकै कुरा आउनु भयो, यो चाहिँ बिमा खास रिस्क पुलिङमा आधारित हुनुपर्ने हो, रिस्क पुलिङ भनेर जस्तो सक्नेले तिर्ने नसक्नेले सुविधा उपयोग मात्र गर्ने, हाम्रो चाहिँ अब यही 60 लाखमा पनि हाम्रो 16 लाख जतिको चाहिँ हामीले के पनि पाउँदैनौँ, त्यो चाहिँ हामीले हाम्रो लक्षित वर्ग हो, यसको लागि चाहिँ कुनै पनि प्रिमियम आउँदैन, यो चाहिँ फ्रीमा हुन्छ। भन्न खोजेको मतलब सक्रिय बिमितहरू अथवा चाहिँ सङ्गठित संस्था अथवा चाहिँ एकदम हेल्दी पर्सनले पनि इन्स्योरेन्स गरिसकेपछि उहाँहरू सबैको पैसा उठेकोबाट जसलाई चाहिन्छ उसलाई खर्च गर्ने भन्ने प्रिन्सिपल अथवा रिस्क पुलिङको प्रिन्सिपल, सक्नेले तिर्ने नसक्नेले नतिर्ने अथवा चाहिँ थोरैबाट पनि, जस्तो हामीले FCHBलाई चाहिँ 50% बिमा भनेर भन्छौँ, उहाँहरूले युटिलाइज गर्ने गरिकन त्यो कन्सेप्टमा थियो, त्यो चाहिँ हुन सकेको छैन, किन भन्दा अहिले चाहिँ हाम्रो एडभर्स सेलेक्सन भनेको चाहिँदा मात्र बिमा गर्ने, प्रायः यस्ता फोनहरू यस्ता आउँछन्, म चाहिँ विदेशमा छु, म चाहिँ कोलिलिथाइसिसको अथवा चाहिँ मेरो गल ब्ल्याडरमा स्टोन भएको अपरेसन गर्नु छ, त्यसको लागि म नेपाल आउँदैछु, म कहिले बिमा गरौँ भन्ने त्यस्ता खालका कलहरू धेरै आउँछन्, र मेरो आमालाई फलाना अपरेसन गर्नुपर्ने छ, मैले कहिले बिमा गर्दा चाहिँ मलाई इफेक्टिभ हुन्छ, त्यस्तो खालको चाहिँ सोचाइ हाम्रो अहिले छ, त्यही भएर चाहिँ यो इफेक्टिभ हुन नसकेको हो। यो भनेको सदाकालमा सधैँ बिमा गरेर नि सबैले बिमा गर्ने भयो भने चाहिँ यो एकदमै सेल्फ सस्टेन एकदमै राम्रो हुन्छ।
4: भनेको वर्षै नै यो बिमाको जुन अवधारणा नै वर्षै नै यसलाई नवीकरण गर्दै जाने र बिमाको जुन तिर्नुपर्ने प्रिमियम चाहिँ तिर्दै जाने कन्सेप्ट नै हो, तर कहिले तिर्ने कहिले नतिर्ने र चाहिएको बेला मात्रै बिमा गर्ने र पछि फेरि भनौँ न सुसुप्त रूपमा बसिदिने होइन, यो यसो गर्दाखेरि चाहिँ बिमा कार्यक्रमलाई चाहिँ कस्तो खालको प्रभावहरू असरहरू परिरहेछ?
5: बिमा भनेको भनौँ न के हो भन्दा कन्सेप्ट वर्षिने प्रिमियम तिर्ने होइन, कुनै न कुनै बेला आफूलाई चाहिँदाखेरि त्यसको युटिलाइज गर्ने हो, तर यहाँ के भइरहेको छ भन्दा त्यसो नभइकन आफूलाई चाहिँदा मात्र प्रिमियम तिर्ने र सेवाको उपभोग गरिहाल्ने, र व्यक्तिको कन्सेप्ट पनि के छ भन्दाखेरि मैले 3500 तिर्न साथ अब मेरो खल्तीमा चाहिँ 1 लाख आयो है, मेरो खातामा 1 लाख आयो अनि मैले त्यसको चाहिँ फुल युटिलाइज गर्नुपर्छ भन्ने सोचाइ छ। जस्तै मोरल हजार्डहरू छन्, हामी कसलाई भन्छौँ भन्दाखेरि एकदम राम्रो व्यक्ति स्वस्थ व्यक्ति जाने, मलाई चाहिँ पुरा होल बडी चेकअप, मेरो सकिन्छ भने सिटी स्क्यान, एमआरआई, युएसजी, सबै मलाई नचाहिने सबै इन्भेस्टिगेसन पनि गराउने, त्यस्तो ट्रेन्डमा चाहिँ अहिलेको भनौँ न हस्पिटलहरूबाट आउने क्लेम अनुसार चाहिँ यस्तो ट्रेन्डमा चलिरहेको भएर चाहिँ अलि बिमा नचलेको हो कि, जुन प्रिन्सिपलमा चल्नु पर्थ्यो सधैँ प्रिमियम तिर्ने, जसरी हामी बाइकहरूको त्यस्तोहरूको प्रत्येक रिन्युअलमा चाहिँ प्रिमियम तिर्छौँ, तर सधैँ बाइक एक्सिडेन्ट त हुँदैन, कुनै बेला कालान्तरमा भयो भने न गर्ने हो, गाडीहरूको घरहरूको पनि सेम प्रिन्सिपलमा चलेको छ, तर यहाँ चाहिँ के छ भन्दाखेरि हामीले कम्पल्सन त सबैलाई गराउन सकेका छैनौँ. सबै नागरिक यसमा चाहिँ आबद्ध हुनुपर्ने हो, त्यो भइसकेको अवस्था छैन. त्यही भएर चाहिँ यो रिक्स पुलिङ चाहिँ हुन नसकिरहेको अवस्था.
4: जस्ट बिमाको अवधारणा छ, यसमा चाहिँ हामीले बिमा गराउन जाँदा विभिन्न व्यक्तिहरू हामीले यो दर्ता गराउने बिमा कार्यक्रममा आबद्ध गराउनलाई त खटेका हुन्छ नि त. उहाँहरूले यसबारे जनचेतना जगाउन नसकेको हो कि यहाँहरूले जुन सचेतना अभियानहरू पनि चलाइरहनु भएको छ त्यो अभियानहरू नागरिकसम्म नपुगेको हो कि कहाँ चाहिँ यो भनौँ न खाडल चाहिँ कहाँ छ, नागरिक बिमा कार्यक्रम बिच चाहिँ खाडल कहाँ छ त?
5: खाडल हजुरले भन्नुभएको जस्तो खाडल पनि पक्कै होला. यसमा चाहिँ दर्ता सहयोगी जो हुनुहुन्छ हाम्रो सबैकोमा गएर जो प्रिमियम कलेक्सन गर्नुहुन्छ उहाँले पनि धेरै इन्फर्मेसन त दिइरहेको हुन्छ. अहिले डिजिटलाइज युग भइसकेको छ, हामीले इन्फर्मेसन डिजिटल्ली पनि साना साना क्लिप्सहरू रिल्सहरू त्यस्तो टिकटकहरू बनाएर हामीले त्यो पनि राखेका छौँ. नराखेको त होइन, तर भइदियो के भन्दाखेरि एडवर्स सेलेक्सन मलाई चाहिँदा बिमा गर्ने किन भन्दा राज्यले यसलाई कम्पल्सनको रूपमा लान सकेको छैन होइन. यदि राज्यले बिमा नभइकन यो स्वास्थ्य बिमा स्पेसल्ली नभइकन अरू कुनै प्रोग्राममा इन्भल्भ हुन नपाउने राज्यले अरू सेवा सुविधा नदिने भन्यो भने यो कम्पल्सन हुन सक्थ्यो, तर यो अवस्था अहिले आइसकेको छैन. त्यही भएर चाहिँ हामीले जसरी भनेका छौँ त्यसरी लान नसकेको अवस्था हो, व्यक्तिलाई कम्पल्सन गराउन नसकेको अवस्था हो.
4: जस्तो यहाँले भन्नुभयो नि अब नागरिकहरूले आफै चाहिँ अब होल बडी चेकअप गर्ने अरू अरू अब भनौँ न 1,00,000 रुपियाँ चाहिँ पाइहाल्नु पर्ने कन्सेप्ट छ भनेर भन्नुभयो, तर यहाँ नागरिक मात्रै दोषी हुनुहुन्छ कि अस्पताल पनि छन् त? किनभने अस्पतालहरूले नै के भन्छन् भने एउटा जाँच गर्न जाँदा तपाईँ यो पनि गर्नुहोस् न यो पनि गरी हेर्नुहोस् न भनिसकेपछि त उहाँलाई त अब केही छ कि समस्या भनेर हेर्ने स्वत भइ नै हाल्यो. यसमा स्वास्थ्य प्रदायक संस्थाहरूको पनि त कमजोरी छ नि होइन?
5: हुन पनि सक्छ, तर यो नहुनुपर्ने कन्डिसन थियो. किन भन्दाखेरि बिमालाई हामीले अझ हामीले हाई लेभलमा बुझाउन नसकेको कन्डिसनले पनि यस्तो हुन सक्ला. हुनुपर्ने चाहिँ के थियो भन्दा मिनिमम भनेको राज्यको यो चाहिँ सामाजिक सुरक्षा अन्तर्गतको दायित्वले चाहिँ यो चलिरहेको होइन स्वास्थ्य बिमा. त्यही भएर जसलाई चाहिन्छ जसलाई आवश्यक छ उहाँहरूलाई सबै नै दिने इक्विटीको सिद्धान्तमा, चाहिनेलाई सबै दिने नचाहिनेलाई चाहिँ अन्नेसेसरी नगर्ने भन्ने हो. सर्टेन स्वास्थ्य संस्थामा यस्तो हुन सक्ला, तर हामीले सबैलाई त्यस्तो दोष दिन चाहिँ सक्दैनौँ. किन भन्दा अहिले चाहिँ हामीले सरकारी अस्पतालमा मात्र यो इमर्जेन्सी बाहेकका सुविधाहरू भनौँ न यो सुविधा थैली चाहिँ प्राइभेटमा बन्द गरिसकेपछि चाहिँ यस्तो अलिक कम आएको चाहिँ अवस्था छ.
4: अब यतिखेर तपाईँले जुन भन्नुभयो कि निजी स्वास्थ्य संस्था र सरकारी स्वास्थ्य संस्थामा बिमा को कार्यक्रमबाट सेवा लिने चाहिँ फरक भएको छ होइन. अहिलेको यो नयाँ आर्थिक वर्ष सँगसँगै चाहिँ विशेष गरेर बिमितले निजी स्वास्थ्य संस्थामा जाँदा के कस्ता सुविधा पाउँछन् र सरकारी अस्पतालमा जाँदा चाहिँ के कस्ता सुविधाहरू पाउँछन्?
5: बिमितहरू जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ इमर्जेन्सी पऱ्यो भने जुनसुकै स्वास्थ्य संस्था हामीसँग सूचीकृत भएको जुनसुकै स्वास्थ्य संस्थामा जान पाउनुहुन्छ. इमर्जेन्सी कन्डिसनको लागि हामीले कसैलाई पनि यहाँ जान पाउने नपाउने भनेर छुट्टाएका छैनौँ, सबैमा जान पाउनुहुन्छ. इमर्जेन्सी अथवा आकस्मिक बाहेकका स्वास्थ्य समस्याहरू त्यस्तो छ भने उहाँहरूले सरकारीमा जानुपर्ने हुन्छ. यो चाहिँ हाम्रो आर्थिक दायित्व एकदमै बढेको कारणले गर्दा थोरै समयको लागि हामीले अब भनौँ न रोकेको हो. यो चाहिँ पछि हाम्रो आर्थिक दायित्व अब सबल भयो अथवा प्रिमियम राम्ररी उठ्न थाल्यो, सङ्गठित संस्थाहरू सबै यसमा चाहिँ आबद्ध हुन थाल्यो भने हामी बिस्तारै यो चाहिँ हामी प्राइभेटमा पनि फेरि लान्छौँ.
4: सेवाको हेरफेर भएको छ, कार्यक्रमहरू पनि हेरफेर भएको छ होइन. नयाँ आर्थिक वर्ष सँगसँगै चाहिँ बिमितहरूले कस्ता कस्ता सेवाहरू सुविधाहरू पाउँछन् बिमा गरेका व्यक्तिले चाहिँ?
5: बिमा गरेका अथवा बिमितहरूले चाहिँ पहिला पाउने सेवामा चाहिँ खासै तात्विक भिन्नता छैन, सबै सुविधाहरू पाउनुहुन्छ उहाँहरूलाई त्यस्तो छैन. तर जसले सेवा प्रदान गर्नुहुन्छ सेवा प्रदायक अस्पतालहरूलाई चाहिँ पहिला चाहिँ हाम्रो प्याकेज सिस्टममा पेमेन्ट हुन्थ्यो भने अहिले हामीले फी फर सर्भिस जुन सर्भिस दियो त्यसैको लागि मात्र हामीले फी बापत अथवा चाहिँ त्यसमा लाग्ने चार्जेसहरू मात्र तिर्छौँ. एउटा इक्जाम्पलमा भन्नुपर्दा जस्तै पहिला कोली लिथाइसिस अथवा चाहिँ पित्त थैलीको पत्थरी निकाल्दाखेरि जुन पित्त थैली निकालिन्छ त्यसको लागि हामी कोली सिस्टेक्टोमी अथवा चाहिँ कोलीको प्याक जुन भन्थ्यौँ त्यसको 35,000 थियो भने 35,000 क्लेम उहाँहरूले गर्नुहुन्थ्यो भने अहिले सपोज कुनै एउटा सरकारी अस्पतालले औषधि बाहिर किनाउँछ, उहाँहरूको फार्मेसीमा औषधि छैन भने उहाँहरूले चाहिँ अपरेसनको चार्ज सपोज 15,000 छ भने 15,000 मात्र उहाँले क्लेम गर्नुहुन्छ, बाँकी चाहिँ बिरामीको पैसा चाहिँ बाँकी रहन्छ। यसले गर्दा चाहिँ बिरामीलाई पनि फाइदा हुन्छ र अस्पतालहरूलाई पनि के हुन्छ भन्दाखेरि आफूलाई नभएको आफ्नोमा नभएको सर्भिसहरूको पनि उहाँहरूले के भन्नुहुन्छ भन्दाखेरि हामीले चाहिँ यो प्याकेज भएर कटाउनु परेको हो, वास्तवमा हामीले यो सुविधा नदिँदाखेरि पनि हामीले प्याकेज कटाएका छौँ भनेर उहाँले क्लियरली भन्नुहुन्थ्यो भने अब उहाँहरूले चाहिँ हामीले जे सुविधा दियौँ, जस्तै हामीले अपरेसन गऱ्यौँ अपरेसनको चार्ज 15,000 काट्यौँ, त्योभन्दा बाहेक हामीले अरू चाहिँ बिरामीलाई किनाएको हाम्रो फार्मेसीमा थिएन बिरामीलाई किनायौँ हामीले चाहिँ यो चाहिँ पेमेन्ट गऱ्यौँ भन्ने त्यस्तो खालको चाहिँ यो झन् बिरामीको थैलीमा चाहिँ पैसा बाँकी रहिरहने यो चाहिँ राम्रो सुविधा हो जस्तो मलाई लाग्छ।
0: अब यहाँले अघि भन्नुभयो कि अपरेसनको चार्ज त लियो तर बाँकी अरू सुविधाहरू हुनुहुन्छ नि, जस्तो अस्पतालमा भर्ना गर्नुपर्ने अस्पतालको बेड चार्जहरूमा बसेको अथवा औषधिहरूको सेवा पनि पायो सुविधाहरू पनि पायो भने चाहिँ उसले एकमुष्ट 35,000 फेरि लिन पायो,
5: पाइन्छ मजाले पाइन्छ। यदि सबै सुविधाहरू जस्तो उहाँले यदि यो प्याकेजमा हुन्थ्यो भने सबै यसैले कभर गर्थ्यो, तर फी फर सर्भिस भन्ना छ त्यहाँबाट पाउने औषधि, जस्तै कुनै सरकारी अस्पतालको फार्मेसीमा सबै औषधि छैनन् भने जे जे औषधि त्यहाँबाट पाइन्छ ती औषधि, अनि अब जस्तै आइसियुमा बस्नु पऱ्यो भने आइसियुको छुट्टै प्याकेज भयो, ओपिडी भर्ना हुनुभएको छ भने भर्नाको प्याकेज सहितको त्यो 35,000 अझै यथावत नै छ, त्यसलाई चाहिँ हटाइएको अवस्था छैन, क्लेम गर्न संस्थाले पाउनुहुन्छ र बिरामीले पनि त्यो बराबरको सुविधा चाहिँ पाउनुहुन्छ।
0: बाहिरबाट किनेको खण्डमा चाहिँ उसको औषधिको त्यो चाहिँ पाइँदैन,
5: हामीले अहिलेसम्म पैसाको रिइम्बर्समेन्ट कसैलाई व्यक्तिलाई गर्ने गरेको छैन, संस्थालाई गर्छौँ हामी, त्यो चाहिँ यदि पाइएन भने संस्थालाई भन्नु पऱ्यो, संस्थालाई यो सुविधा उपलब्ध गराइदिनु भन्दा अस्पतालले गर्यो भने हामीले र अस्पताललाई चाहिँ रिइम्बर्स गर्छौँ तर व्यक्तिलाई चाहिँ गर्दैन।
0: भनेपछि जति सेवा अस्पतालबाट पायो त्यसको पैसा चाहिँ त्यहीँबाट काट्यो, बाँकी चाहिँ उसको थैलीमै भनौँ न उसको आफ्नो जति खातामै जम्मा भइरहेछ भनेर आम नागरिकले चाहिँ बुझ्नु पऱ्यो यसमा होइन। अब हाड जोड्नेको उपचारमा धेरैजनाले सुविधा नपाएको भन्ने पनि हामीले अस्पतालहरूमा जाँदाखेरि चाहिँ बुझ्छौँ होइन, जस्तो हाड जोड्नेको उपचारमा चाहिँ सरकारले यो सेवा सुविधाहरू चाहिँ नराखेको हो कि त्यसमा जोड्न नसकेको हो कि के हो खासमा?
5: मलाई जहाँसम्म लाग्छ हाड जोड्नेको पनि हाम्रो धेरैवटा क्याटेगोरीमा चाहिँ उपचार सुविधाहरू छ, म यहाँलाई लिस्ट पनि उपलब्ध गराउन सक्छु होइन। जेएनजीको आन्दोलनको घाइतेहरूलाई हाम्रो यो कार्यविधि छोएको छैन, उहाँहरूलाई चाहिँ मन्त्रालयको एउटा छुट्टै कार्यविधि छ, उहाँहरूलाई रिइम्बर्स गराउने भनेको छुट्टै कार्यविधि अनुसार रिइम्बर्स गराइएको छ, बिमाको कार्यविधिबाट कुनै पनि ऊ गराइएको कन्डिसन छैन, त्यही भएर यसलाई चाहिँ अलिक छुट्टाउनु नै बेस होला र त्यसमा चाहिँ अहिले अस्पतालहरूलाई व्यक्तिहरूलाई जुन रिइम्बर्स गर्नुपर्ने त्यो चाहिँ मन्त्रालयबाट भइरहेकै कन्डिसन छ, किन भन्दा म मन्त्रालयमा पनि आबद्ध भएकोले यो हाम्रो सिनियर म्यानेजमेन्ट टिमको मिटिङहरूमा उठ्ने गरेको छ, उहाँको घाइते रिइम्बर्समेन्टको प्रोसेस चाहिँ भइरहेको छ।
0: नवयुवा आन्दोलनको क्रमको त कुरा गरिनँ मैले, बाँकी अरू हाड जोड्नेको समस्याहरू हुन्छ होइन, वर्षी नै हाम्रोमा त दुर्घटनाहरू भइरह हुन्छन् होइन, उहाँहरू घाइते भएर उपचारको लागि जान्छन् भनेपछि उहाँहरूले पनि स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत चाहिँ अपरेसनदेखि अरू उपचारहरू पनि पाउने भए,
5: बिमा गरेको बिमितले पाउने हुने भयो, अब बिमै नगरेकोले चाहिँ यो सुविधा पाउनुहुन्न बिमाको सुविधा, यदि बिमा गर्नुभएको छ भने इमर्जेन्सी जहाँ पनि जान पाइयो प्रथम सेवा बिन्दु पनि चाहिँदैन, यसको लागि चाहिँ इमर्जेन्सी कन्डिसन हो, इमर्जेन्सी कन्डिसनमा प्राइभेटमा जानुहोस् अथवा चाहिँ गभर्मेन्टमा हाम्रो प्राथमिक उपचार केन्द्र भनेर प्राथमिक अस्पतालहरू जहाँबाट पनि अहिलेसम्मको लागि क्लेम आइरहेको पाइरहेकै अवस्था छ म्याडम।
0: हजुर, हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौँ र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौँ विशेष गरेर स्वास्थ्य बिमा कार्यक्रम र यसको नवीकरणको अवस्थाका बारेमा, र कुराकानीमा आज हामीसँग हुनुहुन्छ स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापति। अब अलिकति हामीले सरकारले जुन अब नवीकरण नगर्नेहरू अघि हामीले भन्यौँ नि 40% जति नवीकरण नगर्नेहरू पनि हुनुहुन्छ होइन, ती नवीकरण नगर्नेहरूलाई पनि भनौँ न उहाँहरूलाई अलिकति सक्रिय बिमितको रूपमा ल्याउनको लागि केही
4: कार्यक्रमहरू केहीबाट आकर्षित गर्ने केही तयारी योजनाहरू छ कि के छ?
5: हाम्रो यो वर्षको नीति तथा कार्यक्रममा नै के आएको छ भन्दा बिमालाई चाहिँ व्यापक पुनर्संरचना गरिनेछ र बिमितको सङ्ख्या चाहिँ 90% पुर्याउने, यो कार्य उहाँहरूको कार्यकालमा चाहिँ 90% पुर्याउने भन्ने,
4: 3 करोड जनसङ्ख्याको
5: 90% पुर्याउने भन्ने जुन एम राखेको छ त्यसको लागि चाहिँ हामीले एकदमै भिगरसली लागिरहेका छौँ। यसको लागि चाहिँ हाम्रो तयारी के छ भन्दाखेरि हाम्रो ऐनमै व्यवस्था भए अनुसार सङ्गठित संस्थाका राष्ट्र सेवक कर्मचारी र सङ्गठित संस्थाका कर्मचारीहरूलाई चाहिँ हामीले अनिवार्य रूपमा बिमामा आबद्ध गर्नुपर्ने भन्ने नै छ। अर्को चाहिँ विदेशमा जाने कामदारहरू पनि यसमा आबद्ध हुनुपर्ने भन्ने छ। उहाँहरूलाई यदि हामीले कम्पल्सन गराउन सक्यौँ भने पनि हाम्रो कभरेज चाहिँ एकदमै हाई हुने देखिन्छ, किन भन्दा कोही न कोही कहीँ न कहीँ कुनै न कुनै सेवामा आबद्ध भएकै छौँ होइन। त्यसले गर्दाखेरि चाहिँ प्राय हाम्रो यो इन्भल्भमेन्ट अथवा बिमितको सङ्ख्या चाहिँ बढ्न सक्ने अनुमान चाहिँ म गर्दछु।
4: हजुर, जुन यो पहिलाका कार्यकारी निर्देशकहरूले पनि यसलाई चाहिँ 3 करोड जनसङ्ख्यालाई चाहिँ यसमा आबद्ध गराउने कार्यक्रमहरू अन्तर्गत चाहिँ जोड्ने भन्ने कुराहरू थियो होइन, तर उहाँहरूसँग हामीले कुराकानी गर्दा चाहिँ हामी अब कर्मचारी सञ्चय कोषमा पनि हामी आबद्ध छौँ अथवा अरू अरू नागरिक लगानी कोषमा छ, विभिन्न माध्यमबाट चाहिँ हामीले त्यता भनौँ न फरक फरक रूपमा हामीले पेमेन्ट गरिरहँदाखेरि 2-3 जान चाहिँ हामीलाई अप्ठ्यारो छ भन्ने कुराहरू पनि छ। यसप्रति बोर्डले र भनौँ न अर्थ मन्त्रालय लगायत विभिन्न यहाँहरूको मन्त्रालयको छलफल चाहिँ के भइरहेको छ यस विषयमा?
5: यसमा चाहिँ हाम्रो विभिन्न मन्त्रालय लगायत हामी चाहिँ प्रधानमन्त्री कार्यालयमै बसेर हाम्रो यसमा चाहिँ सबैसँग बसेर छलफल गरिरहेछौँ। जस्तै यो नागरिक लगानी कोषमा भएको चाहिँ अलि अर्कै खालको हो र एससिएफ भनेर हामीले सामाजिक सुरक्षा त्यो भनेको छुट्टै मकसद लिएर आएको संस्था हो। यो चाहिँ हाम्रो स्वास्थ्य बिमा भन्ना साथ स्वास्थ्य बिमा बोर्ड चाहिँ विशुद्ध सामाजिक सुरक्षा भनौँ न त्यसको लागि आएको हो, भनेको यो चाहिँ राज्यको दायित्व पनि हो। त्यही भएर राज्यले यसमा चाहिँ साँगुरिनुपर्ने होइन कि अझ धक फुलाएर सबै जनतालाई चाहिँ जो सक्दैन जो विपन्न छ उसलाई चाहिँ राज्यले दिने दायित्व नै हो यो र दिनै पर्छ भन्ने लाइनमा चाहिँ म छु। यसको लागि चाहिँ कसरी पनि सकिन्छ भन्दा साथ उहाँहरूले त्यसमा एससिएफमा गर्ने नागरिक लगानी कोषमा गर्ने लगानी भनेको चाहिँ अब एक किसिमले भनेको ट्याक्स छर्नलाई, अनि एससिएफमा भनेको 1% हो, यसमा पनि 1% नै हो। यो भनेको चाहिँ विशुद्ध हामीले के सोच्नु पर्यो भन्दा यो सामाजिक सुरक्षाको लागि हो र यो हामीले सामाजिक सुरक्षा कोषमा त्यहाँ आबद्ध भएको व्यक्तिलाई मात्र हुन्छ भने यो आम नागरिक सबैको लागि हो, देशका विपन्नदेखि विपन्न गरिब निमुखाको लागि हो भनेर त्यसरी सोच्न सक्यौँ भने चाहिँ यो हुनसक्छ। र यसमा चाहिँ हामीले टोटल आफ्नो आम्दानीको 1% मात्र तिर्ने हो। यो भनेको राष्ट्र सेवक कर्मचारीहरूले जस्तो भुइँचालोमा भयो अनि अरू अरू जेएनजी आन्दोलनदेखि लिएर जुनसुकै उसमा चाहिँ कम्तीमा 2% कतिसम्म तिरिरहेको छ। त्यही भएर राज्यलाई दिने दायित्व हो भनेर हामीले गर्न सक्यौँ भने 1% तिर्ने हो, सायद सबैजना चाहिँ खुसी भएर तिर्नुपर्ने हो जस्तो अथवा चाहिँ कन्ट्रिब्युसन गर्नुपर्ने हो जस्तो मलाई चाहिँ लाग्छ।
4: जस्तो यही बिमा कार्यक्रममै होइन उहाँहरूलाई चाहिँ एकदमै अहिलेसम्म चाहिँ आग्रह अनुरोधका भरमा चाहिँ हामी अगाडि बढिरहेका छौँ होइन, सधैँ आग्रह र अनुरोधमा त उहाँहरू आउनु भएको पनि छैन, भनेपछि यसको लागि चाहिँ प्रधानमन्त्री कार्यालयबाट नै केही बाध्यात्मक परिस्थितिहरू पनि सृजना गर्ने केही भनौँ न त्यो खालको कामहरू अगाडि बढेको छ कि यसरी नै आग्रह र अनुरोधमै अगाडि बढ्ने त्यो प्रयास भइरहेको छ?
5: ठिकै कुरा आउनु भयो। यसमा चाहिँ हाम्रो क्याबिनेट प्रस्ताव लाने तयारीमा चाहिँ छ मन्त्रालय। यसको लागि चाहिँ व्यापक पुनर्संरचना भन्ने भएर कसरी जाने, प्रधानमन्त्री कार्यालय पनि कसरी जाने, सबै हामी एउटा टिममा एलाइन भएर हामी टेबल टकमै छौँ, हामी कुराकानीमै छौँ। यसले केही निचोड निस्क्यो भने छिट्टै नै सायद एउटा क्याबिनेट डिसिजनबाट सबैलाई आबद्ध गराउने भन्ने कुरा चाहिँ हुनसक्छ।
4: अब यसरी नै छलफलहरू अगाडि बढ्दा चाहिँ विशेष गरी विभिन्न अब यहीँ म आउँदाखेरि चाहिँ 7-8 बिमा बोर्डका हाम्रा निर्देशकहरूसँग चाहिँ हामीले छलफल गर्दै हजुर आइसक्नु भएको छ होइन। अब विगतका बिमा बोर्डका निर्देशकहरू र तपाईँहरू बसेर यसमा छलफल चाहिँ कतिको गरिरहनु भएको छ?
5: छलफल चाहिँ गरिरहेकै कन्डिसन छ। पहिला र अहिलेको कन्डिसन यो तपाईँले भनौँ न हाम्रो राज्य सत्ताको पुनर्संरचना पछिको अहिले हामीलाई थोरै सजिलो किन छ भन्दा एउटै लाइनमा कुरा गर्दाखेरि हामी एकैचोटि हामीलाई हायर लेभलमै प्रधानमन्त्री कार्यालयमै हाम्रो डिस्कसनहरू हुने हुँदाखेरि चाहिँ यसको लागि चाहिँ पोजिटिभ इम्प्याक्ट छ अथवा चाहिँ राम्रो हुनसक्ने अलि राम्रो गति लिन सक्ने जस्तो मैले देखेको छु. अगाडि चाहिँ अलिकता के हुन्थ्यो भन्दाखेरि पोलिटिकल एलाइन्मेन्ट नमिलेकोले गर्दाखेरि अलिक गाह्रो हुने जस्तो देखिन्थ्यो भने अहिले चाहिँ त्यो कन्डिसन छैन. हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन भन्ने लाइनमा नै त्यसरी नै वाद विवाद अथवा चाहिँ हाम्रो भनौँ न एक किसिमको सरसल्लाह हुने गरेको छ.
4: अब बिमा कार्यक्रम प्रति चाहिँ विशेष गरेर अब अहिलेसम्म चाहिँ हामीले बिमितहरू बढाउँदै लाने भनेर भनेका छौँ. 1 करोडको हाराहारीमा छ अहिले बिमितहरू, होइन? अब त्यही अब लक्ष्य त 3 करोडै जनसङ्ख्यालाई चाहिँ यसमा आबद्ध गराउने नै हो, होइन? भनेको त्यति सजिलो त पक्कै छैन. नवीकरण नगर्नेहरू पनि धेरैजना छन्. यसबिचमा चाहिँ जस्तो अस्पतालमा औषधि नपाइने, अतिरिक्त शुल्कहरू तिर्नुपर्ने, सेवा नपाउने, अब लाइन बस्नुपर्ने विभिन्न समस्याहरू छन् नि, जसले गर्दाखेरि बिमा कार्यक्रममा त्यो सेवाहरू लिन पनि एकदमै नागरिकहरूलाई अप्ठ्यारो गाह्रो भइरहेको छ. यसको लागि अस्पताल र तपाईँहरू बिच चाहिँ छलफल भएर केही निष्कर्षहरू निकालेर नयाँ यो आर्थिक वर्षमा केही फरक रूपमा चाहिँ नागरिकले सेवा पाउने अपेक्षा गर्न सकिन्छ?
5: पक्कै पनि यो वर्षदेखि अलिक फरक रूपमै उहाँहरूले सेवा पाउनु हुनेछ भन्ने चाहिँ मैले आशा राखेको छु. किन भन्दा पहिलाका वर्षहरूमा उहाँहरूको चाहिँ भनौँ न तिर्नुपर्ने रकम नै हाम्रो दायित्व एकदम बढी थियो. अस्पतालहरूलाई हामीले भुक्तानी दिन सकिरहेको अवस्था थिएन, जसले गर्दा अस्पतालहरू आफैलाई पनि एकदमै गाह्रो भइरहेको. किन भन्दा हामीले वर्ष दिनसम्म उहाँहरूको भनौँ न क्यास फ्लो दिन नसक्दा एकदमै भनौँ न औषधि पनि किन्न नसकेको, होइन, अनि फार्मेसीमा औषधि रित्तिसकेको भन्ने उहाँहरूको साह्रै कम्प्लेन हुन्थ्यो.
4: तलबै
5: हजुर ठिक कुरा गर्नुभयो. स्पेसल्ली हाम्रो के भन्ने अब यो प्राइभेट हस्पिटलहरूमा त यसैबाट तलब खुवाउने त्यस्तो गरेर धेरै कर्मचारी भर्ना गरेको रहेछ. त्यसले गर्दा चाहिँ तलब खुवाउनै समस्या भयो भनेर उहाँहरू आउनुहुन्थ्यो. अहिले चाहिँ के छ भन्दाखेरि हामीले पुस महिनासम्मको पुरा फरफारक गरिसकेका छौँ. अब आयो भने पनि हामीले क्रमिक रूपमा हामीले अहिले चाहिँ कसैलाई बायस गरेका छैनौँ. सरकारी, निजी, सामुदायिक सबैलाई चाहिँ आफ्नो लाग उहाँहरूले क्लेम गरेको रकमहरू हाम्रोबाट जति चाहिँ क्लेम उठेको छ, जति चाहिँ दाबी शाखाबाट भनौँ न रिजेक्सन बाहेकका सबै क्लेमहरू चाहिँ उहाँहरूलाई दिइसकेको हुँदा अब औषधि किन्न उहाँहरूलाई गाह्रो हुँदैन. पहिला चाहिँ के थियो भन्दा 3 महिनाको क्यापिङ हुँदा 3 महिनासम्म दिनुपर्ने औषधि उहाँहरूसँग रकम अभाव भनौँ न पैसाको अभावले गर्दा फार्मेसीमा औषधि राख्नु पाउनु भएको थिएन. अब चाहिँ सबै रेगुलर पैसा गइरहेको हुँदा त्यो पैसा चाहिँ उहाँहरूको ट्रान्जेक्सन भइरहेको छ, जसले गर्दाखेरि औषधि पुरा राख्न पाउनुहुन्छ. र औषधि जुन 3 महिनाको लागि भनेको थियो 3 महिनाको लागि दियो भने त त्यो महिना महिनामा 15 दिनमा आउने जुन सेवाग्राही हुनुहुन्थ्यो नि उहाँले गर्दा पनि भिड हुन्थ्यो क्या. अब भनौँ न 3 महिनालाई दिने औषधि 15 दिनलाई दिएछ भने 15 दिनमा लाइन लाग्दाको त्यो जुन बिमितहरूको भिड छ अब त्यो चाहिँ 3 महिनापछि आउने भएपछि पक्कै हट्छ पनि र उहाँहरूलाई सजिलो पनि हुन्छ. र अर्को कुरा हामीले अलि अस्पतालहरूलाई पनि यो जस्तो उहाँहरूलाई लाइन लगाउनु पर्ने त्यो कुराहरूमा चाहिँ हामी अब स्ट्रिक्टली मोनिटरिङ गर्न सक्छौँ. पहिला मोनिटरिङ गर्दा तपाईँहरूको पैसै आएको छैन, हामीले दिनै सकेको छैन भन्ने उहाँहरूको एक किसिमको भाष्य हुन्थ्यो भने अब त्यो भाष्य हुन पाउँदैन. हामीले रेगुलर उहाँहरूलाई क्यास फ्लो गराइरहेका छौँ, उहाँहरूको दायित्व तिरिरहेका छौँ भनेपछि अब त्यो भनेर उहाँहरू पन्छिन नि पाउनुहुन्न. र स्ट्रिक्टली यदि त्यो इम्प्लिमेन्ट भएन अथवा चाहिँ हाम्रो ऐन कानुन अनुसार काम भइरहेको छैन भने त्यहीँनिर दण्ड जरिवानाको क्लजहरू पनि हाम्रो ऐन नियमावलीमा भएको हुँदाखेरि उहाँहरूले अब यो चाहिँ गरेन भने हामीले त्यही टाइममा त्यही फिल्डमा चाहिँ एक्सन लिन सक्छौँ.
4: अब बिचमा चाहिँ केही अस्पतालहरूले, सरकारी अस्पतालहरूले र निजी अस्पताल धेरैले चाहिँ यो बिमा कार्यक्रमबाट हात झिकिसकेका पनि थिए, होइन? उहाँहरू चाहिँ हामी चाहिँ अब सेवा दिन सक्दैनौँ, यो बिमा कार्यक्रममा हामी आबद्ध हुन सक्दैनौँ भनेर बाहिरिनु पनि भएको थियो, होइन? बाहिरका ती अस्पतालहरूलाई चाहिँ भित्र्याउन कतिको सफल हुनुभयो त यहाँ आइसकेपछि?
5: मलाई जहाँसम्म लाग्छ 1-2 अस्पतालहरू चाहिँ अब यो पैसा नतिरेको कारणले, हाम्रो आर्थिक दायित्व धेरै भएको कारणले गर्दाखेरि अब हामी चलाउन सक्दैनौँ भनेर बन्द भइसकेका अस्पतालहरू पनि आइसक्नु भएको छ. स्पेसली हामीले अहिले प्राइभेट अस्पतालहरूलाई चाहिँ हामीले आकस्मिक इमर्जेन्सी बाहेक अरू नदिएको हुनाले उहाँहरू लाई चाहिँ अझै यो अरू सेवा पनि पाए हुन्थ्यो भन्ने चाहिँ छ. हामी यदि आर्थिक रूपमा सक्षम भयो भने हामी उहाँहरूलाई पनि दिन्छौँ. अहिले हाम्रो धेरै बन्द भएको त्यस्तो कन्डिसन छैन, अहिले चाहिँ सुविधा थैली पनि न्यायोचित नै छ, उहाँहरूलाई सबैलाई मिल्ने गरी नै छ. त्यही भएर अहिले चाहिँ त्यस्तो बाहिरिएको त्यस्तोहरू छैन, अहिले सबै नै हाम्रो बिमामा जुन पहिला हुनुहुन्थ्यो उहाँहरू आइसक्नु भएको छ.
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. स्वास्थ्य बिमा कार्यक्रममा नवीकरण गर्नेको संख्या उत्साहजनक नहुनु, यसले बिमा कार्यक्रममा ल्याउने समस्या र समाधानका लागि भइरहेको प्रयासबारे स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँगको कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
6: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको. अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा.
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ.
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690.
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रमको नवीकरणमा देखिएका समस्या र समाधानका लागि भइरहेको प्रयास बारेमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिसँग कुराकानी गरिरहेका छौ।
2: म यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा।
3: धेरै धेरै धन्यवाद।
2: विशेष गरेर हामीले विभिन्न जुन खालका स्वास्थ्य बिमा कार्यक्रममा आएका समस्याहरूको बारेमा चर्चा गऱ्यौँ, नवीकरणको अवस्थाको बारेमा कुराकानी गऱ्यौँ होइन। अब विशेष गरेर अलिकति नवीकरण नगरेका र बाहिरका नागरिकहरूलाई फर्काउने यो एउटा एकदमै चुनौतीपूर्ण नै छ पक्कै पनि होइन। यसको लागि चाहिँ विशेष के योजना छ?
3: विशेष योजना भनेर मैले जुन सङ्गठित संस्थाका कर्मचारीलाई अनिवार्य रूपमा आबद्ध गराउने भनेर भन्छ कि त्यसबाट पनि कुनै न कुनै रूपमा सङ्गठित संस्थामा चाहिँ आबद्ध हुनुहुन्छ, त्यसबाट पनि धेरै फर्किन सक्ने मैले आशा गरेको छु। र अर्को कुरा भनेको हामीले जुन यो रिक्स पुलिङको एजुकेसनहरू हामीले ग्रासरुट लेभलसम्म गाउँ गाउँसम्म दिन सक्यौँ भने यसबाट पनि पक्कै फर्किनुहुन्छ भन्ने मैले चाहिँ आशा गरेको छु।
2: हजुर, गाउँ गाउँको कुरा गर्दा धेरैजना बिमितहरूले बिमा चाहिँ गर्नुभएको छ तर उहाँहरूले अब नजिकको स्वास्थ्य संस्थाबाट उहाँहरूले अपेक्षा गरे जस्तो सेवा सुविधाहरू नपाउने पनि छ। यही काठमाडौँ उपत्यकामै भनौँ भने पनि धेरैजनाले त्यस्ता खालका केही सुविधाहरू नपाएको गुनासोहरू पक्कै तपाईँहरूसम्म पनि आएकै छ होला होइन। अब नागरिकले अपेक्षा गरे अनुसार सेवा सुविधा नपाउनुलाई चाहिँ यहाँहरू कतिको संवेदनशील भएर लाग्नु भएको छ यस विषयमा?
3: यसमा चाहिँ अब भनौँ न, उहाँहरूले पाउनुपर्ने सेवा सुविधा यदि हाम्रो प्याकेजमा छ, प्याकेजमा लिस्टिङ भएको सेवा सुविधा चाहिँ पाउनु नै पर्ने हुन्छ। अब स्वास्थ्य संस्था अनुसार सानो स्वास्थ्य संस्था आधारभूत अस्पतालमा गएर एमआरआई गराउँछु भन्दा त्यो नपाउने हुनसक्छ। एमआरआई गराउनको लागि ठुला अस्पताल, ठुला सङ्घीय अस्पताल होइन, रिफरल अस्पतालमै आउनुपर्ने हुनसक्छ। त्यही भएर ठ्याक्कै कुन चाहिँ सुविधा नपाएको भनेर यहाँले प्रस्ट्याउनु भयो भने म त्यसको पनि उत्तर दिँदै जान्थेँ।
2: हजुर, समग्रमा अब विभिन्न खालका नागरिकहरूको विभिन्न अपेक्षाहरू हुन्छन्। अघि मैले पनि भनिहालेँ, जस्तो हाड जोड्नीकै भनौँ, यो नाकको समस्याहरू भएर नै आउनुभएकाहरूसँग पनि भेट भए, विभिन्न समस्याहरू लिएर आएको तर अब अपेक्षा गरेअनुसार सेवा सुविधा नपाएको भन्ने जनगुनासो होइन, तीहरू पनि भइहाल्यो। अब जुन अहिले यहाँहरूले ल्याउनु भएको छ 25,000 पहिले लिने अनि बाँकी चाहिँ पछि गर्ने भन्ने जुन छ नि, यो सुविधाले पनि नवीकरण गर्नेमा अलिक सङ्कुचित भएको हो कि बिमितहरूसँग प्रत्यक्ष छलफल गर्ने, उहाँहरूका समस्याहरू गुनासोहरू सुन्ने संयन्त्र छ कि छैन?
3: हाम्रो गुनासो सुन्ने संयन्त्र राम्रै छ। प्रत्येक क्लेम तुरुन्त आउन साथ नै हामी बसेर डिस्कसन गरिहाल्छ। यो 25,000 कुरा गर्नुहुँदा 25,000 चाहिँ हाम्रो ओपिडीको लागि राखिएको क्यापिङ अथवा चाहिँ सीमा हो। यसले चाहिँ के गर्छ भन्दाखेरि ओपिडीमा कम्तीमा 25,000 मात्र खर्च गर्यो भने चाहिँ इन्डोर अथवा चाहिँ सिकिस्त बिरामी हुँदा भर्ना हुनुपर्दा 75,000 बाँकी पैसा चाहिँ रहन्छ भनेर चाहिँ यो ल्याइएको हो। यो ल्याउनु पनि हामीले स्टडी गरेर नै ल्याएको हो। एभरेज व्यक्तिले खर्च गर्ने चाहिँ हाम्रो क्यालकुलेसनमा 23,000 आएको थियो ओपिडीमा खर्च गर्ने, त्यही भएर 25,000 क्यापिङ राखेको हो। समग्रमा चाहिँ यो चाहिँ पुगेकै अवस्था छ। यदि क्रोनिक बिरामीहरू हुनुहुन्छ जसले धेरैवटा औषधि खानुपर्ने छ भने उहाँहरूलाई चाहिँ कहिलेकाहीँ नपुगेको त्यस्तो एक दुईजनाबाट गुनासो आएको चाहिँ छ। त्यसको लागि चाहिँ अरू प्रोग्रामहरू पनि छन् हाम्रो, यो जस्तो पेन प्याकेजहरू भनेर हाम्रो स्वास्थ्य मन्त्रालयको अरू अरू प्याकेजबाट पनि उहाँहरूलाई कभर हुन्छ। एसएसयु सामाजिक सुरक्षाबाट पनि उहाँहरूलाई पैसा दिइराखेको अवस्था छ। र 5,000 जुन एक्स्ट्रा यो क्रोनिक डिजिजेसहरूलाई दिइराखेको छ त्यसबाट पनि उहाँहरूले कभर गर्न सक्नुहुन्छ जस्तो लाग्छ।
2: भनेपछि सरकारका विभिन्न अरू सेवा सुविधा र कार्यक्रम छन्, ती कार्यक्रमबाट पनि त्यो सुविधा लिन सकिने पनि भयो होइन। भनेको बिमा कार्यक्रममा मात्रै नलिकन चाहिँ सरकारका अन्य सेवा सुविधाहरूमा पनि नागरिकहरू अलिक चनाखो भएर लाग्नुपर्ने देखियो यसमा।
3: हजुर, यसमा अब हाम्रो प्याकेजहरू मन्त्रालय भनौँ न स्वास्थ्यका प्याकेजहरू ओभरल्यापिङ नै छन् क्या, एकपछि अर्का धेरैबाट लिन मिल्ने त्यस्ताहरू छन्। र यो क्रोनिक डिजिजेसको हकमा चाहिँ उहाँहरूले अरू प्याकेजबाट पनि बेसिक हेल्थ सर्भिसेसबाट फ्री पाउने औषधिहरू पनि धेरै छन् क्या क्रोनिक डिजिजका, जुन चाहिँ हाम्रो आधारभूत अस्पतालबाट फ्री अफ कस्ट अफिसमा चाहिँ पाइन्छ, त्यहाँबाट पनि लिन सक्नुहुन्छ उहाँहरू।
2: हजुर, कतिपय नागरिकहरूले के पनि गुनासो गरेका छन् भने बिमा कार्यक्रमका सँग भएका कुराहरू, समस्याहरू, आफ्ना जनगुनासोहरू चाहिँ उहाँहरू प्रत्यक्ष बोर्डमै राख्ने अथवा बिमा कार्यक्रमकै केही मा चाहिँ त्यस्तो खालको संयन्त्र, टेलिफोन नम्बर अथवा कहीँ गुनासो पोख्ने ठाउँ भइदिएको भए चाहिँ हाम्रा कुराहरू चाहिँ त्यहाँसम्म पुग्थ्यो भन्ने पनि छ होइन? निकट भविष्यमा त्यसरी केही अगाडि बढ्दै हुनुहुन्छ कि के छ यसमा?
3: यसमा हाम्रो अब वेबसाइटमा हाम्रो सबै गुनासो आउनु सक्ने सिस्टमहरू हामीले सबै राखिदिएका छौँ। टेलिफोन नम्बर पनि छ, हाम्रो सूचना अधिकारी छ, त्यहाँबाट पनि प्राय आइरहेकै हुन्छ। र यो हाम्रै पोर्टलबाट मात्र नभइकन अब हेलो सरकारको पोर्टलबाट, मन्त्रालयको थ्रुबाट, प्रधानमन्त्री कार्यालयबाट त्यसरी पनि आइरहेको अवस्था छ। कसैलाई प्रब्लम छ भने अहिलेको यो सिस्टममा चाहिँ उहाँहरूले जहाँ पनि राख्न पाउनुहुन्छ र अन्ततः त हामी कहाँ चाहिँ त्यो उहाँहरूले राख्नुभएको गुनासो चाहिँ अहिलेसम्म आइरहेकै अवस्था छ। प्रतिदिन हाम्रो गुनासो चाहिँ लिस्टिङ नै हेऱ्यौँ भने पनि गुनासोहरू चाहिँ आइरहेको अवस्था छ, राख्न नसक्ने भन्ने चाहिँ छैन।
2: अब बिमा कार्यक्रममा जति आबद्ध भएका छन् त्यो त भइ नै हाल्यो, तर हाम्रो जुन अलिकति आर्थिक हिसाबले, आर्थिक पाटोले कुरा गर्नु पर्दाखेरि चाहिँ बिचमा हामीलाई आर्थिक सङ्कट पनि परेको हो होइन? त्यो आर्थिक सङ्कट फेरि पनि नदोहोरेला भन्न सकिन्न, अलिकति हामीले आर्थिक पाटोलाई चाहिँ, बिमा कार्यक्रमको आर्थिक पाटोलाई चाहिँ कसरी हामीले त्यसको समाधान गर्ने गरी चाहिँ अगाडि बढेको छ यहाँ आइसक्नु भएपछि चाहिँ?
3: यो चाहिँ ठ्याक्कै हजुरले भन्नुभयो जस्तो, म चाहिँ बिचको यो क्राइसिस म्यानेजमेन्टको लागि मात्रै आएको हो होइन? अनि अहिले चाहिँ अब जस्तो यो भनेको राज्यको दायित्व हो, राज्यले दिनुपर्छ। र किन भन्दा यो प्रोग्राम चलाइसकेपछि बिचमा स्टप गर्ने भन्ने पनि हुँदैन होइन? हो, राज्यको दायित्व बढ्दै गएको छ, यसलाई चाहिँ भनौँ न राज्यले धान्न सक्ने गरिकन चाहिँ चलाउनुपर्छ भन्न खोजेको चाहिँ, हामीले जसरी अहिले एकदमै राज्यको आर्थिक दायित्व बढेको भएर हामीले निजी अस्पतालहरूलाई नदिएर सामुदायिक अस्पताल र सरकारी अस्पतालमा मात्र चलाइरहेका छौँ, केही गरी धान्न सक्ने भयो भने यसरी पनि हो। र अर्को भनेको प्रिमियम हाम्रो कालान्तरमा के थियो भन्दाखेरि, हाम्रो 500 हुँदाखेरि चाहिँ हाम्रो के थियो भन्दाखेरि 50,000 मात्र पाउने, अब 700 हुनासाथ 1,00,000 पाउने भएर यो त्यसरी प्याकेज बनेको रहेछ। र प्याकेज पनि अब बिस्तारै चेन्ज हुँदै अलिकता प्रिमियम बढाउने हो कि, अथवा चाहिँ हाम्रो जुन सङ्गठित संस्थाबाट 1% लिएर सरकारले 1% थप दिने भनेका छन् त्यो पनि आउने हो कि, र हामीले निःशुल्क बिमा गरेको प्रिमियम चाहिँ सरकारले हामीलाई दियो भने पनि हामीलाई धेरै नै राहत हुन्छ, र यसले गर्दाखेरि हाम्रो आर्थिक सङ्कट भनौँ न प्रिमियम चाहिँ कलेक्सन बढी हुन्छ, जसले गर्दाखेरि हामी एकदम सेल्फ सस्टेन भएर चाहिँ यो बिमालाई चलाउन सक्छौँ भन्ने जस्तो लाग्छ मलाई।
2: अब बिमामा निशुल्क पाउने समूह चाहिँ कस्तोलाई मात्र राख्ने, अथवा कस्तोलाई चाहिँ हटाउनुपर्छ, अथवा कस्तो चाहिँ अझ थप्नुपर्छ, के भइरहेछ यस विषयमा चाहिँ यहाँहरूको?
3: यसमा चाहिँ के छ भन्दाखेरि, अब यो लक्षित समूह भनेर हामीले राखेका छौँ, लक्षित समूहभित्र चाहिँ हाम्रो 7 चाहिँ क्याटेगोरी छ। 7 क्याटेगोरीमा के छ भन्दा 70 पुगेको होइन इल्डरली भन्छौँ हामीले, अथवा चाहिँ ज्येष्ठ नागरिक, उहाँहरूलाई चाहिँ एउटा व्यक्तिलाई चाहिँ हामीले परिवार मान्छौँ। त्यो बाहेक अरू सबैलाई चाहिँ, अरू पनि म भन्दै जान्छु, जस्तो कुष्ठरोगी, एकजना कुष्ठरोगी हुनुभयो तर उहाँको फ्यामिलीले पनि सबैले पाउने भयो। कुष्ठरोगीको 10 परिवार छ भने 10 परिवार बापतको 7,000 लाग्थ्यो, त्यो पनि फ्री हुने भयो होइन? र अर्को भनेको अनि अशक्त अथवा अपाङ्ग भएको परिवारको व्यक्ति, परिवार भनौँ न, कुनै व्यक्ति अपाङ्ग छ भने उहाँको फ्यामिलीले पनि पाउने भयो होइन? अर्को चाहिँ जटिल खालको क्षयरोग, जस्तो हामीले MDR-TB होइन, ड्रग रेजिस्टेन्स टिबी भन्छौँ, उहाँको पनि फ्यामिलीले पाउनुहुन्छ। अर्को HIV सङ्क्रमितको पनि फ्यामिलीले पाउनुहुन्छ। अर्को चाहिँ महिला स्वास्थ्य स्वयंसेविका जो हुनुहुन्छ उहाँको पनि फ्यामिली सबैले पाउनुहुन्छ। र अति विपन्न परिवार, विपन्न कार्ड पाइसक्नु भएको छ अति विपन्न खालको, उहाँको पनि फ्यामिलीले पाउनुहुन्छ। अति विपन्नको सवालमा चाहिँ सबै गरिब हुन्छ, उहाँहरूले पाउनु न्यायचित होला, तर कुष्ठरोगी एकजना भएपछि परिवार अरू कमाउँदै नकमाउने, अथवा चाहिँ मल्टिड्रग रेजिस्टेन्स टिबी HIV सङ्क्रमित भएका व्यक्तिको फ्यामिलीले पाउनु चाहिँ अलि न्यायचित होइन कि? त्यहाँ चाहिँ व्यक्ति भएर फ्यामिलीले चाहिँ बिमा गरेको भए हामीलाई अझ आर्थिक दायित्व चाहिँ कम हुन्थ्यो कि, किन भन्दा उहाँहरूको नि प्रिमियम उठ्थ्यो नि त। अब त हामीले एउटा मल्टिड्रग टिबीको 10 फ्यामिली छ भने 10 हामीले फ्रीले ट्रिटमेन्ट गरिरहनु परेको, 2,00,000 चाहिँ सेवा सुविधा उपलब्ध गराइरहनु परेको कन्डिसन छ त्यसले गर्दाखेरि पनि हामीलाई यो भनौँ न प्रिमियम उठ्न चाहिँ गाह्रो भइरहेको छ. स्पेसली जसरी ज्येष्ठ नागरिकलाई एकजनालाई परिवार माने जस्तो उहाँ रोगीहरू जुन लक्षित समूह छ अति विपन्न बाहेक अरू सबैलाई चाहिँ व्यक्तिलाई मानिदिँदाखेरि पनि हामीलाई यो आर्थिक भार कम हुन्थ्यो कि जस्तो चाहिँ मैले अथवा चाहिँ मेरो टिमले चाहिँ यसको वर्कआउट गरेको छ. त्यसमा चाहिँ यदि ऐन संशोधनमा यो लक्षित समूहलाई हामीले राम्ररी परिभाषित गर्न सक्यौँ भने पनि केही मात्रामा यसको समाधान निस्किन्छ कि भन्ने हाम्रो टिमले सोचेको छ.
2: अब अलिकति नीतिगत सुधारको कुराहरू गरौँ होइन. स्वास्थ्य बिमा कार्यक्रम आएको पनि एक दशक भइ नै हाल्यो होइन. यो एक दशकको अवस्थामा हामीले पटक पटक यस विषयमा छलफल पनि गऱ्यौँ, मूल्याङ्कन पनि गऱ्यौँ होइन. अलिकति नीतिगत ऐन नियमावली चाहिँ संशोधनको आवश्यकता र त्यो अनुसार चाहिँ यहाँहरू अगाडि कसरी बढिरहनु भएको छ?
3: हजुरले ठिक कुरा नै औलाउनु भयो. ऐन नियमावली संशोधनको आवश्यकता छँदैछ. यो वर्ष हाम्रो ऐन संशोधन चाहिँ फर्स्ट प्रायोरिटीमै परेको छ र मन्त्रालयको पनि प्रायोरिटीमा परेको छ. किन भन्दा हामीले अघि जसरी कुरा गऱ्यौँ, हामीले लक्षित समूहदेखि लिएर सङ्गठित संस्थालाई कसरी आबद्ध गराउने ती कुराहरू सबै चाहिँ ऐनमा प्रष्टिएर आयो अथवा चाहिँ कम्पल्सन भनेर आयो भने चाहिँ हामीलाई सजिलो हुनसक्छ. त्यही भएर चाहिँ हामीले सङ्गठित संस्था कसलाई भन्ने होइन, त्यसको दायरा, जस्तो सङ्गठित संस्थामा धेरैजना फ्यामिली मेम्बर भयो भने हामीले बिमामा कसरी आबद्ध गराउने, एउटै परिवारमा तिन चारजना सम्मले प्रिमियम तिर्नुपर्ने भयो भने कसरी त्यो पोसिबल हुनसक्छ, ती कार्यविधिहरू ती भनौँ न कुराहरूमा पनि हामी वर्कआउट गरिरहेका छन्। त्यही भएर चाहिँ ऐन संशोधन चाहिँ हाम्रो नीतिगत सुधारको एउटा पहिलो पाटो हो जस्तो मलाई.
2: जस्तो स्वास्थ्य बिमाको विभिन्न अहिलेको वर्तमान मोडलमा चाहिँ सुधार नगरिकन चाहिँ अगाडि बढ्न चाहिँ विभिन्न खालका चुनौतीहरू यहाँले अहिलेको कार्यक्रममा पनि हामी छलफलमै पनि ती कुराहरू भनिसक्नु भएको छ. यो अहिलेको मोडलमा चाहिँ के सुधार गर्नुपर्ने चाहिँ खाँचो देखिएको छ त?
3: अहिलेकोमा चाहिँ हाम्रो जस्तो कुनै ओभरल्यापिङ भएका प्रोग्रामहरू, सरकारको ओभरल्यापिङ भएका प्रोग्रामहरूलाई चाहिँ हामीले सेपरेट गर्न सक्यौँ अथवा छुट्याउन सक्यौँ भने, जस्तै आमा सुरक्षा प्रोग्राम भनेर हाम्रो स्वास्थ्य मन्त्रालयले आमा सुरक्षाको छुट्टै बजेटहरू त्यहाँको थ्रुबाट खर्च गरिरहेछ, जसले गर्दाखेरि चाहिँ सुत्केरी आमा सम्पूर्ण खर्चहरू बेहोर्ने गरिरहेछ, त्यो चाहिँ हामीले बिमामा ओभरल्याप नगर्ने. त्यस्तै गरिकन धेरैवटा प्रोग्रामहरू छ, जस्तो अघि भन्यौँ हामीले पेन प्याकेज भयो, अनि यो जस्तो नवजात शिशुका कुराहरू छन् ती कुराहरू ओभरल्याप नहुने गरी लान सकिन्छ, त्यसले गर्दाखेरि पनि हामीलाई केही सजिलो हुन्छ जस्तो लाग्छ.
2: प्रष्टाइदिनु पर्दाखेरि चाहिँ के कस्ता खालका प्याकेजहरू चाहिँ ल्याउँदैछ अथवा पुनरावलोकन हुँदैछ?
3: हाम्रो प्याकेज भनेको हामीले धेरै उयो गर्न खोजेको चाहिँ सुविधा थैली छ. हाम्रो सुविधा थैली भनेको चाहिँ बिमितहरूले पाउने सेवा सुविधाहरू सबै चाहिँ त्यसमा उल्लेख गरेका छन्। त्यसमा चाहिँ चार्जेजहरू चाहिँ एभरेज मार्केटमा पाउने भन्दा अलिक बढी थियो. त्यसलाई चाहिँ न्यायचित तरिकाले जुन चाहिँ हाम्रो अस्पतालहरूले किनेर बेचिरहेकोमा उहाँहरूलाई घाटा नहुने गरिकन मिनिमम मात्र प्रफिट राखेर बेच्न सक्ने गरिकन हामीले चेन्जेस ल्याउन खोजेको हो. अरू धेरै चेन्जेस भनेर त्यस्तो चाहिँ होइन. कुनै कुनै औषधिको जस्तो क्यान्सरसँग रिलेटेड औषधिहरूको चाहिँ प्राइस एकदमै कम भएर अन्तर्राष्ट्रिय स्तरका औषधिहरू चाहिँ नेपालको मार्केटबाट फर्किरहेको बेलामा चाहिँ हामीले तिनीहरूको मूल्य अलिकता समायोजन गरिकन न्यायचित मूल्यमा चाहिँ अथवा चाहिँ मार्केटमा उपलब्ध हुन सक्ने मूल्यमा चाहिँ राख्न खोजेको हो. अरू धेरै चेन्जेसहरू त्यस्तोहरू चाहिँ होइन.
2: पुनरावलोकन गर्नेमै जुन यहाँहरूले विभिन्न खालका कार्यक्रमहरू जुन भनौँ न औषधिमा परिवर्तन गर्नुभएको छ होइन, यो वास्तवमा सेवाहरू कम भएको, औषधिजन्य सामग्रीहरू कम भएको हो कि यसलाई चाहिँ के गर्नु खोज्नु भएको यहाँनिर?
3: औषधि हाम्रो कम भएको त्यस्तोहरू चाहिँ होइन. औषधिका स्ट्रेन्थहरू हुन्छन् नि, जस्तै कुनै औषधि 200 mg को 400 mg को 600 mg को छ भने ठ्याक्कै खान मिल्ने गरी एउटा औषधि मात्र 400 भयो भने 400 अब कभर अप गर्ने गरिकन, र कुनै कुनै कम्पोजिसनवाला औषधिहरू छ भने हाम्रो चाहिँ कम्पोजिसनभन्दा सिङ्गल उसमै जाने औषधिहरूलाई चाहिँ हामीले सिङ्गलबाटै पठाउन खोजेको हो. औषधिमा कटौती भन्दाखेरि पनि हाम्रा केही नमिलेका उहरू मात्र मिलाएका हुन्, त्यसमा औषधि र सेवामा कटौती भएको चाहिँ कदापि छैन.
2: हजुर, अब विशेष गरेर जो नागरिकहरू चाहिँ अब बिमा गर्ने कि नगर्ने भनेर अन्यलमा पनि हुनुहुन्छ, कतिपयले नवीकरण नगरेको हामीमा छँदैछ होइन, उहाँहरूलाई आकर्षित गर्ने गरी चाहिँ यहाँहरूले केही विशेष खालको कार्यक्रम अभियानहरू ल्याउँदै हुनुहुन्छ त?
3: बिमा चाहिँ छोड्नु भन्दाखेरि पनि आफूलाई आवश्यक पर्दाखेरि गर्ने अथवा चाहिँ चाहिँदाखेरि थोरै खर्च 3500 पनि 1,00,000 सुविधा पाउने हो, त्यही भएर गर्नुपर्छ यहाँको यस्तोको लागि चाहिँ हामीले अब अहिले चाहिँ आइटी फ्रेन्डली युग छ, त्यसमा चाहिँ हामी डिजिटलाइजेसनमा गएर कतिपय अवस्थामा चाहिँ के पनि रहेछ भन्दाखेरि हाम्रो दर्ता सहयोगीहरू टाइममा समयमा उपलब्ध नभइदिने, बोलाएको बेलामा नभइदिँदा पनि कतिले बिमा गर्न सकेको छैनौँ भन्ने कुराहरू पनि आइरहेको र अहिलेबाट चाहिँ अलि सहजीकरणको लागि अनलाइन पनि राखिदिने हाम्रो विचारमा छ र जसले गरिरहनु भएको छैन यसको रुट कज भनेको धेरैले के भन्नुभएको छ भन्दाखेरि हामीलाई चाहिएको समयमा हामीले गर्न पाएनौँ त्यो भन्ने छ र म बाहिर छु, म चाहिँ सपोज म बिमा गराउन चाहन्छु, म जिल्ला बाहिर गइरहेको छु, त्यो बेलामा मैले कन्टिन्यू गर्न पाइनँ भन्ने खालको त्यस्तो समस्या भए भएर अब जहाँबाट पनि गर्न सकिने अनलाइन चाहिँ सिस्टम ल्याइसकेपछि उहाँहरूलाई अलिक सजिलो हुने जस्तो मैले देखेको छु।
2: भनेपछि अब आगामी दिनमा चाहिँ यो चाँडै नै आउँदैछ यो अनलाइनबाट नवीकरण गर्ने सिस्टम चाहिँ?
3: अनलाइनबाट नवीकरण गर्ने सिस्टम हाम्रो अगाडिदेखि नै छ, त्यसमा पनि जो छोडिसक्नु भएको छ फेरि रिरजिस्ट्रेसनमा जानुपर्ने हुन्छ, उहाँहरूको लागि चाहिँ अब फेरि रजिस्ट्रेसन गर्नको लागि चाहिँ जुन नयाँ रजिस्ट्रेसन जस्तै हुन्छ त्यस्तोको लागि चाहिँ यो सुविधा आएको हो, भन्न खोजेको नयाँ रजिस्ट्रेसनदेखि लिएर अब चाहिँ अनलाइनमा सुरु हुँदैछ।
2: जस्तो अनलाइनबाट चाहिँ नवीकरण गर्न पाउनुहुन्छ भनेर भन्नुभयो, अब अनलाइन भनेपछि अलिकति अब सहरीकरण सहरी क्षेत्रको लागि मात्रै अलिकति फोकस हो कि भन्ने पनि हुन्छ, किनभने दूरदराजमा दुर्गम क्षेत्रहरू पनि छन् जहाँ चाहिँ अलिकति उहाँहरूलाई त्यो सेवा सुविधाबाट वञ्चित भएको पनि हुनसक्छ होइन। फेरि कतिपय अब इक्जाम्पल दिउँ, राष्ट्रिय परिचय पत्र अनलाइनबाट भर्दाखेरि कतिपयको चाहिँ रिजेक्ट भएको पनि अवस्था छ होइन, त्यस्तो अवस्था समस्या आउन नदिनको लागि चाहिँ हाम्रोमा चाहिँ अनलाइन सुविधा चाहिँ एकदम चुस्त दुरुस्त र सबैले त्यो पहुँचमा पुग्ने गरी चाहिँ छ भनेर कसरी विश्वास दिलाउनुहुन्छ?
3: अनलाइन सुविधा लिँदाखेरि हामीले चाहिँ यो हाम्रो एनआइडीसँग टाइअप गरेका छौँ, हजुरले एनआइडी भर्दाको कुरा गर्नुभयो, अहिले चाहिँ एनआइडीसँग टाइअप गर्दाखेरि चाहिँ हजुरलाई भर्दाको समस्या चाहिँ हुँदैन, यसमा चाहिँ उहाँको एनआइडी नम्बर मात्र राख्न साथ अटो जेनेरेट हुने हुन्छ, उहाँले केही पनि भर्नै पर्दैन, जस्ट एउटा के गर्नुपर्ने हुन्छ भन्दाखेरि आफ्नो एनआइडी नम्बर राखिदिने त्यति र फोटो अपलोड गर्न साथ नै हुने त्यस्तो खालको हुन्छ, अनि त्यही भएर झन् सजिलो हुन्छ यो चाहिँ होइन। र अहिले दूर दराजसम्म पनि जहाँसम्म म पुगेको छु होइन, जुम्ला हुम्लासम्म पनि यो सबैको हातमा मोबाइल भइसकेको हुँदाखेरि र उहाँहरूको दुर्गम क्षेत्रका जो हुनुहुन्छ हाम्रा बिमितहरू, उहाँ बिमित अथवा जो बिमित हुन सक्नुभएको छैन उहाँको परिवार कहीँ न कहीँ सदरमुकाममा हुनुहुन्छ, उहाँहरूसँग मोबाइल छ होइन, अनि त्यही भएर फ्यामिलीको उहाँले भर्न मिल्छ, त्यही भएर सजिलो हुने चाहिँ मैले देखेको छु।
2: हजुर, अब भर्नको लागि चाहिँ के त्यो कसरी भर्ने भन्ने केही जानकारी दिनुहुन्छ? यो हामी वेबसाइटमै गएर हेर्ने हो कि कसरी जानकारी दिनुहुन्छ अनलाइनबाट भर्नको लागि चाहिँ?
3: अनलाइनबाट भर्नको लागि हाम्रो ओपन इमेज सिस्टममा चाहिँ हामीले अनलाइन रजिस्ट्रेसन भनेर राखिदिएका छौँ, त्यो रजिस्ट्रेसनमा गइसकेपछि चाहिँ के छ भन्दाखेरि उहाँले भन्न पहिला चाहिँ लगइन गर्नु पर्यो, लगइन गर्दा सर्टेन कुराहरू सोध्छ, त्यसपछि ओके भनिसकेपछि चाहिँ एउटा चाहिँ नेसनल आइडी राख्नुपर्ने हुन्छ, नेसनल आइडीसँग लिङ्क अप गरिसके राष्ट्रिय परिचय पत्र, नागरिकता होइन, राष्ट्रिय परिचय पत्र सँगै लिङ्क अप हुन्छ, अनि त्यसपछि नामहरू भरिर नै पर्दैन, अटोमेटिकल्ली उसैले नै तानिदिन्छ उसको एनआइडी अथवा चाहिँ राष्ट्रिय परिचय पत्र जहाँबाट भरेको छ त्यही ठाउँको ठेगाना सहित सबै नै आइदिन्छ, र त्यहाँ यदि अस्थायी रूपमा कहीँ बसोबास गर्नुभएको छ भने अस्थायी एउटा चाहिँ ड्रप इन अप्सनमा छ, त्यसमा क्लिक गरेपछि कहाँ हो भनेर क्लिक क्लिक सिस्टम छ, धेरै लेखिरहनु पर्ने त्यस्तो पनि छैन, त्यही भएर सजिलै बनेको छ जस्तो लाग्छ। हेरौँ, लेट सी कस्तो खालको चाहिँ फिडब्याक आउँछ, त्यसपछि हामी फेरि अझ छलफल गरौँला हजुरसँग।
2: हजुर, धेरैले चाहिँ नवीकरण नगर्नु भएको छ, जुन विभिन्न गुनासोहरू पनि आइरहेछ, विभिन्न कारणले नवीकरण गर्न पाउनु भएको पनि छैन होइन। खासमा नवीकरण गर्ने म्याद कतिभित्र हो, नवीकरण गरेन भने चाहिँ उहाँलाई चाहिँ अब त्यो सेवाबाट चाहिँ वञ्चित हुने हो कि के हुन्छ खासमा?
3: नवीकरण गर्ने हो भने चाहिँ एक महिना अगाडि नवीकरण गर्नुपर्छ। जस्तो मेरो अहिले श्रावणमा सक्दैछ भने मैले असारको अन्तिम डेटसम्ममा चाहिँ मैले नवीकरण गर्न
2: पर्ने,
3: असोजमा सकिँदैछ भने भदौको अन्तिमसम्म मैले रिन्यु गराइसक्नु पर्ने हो भने चाहिँ भदौमा गऱ्यो भने असोज कन्टिन्यू हुन्छ रिन्युअलको केसमा,
2: गरेन भने चाहिँ
3: सक्यो, उहाँ चाहिँ फेरि रिरजिस्ट्रेसनबाट फेरि सुरुबाट आउनुपर्ने हुन्छ।
2: भनेपछि के गरे बिचमा 3-4 महिना ग्याप भयो भने चाहिँ उहाँ फेरि नयाँ बिमितको रूपमा चाहिँ उहाँले भर्नुपर्ने भयो होइन?
3: हजुर,
2: भनेपछि पुरै प्रक्रिया नयाँ हुने भयो।
3: हजुर, नयाँबाट सुरु हुने भयो, किन भन्दा कन्टिन्युस छ भने रिन्यू हुन्छ, ब्रेक भयो भने चाहिँ जेरोबाट स्टार्ट गर्नुपर्ने हुन्छ।
2: भनेपछि त अलिक नागरिकहरूलाई अलिक समय नदिएको उहाँहरू अब विभिन्न कारणले गर्दा यहाँ त फेरि आफ्नो इच्छाले भन्दा नि त्यहाँ समस्या विभिन्न समस्याले गर्दाखेरि उहाँहरूले रिन्यू गर्न पाएको हुँदैन नि त, अलिक कठोर निर्णय गर्नुभएको हो कि भन्ने पनि छ नि त।
3: होइन, यो त टाइम भनेको टाइम बाउन्ड नै हो, टाइम कटिसकेपछि त हामीलाई पनि म्यानेज गर्न गाह्रो हुन्छ एक्टिभ बिमिट कति छ भन्ने डाटा निकाल्न। त्यही भएर कठोर भएको भन्दा नि एक महिना अगाडिसम्म टाइम दिएको हो। जस्तो मलाई भदौ हजुरले भन्नुभएको जस्तो असोज छ भने भदौको अन्तिम दिनसम्म मैले गर्ने टाइम लाइन त दिएको छ, एक महिनाभित्र गर्नुपर्ने हो। एक महिनाभन्दा बेसी टाइम त कति दिनु फेरि?
2: अब सामान्य नागरिकलाई जो चाहिँ अझै पनि बिमा कार्यक्रममा आबद्ध हुनुहुन्न होइन, उहाँहरूलाई चाहिँ बिमा कार्यक्रममा आबद्ध गर्न चाहिँ कसरी यहाँले चाहिँ आकर्षित गर्नुहुन्छ त?
3: त्यो आकर्षित गर्ने भनेको हामी ग्रासरुट लेभलसम्म गएर यसका फाइदा बेफाइदा कसरी गर्न सकिन्छ, यो के कुन मकसदले चाहिँ यो आएको हो, यो भनेको चाहिँ विशुद्ध सामाजिक सुरक्षाको सामाजिक उत्तरदायित्वको लागि आएको हो भनेर हामीले जुन बुझाउन सकेका छैनौँ, त्यसैले गर्दा हो अहिलेको हाम्रो उमा चाहिँ के छ भन्दा यो प्रचार प्रसारमा हामी एकदमै तल्लो भनेर ग्रासरुट लेभलसम्म उहाँहरूको घर घरसम्म पुग्ने चाहिँ हाम्रो लक्ष्य चाहिँ छ यसपालि।
2: अब बिमा कार्यक्रमलाई चाहिँ भनौँ न निरन्तर अगाडि बढ्नको लागि जति पनि कठिनाई चुनौतीहरू आइरहेको छ विभिन्न किसिमले होइन, त्यो चुनौतीहरू पार गर्नको लागि भनौँ बिमालाई चाहिँ निरन्तरता दिनको लागि चाहिँ के आवश्यक देख्नुहुन्छ यहाँले?
3: नीतिगत सुधारको कुरा त हजुरले अघि नै उठाउनु भइसकेको छ होइन। बिमा आफै के छ भन्दा बिमा आफै अस्थायी छ क्या, यहाँको स्ट्रक्चर नै के छ भन्दाखेरि यहाँ 10 वर्ष भइसक्दाखेरि पनि बिमाको आफ्नो दरबन्दीहरू त्यस्तोहरू स्वीकृत भइसकेको अवस्था छैन। कम्तीमा सेन्टरको होइन काठमाडौँको यो बिमा अथवा चाहिँ सङ्घीय बिमा एउटा चाहिँ स्ट्रक्चर थाहै भइदियो, यहाँका कर्मचारी कन्टिन्युस बस्यो भने न बल्ल यसको इम्प्रुभमेन्ट हुने हो। यहाँ चाहिँ अब करारका 6-6 महिने कर्मचारी जो चाहिँ टर्नओभर भइरहन्छ उहाँहरूले चलाइरहनु भएको छ। त्यही भएर कम्तीमा यहाँको ONM भनौँ न व्यवस्थापन चाहिँ थाहै हुन सक्यो भने चाहिँ पक्कै पनि यसले गति लिन सक्ला भन्ने मैले एउटा सोचेको छु होइन। जो चाहिँ थाहै रूपमा यहाँ बस्नुहुन्छ उहाँले चाहिँ राम्रा नीतिहरू त्यस्तोको लागि चाहिँ वकालत गर्नुहुन्छ भन्ने सोचेको छु। एउटा हुनुपर्ने भनेको मैले देखेको यो यसको थाहै संरचना स्वीकृत भयो मन्त्रालयबाट भने पनि केही राम्रा पक्षहरू बिस्तारै उग्रिँदै जानेछन् जस्तो मैले सोचेको छु।
2: पहिलो महिला बिमा बोर्डमा निर्देशकको रूपमा आउनुभएको छ, तपाईँ जाने बेलासम्म चाहिँ केही सुधार गरेर यो चाहिँ म सुधार गरेर जान्छु भन्ने केही छ योजना?
3: मैले चाहिँ उहाँहरूको जुन आर्थिक दायित्व जुन तिर्न नसकेर यो अवस्थामा पुगेको छ अथवा चाहिँ हामीले कन्ट्रोलिङ कुनै पनि स्वास्थ्य संस्थालाई गर्न सकेका छैनौँ, यो पुरा फरफारक गरेर सम्पूर्ण दायित्वहरू उहाँहरूको तिरिसकेर र सबैलाई चाहिँ एकदमै भनौँ न ऐन नियम अनुसार चाहिँ काम गर्ने अनुशासन कायम हुने गरी काम गर्ने गरेर जाने र अनलाइन रजिस्ट्रेसन सुरुवात गरेर सबैले अनलाइनमा नै आफैले भर्न सक्ने गरिकन त्यस्तो प्लेटफर्म एउटा तयार गर्ने र सङ्गठित संस्थाहरू सबैलाई आबद्ध गराउने, यो यति हुनसक्यो भने बिमाको जुन रिस्क पुलिङको प्रिन्सिपलमा आधारित छ त्यो हुनसक्छ, त्यति गराएर चाहिँ जान्छु भन्ने चाहिँ एम चाहिँ उद्देश्य मैले त्यसरी राखेको छु।
2: म धेरै धन्यवाद दिन चाहन्छु, एकदम व्यस्त समयको बावजुद पनि हामीलाई यो बिमा कार्यक्रम र नवीकरणको अवस्थाको बारेमा हामीलाई विस्तृत रूपमा जानकारी गराइदिनु भएकोमा।
3: धेरै धन्यवाद, मलाई पनि

0: आफ्नो खल्तीबाट धेरै पैसा खर्च गर्न नपरोस् भनेर गरिने एउटा लगानीको पद्धति हो। यसमा आबद्ध हुनुभयो भने गाह्रो साह्रो पर्दाखेरि चाहिँ कभर अप गर्छ, यसले चाहिँ राम्रो टेवा दिन्छ। त्यही भएर सबैजना यसमा सक्रिय हुनुहोस् अथवा चाहिँ इन्भल्भ हुनुहोस् भन्न चाहिँ चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापति। उहाँसँग स्वास्थ्य बिमा कार्यक्रममा नवीकरण गर्नेको उत्साहजनक सहभागितामा कमी, यसमा देखिएको समस्या र समाधानका लागि भइरहेको प्रयासबारे कुराकानी गर्यौं। यो कुराकानी सँगै कार्यक्रम बद्लिदो नेपालको आजको समय सकिएको छ। प्राविधिक साथी शंकर विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौँ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556-94-333-4953-555।
11: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
12: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
13: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
14: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
15: 01-42-35-888 98-12-35-888

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा,

0: सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई। हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई। अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई। अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
9: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
12: हो र? होइन होला त्यस्तो त।
13: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
12: केही भएन मिस,
13: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
14: हुन्छ।
15: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
18: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
17: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
18: खै के गर्ने गर्ने दिदी।
19: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
20: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
20: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
20: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
20: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
20: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
20: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
20: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
8: व्यक्ति वा संस्थालाई
10: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
9: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
12: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो हा यतिकै पत्याल्छ रोहन सामाजिक सञ्जालमा आउँदैमा यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआतिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: हेलो
7: हेलो
6: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
7: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
8: हजुर
7: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
8: दिन त हेलो भन्नुहोस् त
6: हेलो हजुर
8: हजुर
6: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
8: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
7: ए नानी के भने रहेछ के भयो
8: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
7: ल ल ल म किन दिन्थे
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
10: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ
10: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
11: नेपाल सरकार विज्ञापन बोर्ड
6: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख
12: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
6: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
13: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
14: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
15: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
6: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
2: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
5: नेपाल सरकार विज्ञापन बोर्ड
17: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
18: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
17: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
18: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
17: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
18: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
17: नेपाल सरकार विज्ञापन बोर्ड
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
19: लो किन नि, के भो सन्चो भएन?
1: हैन, यतिकै जानै मन लागेन।
19: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
19: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
20: नमस्ते, कति कामले पाल्नु भयो?
19: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
20: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।

0: रहित 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओहो अर्जुन, के हो, किन तनावमा छस् आजकल? फोन पनि उठाउँदैनस्, गर्दा कहाँ छ तेरो ध्यान आजकल भन् त?
11: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ।
10: किन हो सन्यास लिने? बरु जाउ न, फकाउन जाउन हिँड। आज
11: आफूले लागेको माया त तरक तरक छ।
10: किन तनाव लिइरहेछ? हिँड्न फकाउन जाउ न, हिँड।

0: सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिप मूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
15: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
14: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा
16: कुरा पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449020664 र 98449773530। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पार्दै थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौं,
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy. शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
15: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
17: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
18: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
20: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
21: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
22: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
21: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
22: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
21: ए हो र बाबु।
22: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
21: ए
22: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
21: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
7: के भएन मिस?
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन। यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ। समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: आहा, अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, त सहरमा मात्र होला नि
15: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि
14: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
16: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेनन्।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
12: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: भाउजू भाउजू हेर्नु न, त्यहाँ तल खोलामा दाइको जस्तो लुगा लगाएको मान्छे भेटेको छ अरे नि त।

0: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: के भयो? केको हल्ला खल्ला भयो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ।

0: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी।
2: हजुर।
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
2: ल दिन त। हेलो भन्नुहोस् त।
0: हेलो हजुर।
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के हो के भयो बा?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
12: नेपाल सरकार।

0: नाम बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
0: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि, के भयो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: मुआ, मुआ, ल ल ल यता नआऊ है बुहारी तलै बस छाछुत नगर आज कति दिन रे
16: तीन दिन भयो
15: तिमीलाई थाहा छ रिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
16: केही हुन्न मुआ सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
15: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
16: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
17: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
15: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
18: महिनावारीलाई मर्यादित बनाउनु विभेद अन्त्य गर्नु
19: नेपाल सरकार विज्ञापन

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, अँध्यारो छ

0: सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हुन्छ, म जसरी पनि आउँछु, तपाईँ चिन्ता नगर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नु पर्छ।
1: सुन केटी, हो प्राइज पनि 3 लाख रुपियाँ पो छ त, जसरी पनि जित्नै पर्छ।
2: दरो जवाब दिनु पर्छ है, कडा प्रतिस्पर्धा हुनेवाला छ।
3: खै त त्यो जीवेश भाइ,
2: ओइ छुटेर मात्र बस्ने हो, तयारी गर्नु पर्दैन के तालो?
4: हामी पोखरेलीहरूलाई कसैले जित्न सक्दैन, बुझ्नुभयो?
2: मैले सुनेको त्यो झापाली केटीहरू एकदम खतरा छ अरे।
0: सही सुन्नु भएको रहेछ, हामी खतरा होइन, महाखतरा हो।
5: आमै, यो त कमेडी भिडियोमा खेल्ने केटा होइन र, यसले पनि गीत गाउँछ र?
4: अनि राग बोका नि अलि सम्हालेर है,
1: मुख सम्हालेर बोल्नी।
6: सबै प्रतियोगीहरू कृपया भित्र आइदिनु होला, कम्पिटिसन सुरु हुन लाग्यो।

0: लट्टूको विनर हुनुभएको छ केटीसम्म।
1: म त सरी पनि पैसा म्यानेज गर्छु डाक्टर साहेब, तपाईँ आमाको अपरेसनको तयारी गर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नुपर्छ।
2: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
3: ल देख्नु भएन, औषधि हालेको।
2: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: your number.
1: Hold on a sec. Bye.
2: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
3: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: हैन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
5: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
4: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
5: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
6: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
4: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
6: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
2: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
4: वाह, नास्ता होस् त यस्तो
5: कस्तो,
4: ओली नास्ता पसल जस्तो।
7: ओ काकु, काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
8: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
7: ओहो, केही काम थियो कि काकु?
8: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
7: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
9: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
2: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849420664 र 9849477530। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
10: अयनि बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
4: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
10: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
4: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरौँ पो भएको छु त म त।
10: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
4: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
10: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
4: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
0: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: कमाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौं,
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: Extreme energy drink. Time check. अहिले ठीक 11 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात। बस। आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
13: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
14: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
15: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
16: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
19: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
18: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
19: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
18: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
19: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
18: सचेत बनाऊ।
19: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
17: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
20: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
17: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
20: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
17: ए हो र बाबु?
20: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
17: ए
20: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
17: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
21: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि
15: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
14: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
16: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन

0: मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
7: व्यक्ति वा संस्थालाई
9: किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
8: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
11: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: ए, के भयो? के को हल्ला खल्ला भयो?
7: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? ह्या, यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यसो त जसले पनि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हजुर। हेलो,
14: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
16: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
16: ल दिन त। हेलो, भन्नुहोस् त।
14: हेलो हजुर।
16: हजुर,
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
16: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: नानी के भनेर छ के हो के भयो
16: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
15: ल ल ल म किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
17: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
17: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
18: नेपाल सरकार विज्ञापन बोर्ड
14: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख
7: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अरूलाई भन्न पाइन्छ
14: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
19: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
20: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
16: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
14: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
22: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
3: नेपाल सरकार

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: हैन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नुभयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार, दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
17: 3 दिन भयो।
16: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
17: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
17: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
18: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञान

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ।

0: हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ल देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नु भएको
1: ल देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो
4: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु
4: हेर्नुहोस् काकी हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ जसले अनेकौं स्वास्थ्य समस्या निम्तने पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु
4: हो काकी बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्
5: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
7: हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सीपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625289090।
8: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
9: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
8: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबार बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो। तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान?
5: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ, चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला? त अलिक थाथा भाथो मान्छे केही मिसो लगाइदिन्थेस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हिरो पो भएको छु त म त।
11: दात दुखेर हैरान भएको बेला किन जिस्किन्छस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: तपाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: अब सुन्नुहोस् पुरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौँ।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक

0: रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
0: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
11: केही भएन मिस,
12: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
15: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
14: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
15: खै के गर्ने गर्ने दिदी।
16: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो,
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: ए, पहिला कसैले भनेनन्?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
12: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउँ त यता यो ठुलो रुखको फेदमा बसौ
1: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
2: हो र
1: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
4: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
4: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
6: ए के भयो के को हल्ला खल्ला भयो
7: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
8: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
6: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
8: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
7: हो त है हामीले त ध्यानै नदिएको
8: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
9: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
10: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
11: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
10: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
11: तिमीलाई थाहा थिएन
10: थाहा थिएन
11: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
10: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
11: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
12: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: हेलो
16: हजुर हेलो
15: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
16: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
17: हजुर
16: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
17: दिन त हेलो भन्नुहोस् त
15: हेलो हजुर
17: हजुर
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
17: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
16: नानी के के भनेर छ के हो के भयो
17: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
16: ल ल ल म किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
5: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
4: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
5: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
15: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेखे
7: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
15: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
18: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
19: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
20: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
15: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
22: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
14: नेपाल सरकार विज्ञापन बोर्ड
5: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
23: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
5: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
23: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
5: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
23: माया र सद्भावले मात्र बालबालिकालाई
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: हैन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थियो।

0: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: म सानै उमेरमा बेचिएँ, बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किएँ बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
4: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
5: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
6: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
5: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मुआ ल ल ल एता नआऊ है बुहारी तलै बस छाचुत नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छ रिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन

0: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, अँध्यारो

0: जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे। सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौँ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न?
0: नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको
7: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ, यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको
7: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ। म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
11: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
10: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
11: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
10: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
11: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
12: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
14: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
15: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन,
14: सुनिल स्मृति

0: माथि आक्रमण रोकेसँगै कच्चा तेलको भाउ 5% भन्दा धेरैले घट्यो। इरान युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक।
1: र काबा भलिबल च्याम्पियनसिपमा नेपाल लिग चरणका 5 खेलमा पराजित।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333, 4-93-555।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
6: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 0825-62-601, 98-578-35-990, 98-578-31-684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुनसरीको देवानगंज घटनाका विषयमा भएको सर्वपक्षीय भेलाले शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। देवानगंजमा गैराती 2 समूहबीच भएको झडप र त्यस क्रममा 1 ज्यान गएपछि आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले संयमता अपनाउन अपील गरेको हो। भेलामा राजनीतिक दल, धार्मिक आस्थाका व्यक्ति, जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। घटनापछि देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। सुनसरीको घटनापछि सप्तरी प्रशासनले पनि आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेको छ। यस्तै सर्लाहीमा पनि प्रदर्शनहरू भएका छन्। सुनसरी घटनाको स्वतन्त्र छानबिनका लागि राष्ट्रपा सचेतक प्रकाश चन्द्र परियार सहितको टोलीले गृहमन्त्री सुदन गुरुङको ध्यान आकर्षण गराएको छ। अन्य विपक्षी दलहरूले पनि संयमता अपनाउन अपील गरेका छन्। सुनसरीमा भएको 2 समूहबीचको झडपबारे छानबिन गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानको उपाय सहित सुझाव पेश गर्न गृह मन्त्रालयले 5 छानबिन समिति गठन गरिसकेको छ। बिहान गृहमन्त्री गुरुङको उपस्थितिमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा 5 समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझाव सहित 7 प्रतिवेदन पेश गर्न कार्यदेश दिएको छ।
1: यसैबीच गृह मन्त्रालयले गैराती सुनसरीमा भएको घटनालाई लिएर सुनसरीका प्रमुख जिल्ला अधिकारी सिडिओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका सिडिओ ईश्वरी प्रसाद अर्याललाई खटाएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ बोलाएर प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव थेवेलाई भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाएर थेवेको ठाउँमा भइरहेका विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक डिएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँमा कार्यरत डिएसपी मदन थापालाई नाथलाई पठाएको छ।
0: यसैबीच देवानगंजमा प्रदर्शनकारीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ। कर्फ्यू र सेना परिचालनकै बीच आज प्रदर्शन झनै उग्र बनेको छ। कर्फ्यू आदेश उल्लङ्घन गर्दै सडकमा निस्किएका

0: प्रदर्शनकारीहरूले देवानगंज र सदरमुकाम इनरुवाका विभिन्न ठाउँमा तोडफोड, आगजनी र भौतिक आक्रमण गरेका छन्। पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुनुका साथै सर्वसाधारण र व्यापारी त्रसित बनेका छन्। गैराती बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीको पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डिजे बजाएपछि तनाव सुरु भएको बताइन्छ। तराई मधेसका जिल्लामा यस किसिमका घटनाहरू पछिल्ला वर्षहरूमा बारम्बार दोहोरिने गरेका छन्। केही समय अघि पर्सा, रौतहट र धनुषा सहितका ठाउँमा यस्तै प्रकृतिका तनाव देखिएका थिए। यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि धेरैले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने बताएका छन्। विश्लेषकहरूका अनुसार फरक समुदायका अगुवा वा ठूलो जनसङ्ख्या आपसी सद्भावमा विश्वास राख्ने भए पनि केही व्यक्तिका कारण घटना हुने गरेका छन्। यस्ता घटना रोक्न वा हुन नदिन स्थानीय प्रशासनले पर्याप्त सतर्कता अपनाउन नसकेको धेरैको ठहर छ।
1: यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले सुनसरीको देवानगंजमा भएको घटनालाई लिएर सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। दुई समुदायबीच झडप र प्रहरीले गोली चलाएको घटनापछि विकसित अवस्थाबारे आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति निकालेर सद्भाव कायम गर्न अपिल गर्नुभएको हो। विज्ञप्तिमा आयोग अन्तर्गत कोशी प्रदेश कार्यालय विराटनगरको टोलीको प्रारम्भिक अनुगमन गरिरहेको उल्लेख छ। घटनापछि घटनाको विरोधमा ठाउँ ठाउँमा टायर बालिएको तथा चोकमा आन्दोलनकारीले लाठी, रड लगायतका सामग्री बोकेर प्रदर्शन गरिरहेका पाइएको आयोगले जनाएको छ। अहिले स्थिति तनावग्रस्त भएको र सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन गरिएको जानकारी प्राप्त भएको पनि आयोगले जनाएको छ। घटनापछि सुनसरीमा देखा परेको कमजोर शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको निशुल्क र प्रभावकारी उपचार गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ।
0: सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। गएको असार 30 गते बसेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने निर्णय गरेको थियो। त्यो निर्णय बदरको माग सहित अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दर्ता गराउनु भएको रिटमाथि सुनवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शुक्रबार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ।
1: लोकसेवा आयोगको अधिकारमा हस्तक्षेप भएको आरोप लगाउँदै लोकसेवा तयारीमा रहेका विद्यार्थीले माइती घरमा प्रदर्शन जारी राखेका छन्। साउन 4 गते मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले गरेको निर्णयको बुदा नम्बर 11 खारेज गर्नुपर्ने उनीहरूको माग छ। यो निर्णयले लोकसेवा आयोग जस्तै संवैधानिक तथा स्वायत्त निकायको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको उनीहरूको दावी छ। लोकसेवा आयोगले पदपूर्ति सम्बन्धी विज्ञापन प्रकाशन गर्नुअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था संविधान विपरीत रहेको उनीहरूको भनाइ छ। विद्यार्थीहरूले करार सेवामा कार्यरत कर्मचारीमध्ये कार्य सम्पादनका आधारमा 10% कायम राखी बाँकी पद खुला प्रतिस्पर्धा मार्फत स्थायी रूपमा पूर्ति गर्नुपर्ने माग राखेका छन्। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना नयाँ दरबन्दी सृजना गर्न नपाइने निर्णय गरेको थियो।
0: पहिरो पन्छाएपछि नारायणगढ मुगलिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। बिहान चितवनको 17 किलो र सिमलताल नजिक पहिरो खसेपछि अवरुद्ध बनेको सडक दिउँसो 3:15 दुईतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो। यस्तै बाढी र पहिरोको कारण देशका धेरै ठाउँमा सडकहरू अवरुद्ध भएका छन्। दोलखाको लामा बगर रामेछाप राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याफ्रोबेसी सडक, स्याङ्जाको बेनी जोमसुन सडक, रोल्पाको चौरही थवाङ सहित राजमार्ग, पाल्पाको सिद्धार्थ राजमार्ग, रुकुम पश्चिम को भेरी करिडोर तथा मुगुको नागमा गमगढी सडक पूर्ण रूपमा अवरुद्ध बनेका छन्। दोलखामा भने वैकल्पिक मार्गबाट गाडी आवागमन भइरहेको प्रहरीले जनाएको छ। बागलुङको कालीगण्डकी करिडोर सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै दैलेखमा 36.2 मिलिमिटर वर्षा मापन भएको छ। महाशाखाले आज राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जनाए सीधा कुरा प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नागढुङ्गा सुरुङ सञ्चालन बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एमबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेंट खरीद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अप्नाउन सर्वपक्षीय अपिल, सुरक्षा स्थिति मजबुत बनाउन सरकारलाई मानवाधिकार आयोगको निर्देशन, सुनसरीका प्रमुख जिल्ला अधिकारी र कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खोसियो, सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतको अस्वीकार लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसङ्ग, नागढुङ्गा सुरुङ मार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। 2076 साल कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि सुरुङ मार्गको निर्माण थालिएको थियो। आज पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग निकाय जाइकाका अध्यक्ष तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा आधुनिक सडक सुरुङ मार्गको युगमा प्रवेश गरेको छ। काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्ने खोला जोड्ने यो सुरुङ मार्ग 2688 मिटर लामो रहेको छ। यसका साथै 2557 मिटर लामो आकस्मिक उद्धार सुरुङ, अप्रोच मार्ग र फ्लाइओभर सहितका थप संरचनाहरू पनि तयार पारिएका छन्। दात्री संस्था जाइकाको 17 अर्ब 15 करोड सहुलियत ऋण र नेपाल सरकारको 5 अर्ब 67 करोड गरी झन्डै 24 अर्ब रुपियाँको लागतमा यो आयोजना सम्पन्न भएको हो। सुरुङ मार्ग प्रयोग गरे बापत सरकारले गाडीको क्षमता अनुसार वर्ग छुट्याएर प्रवेश र प्रस्थान शुल्क निर्धारण गरिसकेको छ। न्यूनतम 60 रुपियाँदेखि अधिकतम 600 रुपियाँसम्म तोकिएको छ। दुई पाङ्रे गाडीले भने सुरुङ मार्गमा प्रयोग गर्न पाउने छैनन्। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा नौबिसे सडक खण्डमा हुने घन्टौको ट्राफिक जाम, घुमाउरो बाटो र उकालो हट्नेछ। यसबाट ठुला गाडीको 35 मिनट र साना गाडीको 20 मिनट समय बचत हुनुका साथै ठुलो परिमाणमा इन्धनको समेत बचत हुने अपेक्षा छ। मुस्ताङको प्राचीन गुफा र 400 वर्ष अघिको चुरियामाई सुरुङको इतिहास बोकेको नेपालमा पछिल्लो समय जलविद्युत, खानेपानी र सडकतर्फ गरी 737 किलोमिटर भन्दा बढी सुरुङ निर्माण भइसकेका छन्। नागढुङ्गा सुरुङ मार्गको सफल सञ्चालनले देशको समृद्धि र पूर्वाधार विकासमा नयाँ आशा र उत्साह जगाएको छ। सुरुवाती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाडी सञ्चालन गर्ने र अवस्था हेरेर अन्य गाडीलाई क्रमशः अनुमति दिइने आयोजनाले जनाएको छ। नियमित सञ्चालन कहिलेदेखि हुन्छ भनेर साथी कृष्ण शर्माले नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपाललाई सोध्नु भएको छ।
6: केही समय चाहिँ आपतकालीन सवारी साधनहरू, एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधनहरू चाहिँ प्रवेश हुन्छन्। केही समय त्यो भइसकेपछि हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई पनि ओपन गर्छौँ। त्यो बिचमा चाहिँ हाम्रो जडान भएका इलेक्ट्रोमेकानिकल इक्विपमेन्टहरू, सेफ्टीका इक्विपमेन्टहरूको चाहिँ परीक्षण कार्य अगाडि बढ्नेछ। त्यसपछि चाहिँ हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई पनि त्यहाँबाट प्रवेश गराउँछौँ। सुरुमा आपतकालीन सवारी साधनहरू, त्यसपछि साना सवारी साधन, त्यसपछि ठुला सवारी साधनहरूलाई ठ्याक्कै यही मितिबाट यसरी गर्ने भन्दा पनि त्यो हाम्रो भित्रपट्टिका सिस्टमहरूको चाहिँ कम्प्लायन्सहरू, टेस्टहरू, फङ्सनिङ राम्ररी, ट्राफिक आवागमनमा समस्या भएको छ कि छैन भन्ने कुराको चाहिँ यकिन गरेर हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई ओपन गर्छौँ।
7: सुरुङ मार्गमा कस्तालाई चाहिँ अनुमति छैन त?
6: यातायात व्यवस्था विभागबाट नागढुङ्गा सुरुङ मार्गभित्र आवागमन व्यवस्थापन सम्बन्धी एउटा निर्देशिका जारी भएको छ। यसले चाहिँ कस्ता सवारी साधनहरूलाई निषेध गर्ने भनेर स्पष्ट रूपमा स्वीकृत भइसकेको अवस्था। पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरू, हार्मफुल केमिकल बोकेका सवारी साधनहरू, अनि 2 पाङ्रे, 3 पाङ्रे, ओभर साइज, ओभर वेट यस्ता सवारी साधनहरू साधनहरू चाहिँ सुनुङ मार्गबाट प्रवेश पाउँदैनन्, अन्य सवारी साधनहरू पी चारबाङले सवारी साधनहरू चाहिँ सबै प्रवेश पाउँछन्। यो चाहिँ परीक्षण अवधि सम्पन्न भइसकेपछिको विषयमा।
7: अब यो कुनै चालकले सुरुङ मार्ग प्रयोग गर्न चाहँदैनन् र उनीहरूले चाहिँ पुरानै सडक प्रयोग गर्ने इच्छा राख्छन् भने के हुन्छ त्यस्तो सवालमा?
6: पक्कै पनि नेपाल सरकारबाट सुरुङ मार्ग प्रवेश गर्दाखेरि टोल दस्तुर तोकिएको छ। परीक्षण अवधि सम्पन्न भइसकेपछि प्रवेश गर्न चाहने सवारी साधनहरूले चाहिँ तोकिएको दस्तुर तिरेर मात्र सुरुङ मार्ग प्रयोग गर्न पाउनुहुन्छ। अब कुनै सवारी साधनले चाहिँ सुरुङ मार्ग प्रयोग गर्दैन, म माथिको बाटोबाटै छविको बाटोबाटै प्रयोग गर्छु भन्नुभयो भने त्यो उहाँहरूको इच्छा हो, त्यसमा चाहिँ कुनै रोकटोक छैन।
7: अनुमति प्राप्त सवारी साधनहरू छन् तिनीहरूका लागि शुल्क पनि निर्धारण गरिएको छ, तर तिर्ने व्यवस्था के कस्तो छ प्रश्न पारिदिनुहोस् न।
6: यसमा मुख्यतः हामीले तिनवटा मेकानिजमबाट अहिले टोल दस्तुर लिने गरेर तयारी गरिरहेका छौँ। एउटा क्यास नै भइहाल्यो, त्यसपछि क्युआर कोड बेस्ड मेकानिजम पनि छ केही समयको लागि, र अल्टिमेटली चाहिँ अब हामीले यो आरएफआइडी बेस्ड गाडीको सिसामा एउटा ट्याग टाँसेने, त्यो ट्याग चाहिँ ब्याङ्क खातासँग आबद्ध हुन्छ र हरेक चोटि सुरुङ मार्ग प्रयोग गर्दाखेरि अटोमेटिक रूपमा त्यो कार्डबाट चाहिँ ब्याङ्क खातामा जडान भएको त्यो एसोसिएटेड ब्याङ्क खाताबाट चाहिँ पैसा पठाउँछ, त्यसरी तयारी गरिरहेका छौँ। यो अल्टिमेटली सबै सवारी साधनहरूले चाहिँ यो आरएफआइडी बेस्ड ट्यागमै जानुहुन्छ भन्ने हाम्रो तयारी हो, तर सुरुको अवधिमा सबैलाई फेसिलिटेट गर्नको लागि चाहिँ म्यानुअल पेमेन्ट क्यास पेमेन्ट पनि हामीले लिने गरेर तयारी गरिरहेका छौँ।
7: सुरुङ मार्ग प्रयोग गर्दा चालकले ध्यान दिनु पर्ने कुराहरू के के छन्?
6: मुख्य हाम्रो सुरुङ मार्ग ओभरटेक छ, लाइट अनिवार्य लिएर जानुपर्ने अनिवार्य गरिएको छ, सवारीको सीमा पनि अधिकतम 60 किमी प्रति घन्टा तय गरिएको छ, यद्यपि यो परीक्षण अवधिमा हामीले केही घटाउने गरेर 30-40 किमी प्रति घन्टा गर्ने गरेर तयारी गरिरहेका छौँ, अधिकतम 60 किमी प्रति घन्टा छ। अन्य ओभरटेकिङ गर्न नहुने, रोक्न नहुने यी विषयहरू छन् चालकले अप्नाउनु पर्ने सावधानीहरू।
7: कहिले काहीँ जस्तो अपवादमा सुरुङभित्रै सवारी बिग्रिने अवस्था सिर्जना भएर त्यस्तो स्थिति बन्यो भने के हुन्छ?
6: मुख्य यसमा चाहिँ हाम्रो सुरुङ मार्ग सञ्चालन मर्मत कार्यको लागि चाहिँ 5 वर्ष एकजना सेवा प्रदायक कम्पनी चाहिँ छनौट हुनु भएको छ, उहाँहरू फिल्डमा मोबिलाइज भइसक्नु भएको छ। उहाँहरूले सुरुङ मार्गमा सवारी साधनहरू त्यसरी रोकियो बिग्रियो भने चाहिँ इमिडिएटली त्यसलाई चाहिँ रेस्क्यु गरेर तानेर बाहिरपट्टि ल्याएर सुरक्षित रूपमा चाहिँ राख्ने म्यान पावरहरू र तान्ने टोइङ भेहिकलहरू चाहिँ स्ट्यान्ड बाई नै हुन्छ। पोर्टलबाट चाहिँ उहाँहरूले 5-10 मिनट भित्रमा त्यस्तो रोकिएको सवारी साधन रोकिएपछि 10 मिनट भित्रमा बाहिर ल्याइहाल्नुहुन्छ, त्यसरी तयारी भइरहेको छ।
0: उहाँ हुनुहुन्थ्यो नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख सौजनी नेपाल। नेपाल दर्पणमा खबरकै सिलसिला, नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। अध्यक्ष चन्दका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। एलपी ग्यास उद्योग संघका सदस्य विमल खेती आफूहरूले छिट्टै पुरा भरिएको सिलिन्डर दिन सुझाएको भए पनि ढिला हुँदा यसको प्रभाव अहिले देखिएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति नै ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। अहिले बजारमा 1,50,00,000 थान सिलिन्डर छन्, जसमध्ये 50,00,000 सिलिन्डर ग्यास डिपोसँग रहेका छन्। सरकारले गएको फागुन 28 गतेदेखि आधा सिलिन्डर ग्यास वितरण सुरु गरेको थियो। अहिले नेपालमा 59 एलपी ग्यास उद्योग छन्।
1: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 33.28 अङ्कले घटेर 2,701.32 बिन्दुमा छरेको छ। आज बैङ्क र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकामा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूह 2%भन्दा धेरैले ओह्रालो लागेको छ। आज 334 कम्पनीको सेयर बढेकामा 36 घटेको छ। यस्तै 5 कम्पनीको सेयर भने घटबड भएको छैन। आज नेप्सेसँगै कारोबार र कम्पनी घटेको छ। गएको शुक्रबार 6,26 करोडको कारोबार भएकोमा आज 360 कम्पनीका 1,39 करोड किता सेयर 6,08 करोड रुपियाँमा किनबेच भएको छ।
0: नेपालमा आँपको उत्पादन क्षेत्रफल र उत्पादकत्व लगातार बढ्दै गए पनि उपभोक्ताहरूले तिर्ने मूल्य भने घट्नुको सट्टा बढिरहेको छ। राष्ट्रिय फलफुल विकास केन्द्रका अनुसार आर्थिक वर्ष 2078-79 नेपालमा 4,98,859 टन आँप उत्पादन भएको थियो। आर्थिक वर्ष 2081-82 अर्थात् गएको आर्थिक वर्ष बढेर 5,05,137 टन पुगेको आँपको उत्पादन गत आर्थिक वर्ष अझै बढेको र यकिन विवरण आइ नसकेको केन्द्रले जनाएको छ। स्वदेशी उत्पादन बाहेक भारत र चीनबाट समेत करोडौं मूल्यको आँप आयात हुने गरेको छ, तर उत्पादनसँगै भाव पनि बढिरहेको छ। प्रतिकूल मौसम, ढुवानी र प्याकेजिङ खर्चमा भएको वृद्धि तथा बिचौलियाका कारण मूल्य नघटेको व्यापारीहरू बताउँछन्। कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार आज मालदह र दशहरी जातको आँपको थोक मूल्य प्रति किलो न्यूनतम 180 देखि अधिकतम 200 रुपियाँसम्म रहेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106-96।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 11,232 किसानलाई 5,58,00,000 रकम उपलब्ध गराएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 200 लिटर र वार्षिक 200 दिन दुधको कारोबार गर्ने सहकारी संस्थाको प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड छ। किसानलाई प्रति लिटर दुधमा 5 रुपियाँका दरले प्रोत्साहन सहयोग दिने गरिएको छ।
5: सहकारी पीडितले बचत फिर्ताको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनु पर्ने र बचत फिर्ता गर्नुपर्ने माग गरेका छन्। माइतीघरबाट सुरु भएको र्याली बुद्ध नगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पुगेको छ। प्रदर्शनकारीहरूले साथमा यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेका छन्। वर्तमान सरकारले बचत फिर्ताको नाममा साना ठुला भनेर भेदभाव गरेको उनीहरूको गुनासो छ।
6: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले स्नातक, स्नातकोत्तर र एमफिल तहका परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन कडा परीक्षा आचार संहिता जारी गरेको छ। सार्वजनिक सूचना अनुसार परीक्षार्थीले हरेक दिन अनिवार्य रूपमा प्रवेश पत्र साथमा ल्याउनु पर्ने छ भने तोकिएको रोल नम्बर अनुसारको सिटमा मात्र बस्न पाइनेछ। परीक्षा सुरु भएको पहिलो एक घण्टाभित्र परीक्षा भवन बाहिर निस्किन पाइने छैन। परीक्षा भवनभित्र मोबाइल, स्मार्ट वाच सहितका सबै इलेक्ट्रोनिक उपकरण, चिट र पुस्तक लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ। नक्कल गर्ने, अरूको सट्टा परीक्षा दिने वा परीक्षामा अवरोध पुर्याउनेलाई विश्वविद्यालय नियमावली अनुसार परीक्षा रद्द गर्ने र निश्चित अवधिसम्म परीक्षा दिन रोक लगाउने चुनौती दिएको छ। गएको शुक्रबार परीक्षा सुरु भएको केही मिनटमै वाट्सएप ग्रुप मार्फत प्रश्नपत्र बाहिरिएपछि महाशाखाले सूचना निकालेर आचार संहिताबारे जानकारी गराएको हो।
5: आज साउनको दोस्रो सोमबार बिहानदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको भिड लागेको छ। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार आज बेलुका 8 बजीसम्म 4 ढोका खुल्ला रहनेछन्। साउने झरीको पनि वास्ता नगरी भक्तजनहरू बिहानदेखि मन्दिरमा दर्शनका लागि पुगेका थिए। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाएको श्रेष्ठले बताउनुभयो। आज पशुपति सहित देशभरका शिवालयहरूमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन्।
6: काठमाडौँको चन्द्रगिरी नगरपालिका 15-3 थाना चोक सडकमा आज बिहान स्कुटर र मिनी ट्रक ठोकिँदा 2 जनाको ज्यान गएको छ। दुर्घटनामा स्कुटर चालक चन्द्रगिरी 12 बस्ने 40 वर्षीय दीपक नेपाल र स्कुटरमा सवार चन्द्रगिरी 14 बस्ने 56 वर्षीय सुभद्रा कुमारी नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ललितपुरको ग्वारकोमा रहेको बीएनडबी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकाले इरानमाथि गर्दै आएको आक्रमण रोकिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। ब्रेन्ट क्रूड तेलको भाउ 5%भन्दा धेरैले घटेर प्रति ब्यारेल $91 आसपासमा झरेको छ। अमेरिकाले आक्रमण रोकेपछि इरानले पनि क्षेत्रीय देशहरूमाथिको प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ। यसबाट युद्धविराम कायम हुने र हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने आशासँगै धेरैजसो एसियाली शेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ। अहिले चीनको पहलमा पाकिस्तानले दुवै देशबीच शान्तिवार्ता गरा गराउन प्रयास गरिरहेको खबर छ। यसैबीच इरानसँगको युद्धमा अहिलेसम्म 18 जना अमेरिकी सैनिकको ज्यान गएको छ भने 624 जना घाइते भएका छन्। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार गएको फेब्रुअरी 28 सुरु भएको एपिक फ्युरी र जुलाई महिनामा पुनः सुरु भएको सैन्य अभियानका क्रममा यी क्षति भएका हुन्। गएको जुलाई 7 हर्मुज जलमार्गमा व्यापारिक पाइन जहाजमाथि इरानले आक्रमण गरेपछि दुई देशबीच पुनः तनाव चुलिएको थियो। अमेरिकाले आक्रमण रोकेपछि अहिले खाडी क्षेत्रको तेल उद्योग र पानी जहाज आवत जावतले भने केही राहत पाएका छन्।
6: नेपाल दर्पणमा अब केही खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लिग चरणका 5 खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो सेटमा श्रीलङ्कासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बङ्गलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। यो सँगै नेपाल प्रतियोगितामा 3 सहित तालिकाको पुछारमा छ। 6 सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लिग चरणका 2 खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ। काबा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल पर्सि बुधबार 13 हुनेछ।
5: आइसिसी क्रिकेट विश्वकप लिग 2 नामिबियासँगको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ। नेदरल्यान्ड्सको उट्रेचमा अहिले ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले ताजा अवस्थामा 47 एक बलको खेल सकिँदा 4 विकेट गुमाएर 190 रन बनाएको छ। अहिले चलिरहेको श्रृङ्खलामा नेपाल र नामिबिया दुवै टोलीको यो तेस्रो खेल हो। यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो। यो श्रृङ्खलाको अन्तिम खेलमा नेपालले पर्सि बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ। लिग टूको तालिकामा नेपाल र नामिबिया दुवैले 30 24 जोडेका छन्। नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 7 स्थानमा छ। यस्तै नेदरल्यान्ड्स 30 36 सहित तेस्रो स्थानमा छ।
6: र फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो नेतृत्व संस्था र विश्वकपबारे घृणा र गलत हल्ला फैलाउनु, यसको साट ध्यान गर्न, प्रार्थना गर्न वा फुटबल हेर्न आलोचकहरूलाई आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामको पोस्ट मार्फत विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष इन्फान्टिनोले कलम कापी र स्क्रिनको पछाडि बसेकाहरूलाई सम्बोधन गर्दै उनीहरू घृणाको बिउ रोप्न व्यस्त रहँदा फिफाले भने विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता सञ्चालन गरिरहेको बताउनु भएको छ।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाउन सर्वपक्षीय अपिल। सुरक्षा स्थिति मजबुत बनाउन सरकारले मानवाधिकार आयोगको निर्देशन। सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खोसियो।
5: नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा। सडक यातायातमा नयाँ युगको सुरुवात। पहिलो चरणमा आपतकालीन गाडीलाई मात्र प्रवेश अनुमति।
6: आवश्यकता भन्दा बढी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। नियमित आपूर्ति भइरहेकोले अभाव नहुने भनाई।
5: अमेरिका र इरानले एक अर्कामाथि आक्रमण रोकेसँगै कच्चा तेलको भाउ 5% भन्दा धेरैले घट्यो। इरान युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक।
6: र काबा भलिबल च्याम्पियनसिपमा नेपाल लिग चरणका 5 खेलमा पराजित।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गिवाली र भजेन्द्र बस्नेत पनि विदा हुन्छौँ। यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: शुभ प्रभात गुरु आमा।
4: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ।
2: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: हस गुरुआमा।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
12: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
13: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
14: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
17: हो र, होइन होला त्यस्तो त।
18: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
17: के भएन मिस,
18: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
17: हुन्छ।
19: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
22: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
21: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
22: खै के गर्ने गर्ने दिदी।
23: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: खै जन्म दर्ता दिनुस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
5: व्यक्ति वा संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नु भो?
4: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
0: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए, के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नातिन, यस्तो त जसले पनि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञान।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
5: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ
12: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
12: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ
13: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड
14: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
15: लो किन नि के भयो सन्चो भएन
14: होइन यतिकै जानै मन लागेन
15: यतिकै पनि हुन्छ
14: मैले साइन्सको कन्ठै गर्न सकिन सरले कुट्नुहुन्छ
15: ए कुरा त्यस्तो पो ल हेडा म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
16: नमस्ते कति कामले पाल्नु भयो
15: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
16: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
14: हस् म्याडम
17: नेपाल सरकार विज्ञापन बोर्ड
8: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
18: दिदी म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै दस वर्ष बिताएँ, रोग लाग्यो निकालिएँ, अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी
19: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
20: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
19: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ, बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
12: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
12: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
12: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
21: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
5: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
8: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
11: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
19: नेपाल सरकार, विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न?

0: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त। ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
0: ए, त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
0: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
6: ले देख्नु भएन, औषधि हालेको।
5: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
6: ले देख्नु भएन, औषधि हालेको।
5: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
9: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
8: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
9: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
8: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
9: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
10: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
12: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
13: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
12: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाठा गोठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

जिन्दगीको कसम म कसरी दिउँ, बलवान समय मेरो बसमा छैन, तर पनि दिल किरानी तिमीलाई भेट्न मन छ आजै। आइसु भने फर्की म अर्को साल ठिकै छ, खुसीको बहार ल्याउँछु, होइन भने प्रेसी।

पर्खाइमा छु प्रियतम भेट्ने दिनको गाह्रो भाषा कटाउन यी पर्खाइका दिनहरू आएछौ भने फर्किएर यो सिउँदो रङ्गाउँला होइन भने प्रियतम तिम्रो मेरो प्रेमको कहानी बनाउँला

सम्झिएर तिमीलाई हेरुने गर्छु भने पागल जस्तै गरिकै हुने गर्छु भने दिलकी रानी तिमीलाई भेट्नु मन छ आजै आइसु भने फर्के म अर्को साल ठिकै छ खुसीको बहार ल्याउँछु होइन भने प्रियसी।

सपना छ रंगाउने जिन्दगी हाम्रो अनि सजाउने यो दिलमा तिमीलाई सकिन भने पीर नमान्नु पूरा भई भूमिका आफ्नो निभाउला आएछौ भने फर्किएर यो सिउँदो रंगमला होइन भने प्रियतम तिम्रो मेरो प्रेमको कहानी बनाउला।

समीपमै छु तिम्रो जस्तो लाग्छ लाग्न त नछुटोस् यो बन्धन कहिले कति नसिबमा रहन्छ भने छुटिन कलाग्ला गर्दा गर्दै भएनछ भने नि हामीले कहिले मनमा दुखाउला आइसु भने फर्क्यो म अर्को साल ठिकै छ खुसीको बहार ल्याउँछु होइन भने प्रेसी तिम्रो मेरो प्रेमको कहानी बनाउला

विश्वास पनि तिमीलाई नगरेको होइन, कुरिरहे प्रियतम अझै कति कुर्नु, भेट भएपछि कुनै प्रहरमा गुनासो सबै सुनाउला, आएछौ भने फर्किएर यो सिउँदो रङ्गाउला, होइन भने प्रियतम तिम्रो मेरो प्रेमको कहानी बनाउला।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो
1: कस्तो,
0: ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्नु हुन्थ्यो। भनेको एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
4: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773530। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
7: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
0: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
7: दाँत दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु।
0: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467467 र 97093998409

फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।
1: ओहो, बत्ती गयो। पहिले पुरानो मसिन बन्द हुन्थ्यो,
3: तर अब यो समस्या छैन। नयाँ गुड नाइट बनेको छ यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको दुई घन्टा पछिसम्म।
1: नयाँ फर्मुला भएको नयाँ गुड नाइट लिक्विड।
2: हे भगवान्, मेरो सेतो कपाल घुरिराख्नु भएको छ।
4: चौबिस
2: चौबिस एउटा सेतो कपाल,
4: चौबिस फ्लोर
5: सेतो कपालको चिन्ता छोड्नुहोस् र रुद्रेस एक्सपर्ट रिच क्रिमले कलर गर्नुहोस्। यसमा छ एलोभेरा, अब कपाल देखिन्छ सफ्ट एन्ड साइनी। रुद्रेस एक्सपर्ट रिच क्रिम।
6: हेर्नुहोस् ब्रह्माजी, म जान्छु तपाईँ, म पनि हेर्छु कि कस्तो दानव रहेछ जसले सृष्टिको रचयितासँग उसको लोक खोज्न चाहन्छ।
1: मित्र कैटब, कतै हाम्रो कानलाई भ्रम त भइरहेको छैन?
0: तिम्रो भ्रम बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्ने छ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्ने छ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

आल्या होचू आणि आपली इच्छा जाणचू.

0: जिसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।
3: ओहो, बत्ती गयो। पहिले पुरानो मसिन बन्द हुन्थ्यो,
4: तर अब यो समस्या छैन। नयाँ गुड नाइट बनेको छ। यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको दुई घन्टा पछिसम्म।
3: नयाँ फर्मुला भएको नयाँ गुड नाइट लिक्विड।
2: हे भगवान्, मेरो सेतो कपाल घुरिराख्नु भएको छ।
5: चौबिस
2: चौबिस एउटा सेतो कपाल,
5: चौबिस फ्लोर।
6: सेतो कपालको चिन्ता छोड्नुहोस् र गोदरेज एक्सपर्ट रिच क्रिमले कलर गर्नुहोस्। यसमा छ एलोभेरा, अब कपाल देखिन्छ सफ्ट एन्ड साइनी। गोदरेज एक्सपर्ट रिच क्रिम।
7: हेर्नुहोस् ब्रह्माजी, म जान्छु तपाईँसँग, म पनि हेर्छु कि कस्तो दानव रहेछ जसले सृष्टिको रचयितासँग उसको लोक खोज्न चाहन्छ।
1: मित्र कैटब, कतै हाम्रो कानलाई भ्रम त भइरहेको छैन?
0: तिम्रो भ्रम बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: विश्वास केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: कानलाई भ्रम त भइराको छैन?
1: तिम्रो भ्रम बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
0: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: विश्वास केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: केही समय पश्चात टुट्ने छ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्ने छ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्ने छ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: विश्वास केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: विश्वास केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: विश्वास केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: विश्वास केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।

0: तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: विश्वास केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: परिचय दिएर हामीलाई फिर्ता गर।
1: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।
3: ओहो, बत्ती गयो। पहिले पुरानो मसिन बन्द हुन्थ्यो,
4: तर अब यो समस्या छैन। नयाँ गुड नाइट बनेको छ यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको दुई घन्टा पछिसम्म।
3: नयाँ फर्मुला भएको नयाँ गुड नाइट लिक्विड।
5: हे भगवान्, मेरो सेतो कपाल घुरिराख्नु भएको छ।
2: चौबिस
5: चौबिसवटा सेतो कपाल,
2: चौबिस फ्लोर।
6: सेतो कपालको चिन्ता छोड्नुहोस् र रुजलेस एक्सपर्ट रिच क्रिमले कलर गर्नुहोस्। यसमा छ एलोभेरा, अब कपाल देखिन्छ सफ्ट एन्ड साइनी। रुजलेस एक्सपर्ट रिच क्रिम।
7: हेर्नुहोस् ब्रह्माजी, म जान्छु तपाईँसँग, म पनि हेर्छु कि कस्तो दानव रहेछ जसले सृष्टिको रचयितासँग उसको लोक खोज्न चाहन्छ।
1: मित्र कैटब, कतै हाम्रो कानलाई भ्रम त भइरहेको छैन?
0: तिम्रो भ्रम बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्ने छ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: विश्वास केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

kapar içe diye rahmi layı firta artık da.

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म

0: विश्वास केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।
3: ओहो, बत्ती गयो। पहिले पुरानो मसिन बन्द हुन्थ्यो,
4: तर अब यो समस्या छैन। नयाँ गुड नाइट बनेको छ। यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको दुई घन्टा पछिसम्म।
3: नयाँ फर्मुला भएको नयाँ गुड नाइट लिक्विड।
5: हे भगवान्, मेरो सेतो कपाल घुरिराख्नु भएको छ।
2: चौबिस
5: चौबिस एउटा सेतो कपाल,
2: चौबिस फ्लोर
6: सेतो कपालको चिन्ता छोड्नुहोस् र रुद्रेज एक्सपर्ट फ्रिज क्रिमले कलर गर्नुहोस्। यसमा छ एलोभेरा, अब कपाल देखिन्छ सफ्ट एन्ड साइनी। रुद्रेज एक्सपर्ट फ्रिज क्रिम।
1: हेर्नुहोस् ब्रह्माजी, म जान्छु तपाईँसँग, म पनि हेर्छु कि कस्तो दानव रहेछ जसले सृष्टिको रचयितासँग उसको लोक खोज्न चाहन्छ।
7: मित्र कैटप, कतै हाम्रो कानलाई भ्रम त भइरहेको छैन?
0: तिम्रो भ्रम बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हो, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: विश्वास केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: परिचय दिएर हामीलाई कृतार्थ गर।
1: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।
0: ओहो, बत्ती गयो। पहिले पुरानो मसिन बन्द हुन्थ्यो,
2: तर अब यो समस्या छैन। नयाँ कुनाइट बनेको छ यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको दुई घन्टा पछिसम्म।
0: नयाँ फर्मुला भएको नयाँ गुड नाइट लिक्विड।
3: हे भगवान्, मेरो सेतो कपाल घुरिराख्नु भएको छ।
4: चौबिस
3: चौबिसवटा सेतो कपाल,
4: चौबिस फ्लो
5: सेतो कपालको चिन्ता छोड्नुहोस् र रुद्रेज एक्सपर्ट फ्रिज क्रिमले कलर गर्नुहोस्। यसमा छ एलोभेरा, अब कपाल देखिन्छ सफ्ट एन्ड साइनी। रुद्रेज एक्सपर्ट फ्रिज क्रिम।
6: हेर्नुहोस् ब्रह्माजी, म जान्छु तपाईँसँग, म पनि हेर्छु कि कस्तो दानव रहेछ जसले सृष्टिको रचयितासँग उसको लोक खोज्न चाहन्छ।
7: मित्र कैटब, कतै हाम्रो कानलाई भ्रम त भइरहेको छैन?
8: तिम्रो भ्रम बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
7: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
1: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

परिचय दिएर हामीलाई फिर्ता गर्छ।

0: परिचय दिएर हामीलाई कृतार्थ गर।
1: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्ने छ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: परिचय दिएर हामीलाई तीर्थार्थ गर।
1: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।
2: ओहो, बत्ती गयो। पहिले पुरानो मसिन बन्द हुन्थ्यो,
3: तर अब यो समस्या छैन। नयाँ कुनाइट बनेको छ, यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको दुई घन्टा पछिसम्म।
2: नयाँ फर्मुला भएको नयाँ गुड नाइट लिक्विड।
4: हे भगवान्, मेरो सेतो कपाल घुरिराख्नु भएको छ।
5: चौबिस
4: चौबिसवटा सेतो कपाल,
5: चौबिस फ्लोर
6: सेतो कपाल को चिन्ता छोड्नुहोस् र रोजरेस एक्सपर्ट रिच क्रिमले कलर गर्नुहोस्। यसमा छ एलोभेरा, अब कपाल देखिन्छ सफ्ट एन्ड साइनी। रोजरेस एक्सपर्ट रिच क्रिम।
7: हेर्नुहोस् ब्रह्माजी, म जान्छु त रहेछ, म पनि हेर्छु कि कस्तो दानव रहेछ जसले सृष्टिको रचयितासँग उसको लोक खोज्न चाहन्छ।
8: मित्र कैटब, कतै हाम्रो कानलाई भ्रम त भइरहेको छैन?
9: तिम्रो भ्रम बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
8: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: विश्वास केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: विश्वास केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: विश्वास केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छा ल्याउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: कानलाई भ्रम त भइराको छैन?
1: तिम्रो भ्रम बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
0: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: विश्वास केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: तिमीको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ, उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
1: तिमीको आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।

0: कानलाई भ्रम त भइराको छैन।
1: तिम्रो भ्रम बस केही समय पश्चात टुट्नेछ। जसको कानबाट तिमीले जन्म लिएका छौ उहाँकै हातबाट तिम्रो मृत्यु हुनेछ।
0: तिमी को हो? आफ्नो परिचय दिएर हामीलाई कृतार्थ गर।
2: म माया हुँ, आफ्नो इच्छाले आउँछु अनि आफ्नो इच्छाले जान्छु।